नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेबको 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यससँगै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ 15 गते।

ईस्वी सम्वत 2026 मई महिनाको 29 तारीक आज हो शुक्रबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण प्रिय श्रोतागणहरूमा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

श्रोता, आजको सुविचार छ, राष्ट्रपिता महात्मा गान्धी भन्नुहुन्छ, मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो। यदि मानिसले रिसको ठाउँमा क्षमा, घृणाको ठाउँमा प्रेम र निराशाको ठाउँमा आशा राख्न सिक्यो भने जीवन सुन्दर बन्न सक्छ। कठिन परिस्थिति आए पनि हार नमान्ने, निरन्तर संघर्ष गरिरहने र मुस्कुराउँदै अघि बढ्ने व्यक्तिले नै एक दिन सफलता प्राप्त गर्न सक्छ। त्यसैले जीवनमा सत्य, इमानदारी, मेहनत र सकारात्मक सोचलाई अपनाएर अघि बढ्नु नै वास्तविक प्रेरणा हो। यही मिठो प्रेरणादायी सुविचारको साथ अब प्रस्तुत गर्दछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

स्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक भक्तिमय अभिवादन जनाउँदै यहाँहरूलाई सुनाउन लागिरहेका छौं गायक कलाकार हरिओम शरणको आवाजमा सजिएको केही हृदयस्पर्शी आनन्ददायी भजनहरू। त श्रोता, यस बिहानीलाई शुभ बिहानी बनाऊ यी सुमधुर मनमोहक भजनहरू सुनेर। प्रिय श्रोता, कार्यक्रमको थालनी गरौं यो पहिलो भजनको साथमा कलाकार हरिओम शरणको सुमधुर आवाजमा।

प्रिय श्रोता, भजन केवल संगीत होइन, यो आत्माको शान्ति र ईश्वरप्रतिको श्रद्धाको मधुर अभिव्यक्ति हो। जब मन अशान्त, दुखी वा थाकेको हुन्छ, तब भजनको पवित्र शब्द र मधुर धुनले हृदयलाई आनन्द र शान्तिले भरिदिन्छ। आजको यस पावन अवसरमा केही क्षण भक्तिपरक भजनहरू सुनेर मनलाई आनन्दमय बनाऊ। त श्रोता, स्वीकार्नुहोस् यो अर्को भजन।

0: कर्मण्य कर्मया पश्येत कर्माणि च कर्मया सबुद्धिमान मनुष्येषु संयुक्त कृतस्न कर्मकृत। अर्थात जुन मनुष्यले कर्ममा अकर्म अनि अकर्ममा कर्म देख्दछ उही मनुष्यलाई बुद्धिमान अनि सम्पूर्ण कर्महरूलाई पालन गर्न सक्ने योगी मान्न सकिन्छ। गीता अध्याय 4 18 उक्त श्लोक गान्धीजीको जीवनमा पनि चरितार्थ हुन सकेको पाइन्छ। कारण गान्धीजीले वर्णाश्रम अनुसार जीवनयापन सम्बन्धी जति पनि शास्त्र विदित कार्यकलापहरू हुन्छन् त्यस्ता सबै कार्यहरूमा उनको कदापि आसक्ति फलइच्छा अहंकार र माया ममता बन्धन आदिको झलकसम्म पनि देखिँदैन थियो। उनले यस्ता सबै विषयहरूलाई त्याग गरेर एक सिद्ध कर्मयोगी बन्न सकेका थिए। उनको जीवनको मूल उद्देश्य नै देशलाई स्वतन्त्र बनाएर देशका सबै नागरिकहरूलाई समान हक अधिकार दिलाएर सबैजनालाई आत्मनिर्भर अथवा स्वावलम्बी बनाउनु रहेको थियो, जसको निम्ति उनले स्वयंसेवक बनेर मानव कल्याणकै खातिर आफ्नो सम्पूर्ण जीवन समर्पित गर्न सकेका थिए। आत्मनिर्भर भन्नाले आफ्नै भरमा आफू बाँच्न सक्नु अथवा आफ्नै खुट्टामा उभिएर काम गर्न सक्नुलाई भनेको बुझिन्छ। आत्मनिर्भर भनेको स्वावलम्बन हुनु पनि हो। अर्काको भरमा वा त परनिर्भरतामा जीवनयापन गर्नुलाई मनुष्य मात्रको जीवनको सबैभन्दा ठूलो अभिशाप हो भनेर गान्धीजीले सदैव भन्ने गरेका थिए। आत्मनिर्भर भन्ने कुरा व्यक्तिगत रूपमा मात्र नभएर सामूहिक रूपमा पनि हुन सके। निसन्देह व्यक्ति विशेषको मात्र भलो नभएर समाज गाउँ जिल्ला राज्य र राष्ट्रकै एकैसाथ भलो हुन सक्नेछ भन्ने विषयप्रति गान्धीजीले पूर्ण विश्वास गरेका थिए। कहिले मुगल सम्राटहरूको अधीनस्थ त कहिले ब्रिटिश सम्राटको अधीनस्थमा रहेर खोक्रो भइसकेको भारत देशलाई कसरी हुन्छ स्वतन्त्रता दिलाएर एउटा विराट आत्मनिर्भर राष्ट्र बनाउने गान्धीजीको जीवनको एउटै मात्र महान सपना रहेको थियो, जसले गर्दा उनले जबसम्म व्यक्ति व्यक्ति र समाज आत्मनिर्भर बन्न सक्दैनन् तबसम्म राष्ट्रलाई आत्मनिर्भर राष्ट्र बनाउन सकिने छैन भन्ने सोच मनमा लिएर प्रथमत उनी स्वयंले चर्खा चलाएर भारतभरि चर्खा आन्दोलनको शुरूआत गरेका थिए। यसरी उनले प्रत्येक भारतवासीको घर घरमा चर्खा पुर्याएर धागो काटी खादीको स्वदेशी कपड़ा बनाउन लगाएर देशका हरेक शहर बजारमा लगी वृहत रूपमा बिक्री गरी प्रत्येक नागरिकलाई आत्मनिर्भरताको पाठ पढ़ाउन सफल हुन सकेका थिए। आत्मनिर्भर नभएको व्यक्ति समाज राज्य वा त राष्ट्र नै किन नहोस् जसलाई कतैबाट पनि सम्मान प्राप्त हुन सक्दैन उनीहरूप्रति सबैजनाको हेय दृष्टि हुने गर्दछ, जसले गर्दा आफ्नो स्वतन्त्रता र सम्मानलाई सदैव जोगाइराख्नको निम्ति कुनै हालतमा पनि सबैलाई आत्मनिर्भर हुन अनिवार्य हुन्छ भन्ने गान्धीजीको सर्वोत्तम सोच रहेको थियो। जसरी आत्मनिर्भरता र स्वावलम्बनको परस्पर सम्बन्ध गाँसिएको हुन्छ ठिक उसै प्रकार मनुष्य जातिमा पनि हरेक समाजसँग अन्तर सम्बन्ध रहेको हुनुपर्दछ। तब मात्र विश्वका सबै राष्ट्रहरूसँग अन्तर सम्बन्ध गाँसेर एकरूपताको आशा राख्न सकिनेछ भन्ने गान्धीजीको खुबै असल सिद्धान्त रहेको थियो। मनुष्य जाति सामाजिक प्राणी भएको नाताले गर्दा समाजसँग आत्मिक परस्पर सम्बन्ध नराखेसम्म चराचर जगतका अन्य जातिहरूसँग एकात्माको भावना जागृत हुन असम्भव हुनेछ भन्ने विषयप्रति उनले दृढ़ विश्वास राखेका थिए। मनुष्य जातिले आफू आत्मनिर्भर भएर आफ्ना आवश्यकताका कुराहरू पूर्ताल गर्न जति नै सक्षम बन्न सके तापनि उसले आफ्नो घर परिवार अन्य व्यक्ति विशेष र समाजसँग परस्पर सम्बन्ध नराखे आफ्नै घमण्डले एक दिन आफै विनाश भएर जानुपर्ने हुन्छ भन्ने उनको महान सोच रहेको थियो। भारत एउटा कृषि प्रधान राष्ट्र भएको हुनाले आधुनिक तकनिकी अपनाएर खेतीपाती गरी खेतीको माध्यमद्वारा पनि देशलाई एउटा उज्जवल आत्मनिर्भर राष्ट्र बनाउन सकिनेछ भन्ने उद्देश्य लिएर गान्धीजीले देशका ग्रामीण कृषकहरूलाई कृषि सम्बन्धी सबै विषयहरूमा प्रथम प्राथमिकता दिने गरेका थिए। यसै गरी उनको पञ्चायती राजप्रति पनि ठूलो विश्वास रहेको थियो। भारत जस्तो विविध जात धर्म भाषा र सम्प्रदाय भएको महान राष्ट्रमा जबसम्म गाउँले नागरिकहरूले आफ्ना पञ्चायत प्रतिनिधि आफै चुनेर एउटा दरिलो पञ्चायती राजको स्थापना गर्न सक्दैनन् तबसम्म एउटा बलियो आत्मनिर्भर लोकतन्त्र राष्ट्रको परिकल्पना पनि त गर्न सकिने छैन भनेर उनी नित्य भन्ने गर्दथे। व्यक्ति व्यक्तिद्वारा नै सरकारको निर्माण हुने हुनाले व्यक्तिगत स्वतन्त्रताको आधार लिएर यदि पञ्चायतहरूले अहिंसा रूपी नियमको पालन गर्दै कार्य गर्न सके मात्र हरेक गाउँ पूर्ण रूपले आत्मनिर्भर बन्न सक्नेछ र मात्र आत्मनिर्भर लोकतन्त्र चलाउन सजिलो हुनेछ भन्ने विषयमाथि उनले अटुट विश्वास राखेका थिए। सहकारी अथवा सामूहिक कार्यप्रणालीमाथि पनि गान्धीजीको उत्तिकै विश्वास रहेको थियो। ठाउँ ठाउँमा नागरिकहरू मिलेर सहकारी रूपमा सानातिना कार्यशालाहरू खोलेर कार्य गर्न सके सबैजनाको आयस्रोत एक समान रूपमा बढ़न सक्नेछ अनि जसले नागरिकहरूलाई आत्मनिर्भर बन्नमा थुप्रै मददगार सिद्ध हुन सक्नेछ भन्ने विषयप्रति पनि उनले पूरा भरोसा राखेका थिए। नानीहरूको बुद्धि विकास गर्नका निम्ति उनीहरूको शारीरिक अंगहरूबारे शिक्षा दिन पनि उत्तिकै आवश्यक हुने गर्दछ जतिको आवश्यक उनीहरूलाई किताबी ज्ञान दिनका लागि पर्दछ, किनकि उनीहरूले शारीरिक अंगहरूको सठिक प्रयोग कसरी गर्नुपर्ने हो जबसम्म सानैदेखि बुझ्न सक्दैनन् तबसम्म उनीहरूले सही ढंगमा बुद्धि विकास गर्न सक्ने छैनन्। तसर्थ शिक्षाको साथसाथै आध्यात्मिक प्रशिक्षण पनि अनिवार्य भए मात्र शरीर बुद्धि र आत्माको समन्वय हुन सक्नेछ र चाँडै उनीहरूको बुद्धि विकास भएर असल आत्मनिर्भर नागरिक बन्न सक्नेछन् भन्ने उनको अडान रहेको थियो। स्वास्थ्य, शिक्षा, कला अनि शिल्पकारिता सबै विषयहरूलाई योजनाबद्ध ढंगमा समन्वित गराएर उद्योगलाई पनि शिक्षाकै एउटा माध्यम बनाएर शिक्षा दिन सके मात्र विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन केही गाह्रो हुँदैन, किनकि असली शिक्षा त्यही नै हो जसले असल चरित्र निर्माण गराएर मानव जातिलाई आत्मनिर्भर बनाउन सिकाउँदछ भन्ने कुरामा गान्धीजीले पूरा जोड़ दिने गरेका छन्। सामूहिक स्वच्छताको पनि आत्मनिर्भर भारत बनाउन उत्तिकै महत्वपूर्ण हुन्छ जतिको महत्व अन्य विषयहरूमा हुन्छ, कारण जबसम्म सबै नागरिकहरूमा राष्ट्रिय अथवा सामाजिक स्वच्छताको भावना आउन सक्दैन तबसम्म एउटा सुस्वास्थ्य र आत्मनिर्भर राष्ट्रको निर्माण गर्न सकिने छैन भन्ने उनको साह्रै संग्लो विचार रहेको थियो। जताभावी फोहोर मैला गर्नु भनेको प्रकृतिमाथि घोर अन्याय र अपराध हो भनेर उनले सदैव भन्ने गरेका थिए। गान्धीजीले जातिपातिको भेदभावलाई मानवप्रतिको एउटा ठूलो कलंक मान्ने गरेका थिए। त्याग र कर्तव्यप्रति उनी अडिग थिए। उनले छुवाछुत प्रथालाई जरैबाट उन्मूलन गरी अछुत जातिलाई आत्मनिर्भर बनाउनको निम्ति भरमगदुर प्रयत्न गरेका थिए, जसको निम्ति उनले अस्पर्शीयता निवारण व्रत शुरू गरेका थिए। उनीले यस्ता जातिलाई अछुत शब्द हटाएर हरिजनको उपाधि दिएका थिए। उनीहरूको निम्ति स्कूल भवनहरू निर्माण गरिएका थिए, पानीका कुवाहरू खनिएका थिए, स्वास्थ्य केन्द्रहरू खोलिएका थिए, ठाउँ ठाउँमा हरिजन सेवा केन्द्रहरू खोलिएका थिए। यस प्रकार अछुत जातिको जीवनमा पनि एउटा आम परिवर्तन ल्याएर कसरी हुन्छ उनीहरूलाई सकेसम्म आत्मनिर्भर बनाउन गान्धीजीले केही कसर बाँकी राखेका थिएनन्। देशका सबै नागरिकहरूले समाज र राष्ट्रहितको निम्ति एकजुट भएर सामाजिक मर्यादाको उल्लंघन नगरी आफ्नो कर्तव्यको पालन गर्न सके मात्र अनुशासनबद्ध र जागरूक लोकतन्त्र निश्चित हुनेछ र आत्मनिर्भर राष्ट्र बनेर अन्य राष्ट्रलाई पनि सेवा पुर्याउन सक्नेछ भन्ने गान्धीजीको निचोड़ रहेको थियो। सत्य र अहिंसाका महान पुजारी गान्धीजीले युद्धलाई सदैव प्रतिरोध गर्ने गरेका थिए। उनको सोचाइमा युद्ध गर्न जस्तो नराम्रो काम अरू कुनै हुनै सक्दैन भन्ने उहाँको भनाइरहेको थियो, किनकि अनायासै कसैको हत्या गरेर खूनको नदी बहाउनु कुनै पनि दृष्टिकोणबाट हेर्दा कदापि उचित ठहर हुन सक्ने छैन भन्ने उनले उच्च विचार राखेका थिए। बरू युद्धको कारणलाई पत्तो लगाएर प्रेम, शान्ति र अहिंसाद्वारा समाधान गर्न सकिन्छ भने युद्धको स्थिति नै पैदा हुन सक्ने छैन भन्ने विषयप्रति उनी पूर्णतया विश्वस्त रहने गर्दथे। उनको भनाईमा कुनै पनि सम्पन्न आत्मनिर्भर राष्ट्रले आफूभन्दा कमजोर राष्ट्रलाई जतिसक्दो सेवा पुर्याएर मैत्रीय भाव कायम राख्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने रहेको थियो। गान्धीजीले आफ्नो जीवनका धेरै जसो अमूल्य क्षणहरू मात्र मानव सेवामै समर्पित गरेर दुनियाँभरमा एउटा अमिट छाप छोडेर गएका छन्। उनले जुन आत्मनिर्भर भारतको परिकल्पना गरेका थिए सो कार्यलाई साकार तुल्याउन उनले जीवनका धेरै कुराहरू त्याग गरे, अथक परिश्रम गरेका थिए, जसको फलस्वरूप आज भारत देश एउटा विशाल आत्मनिर्भर राष्ट्रको रूपमा अघि बढ़िरहेको छ। त्यसकारण जसलाई निरन्तरता दिनका लागि हामी सबै नागरिकहरू एकसाथ भएर सदैव खटेर कार्य गर्नु नै हाम्रो परम कर्तव्य हुनेछ।
1: राघव राजा राम पति तप

0: जय सीताराम, भज तू प्यारे सीताराम,
1: सीताराम जय सीताराम।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो गान्धी कथा अन्तर्गत गान्धीजी अनि आत्मनिर्भर भारत विषयमाथि एक चिन्तन विषय हरिभक्त शर्माबाट। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आउनु श्रोता, अब सुनौ कलाकार अनुप जलौटाको आवाजमा केही भजन।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ी अनुसार यस बेला बिहानीको 7:25 हुनै लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। त श्रोता केही क्षण प्रतीक्षा साँच्नुहोस्।

0: भजन सुन्नुभयो अजनिश विश्वराईको स्वरमा। श्रोता समय यस बेला बिहानको 7:25 भइरहेछ। तब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिवसीय भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने र उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धतालाई दोहराउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड़ रूपियाँ जारी गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीहरूले सामना गरिरहेका समस्याहरू समयबद्ध, पारदर्शी र विद्यार्थी मैत्री रूपमा समाधान सुनिश्चित गर्न तथा सबै आवश्यक उपायहरू अपनाउन अधिकारीहरूलाई निर्देश दिनुभएको छ। अनि मौसम विभागले उत्तर पश्चिम भारतका धेरै भागहरूमा लूको स्थितिमा कमी आउने सम्भावना व्यक्त गरेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा जानुहुनेछ। उपराष्ट्रपति आज कर्नाटकको बेंगलुरूमा आर्ट अफ लिभिङ फाउण्डेशनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुनेछ। वहाँ युनिभर्सिटी बीडीटी कलेज अफ इन्जिनियरिङ दावंगेरे कर्नाटकको प्लेटिनम जुब्ली समारोहमा पनि भाग लिनुहुनेछ। वहाँ शनिबार श्री राधाकृष्णन पणजीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सीएसआईआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेलथाङ्गडीमा सीआरसी औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलमको कोट्टायममा दीपिका मलयालम दैनिकको 140 स्थापना दिवस समारोहको पनि उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने, उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धता दोहराउनु भएको छ। उहाँले हिज गान्धीनगर लोकसभा क्षेत्रमा 340 करोड़को विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेपछि जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, सरकार सीमा सुरक्षित गर्न र देशमा अवैध अप्रवासनको अन्त्य गर्न प्रतिबद्ध छ। गृहमन्त्री श्री शाहले सीमा सुरक्षा बललाई 1 हप्ताभित्र 600 हेक्टर जमीन दिएकोमा पश्चिम बंगाल सरकारलाई बधाई दिनुभएको छ। वीर सावरकरको जन्म जयन्तीको अवसरमा श्री शाहले मातृभूमिप्रति वीरको सर्वोच्च त्याग, समर्पण र अमूल्य योगदानको स्मरण गर्नुभएको छ। श्री शाह गुजरातको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ।
2: ये हाई पावर कमेटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो

0: गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, उपमुख्यमन्त्री हर्ष संघवी र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। एक सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो, नरेन्द्र मोदी सरकारले भारतमा विश्वस्तरीय खेल बुनियादी ढाँचा विकास र अत्याधुनिक प्रशिक्षण सुविधाहरूको विस्तार गर्दैछ। अहमदाबादमा प्रस्तावित विश्वस्तरीय खेल कार्यक्रमहरूलाई ध्यानमा राख्दै खेल सुविधाहरू वैश्विक मापदण्ड अनुसार विकास गरिएको छ। अहमदाबादले 2030 राष्ट्रमण्डल खेलहरूको आयोजना गर्नेछ र 2036 ओलम्पिकको लागि आधिकारिक रूपमा दावेदारी पेश गरेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हिज भिडियो कन्फरेन्सको माध्यमबाट प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड़ रूपियाँ जारी गर्नुभयो। यस अवसरमा श्री चौहानले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदी यो सुनिश्चित गर्न प्रतिबद्ध हुनुहुन्छ कि देशका कुनै पनि गरीब मानिस कच्चा घरमा बस्नु हुँदैन। उहाँले भन्नुभयो, प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 4.95 करोड़ घरहरूको लक्ष्यको तुलनामा 3.91 करोड़ घरहरू स्वीकृत भइसके। श्री चौहानले भन्नुभयो, 3 करोड़ भन्दा अधिक घरहरूको निर्माण कार्य पूरा भइसकेको छ। उहाँले अझ भन्नुभयो, केन्द्र सरकार विभिन्न कल्याणकारी योजनाहरूको साथ अभिसरण मार्फत ग्रामीण परिवारहरूको जीवन स्तर सुधार गर्न निरन्तर काम गरिरहेको छ।
1: 2016 से ही प्रधानमंत्री आवास योजना ग्रामीण के माध्यम से हर आवासहीन को पक्का मकान उपलब्ध कराने का अभियान चल रहा है। अब तक इस योजना के अंतर्गत केवल ग्रामीण क्षेत्र में हमने 3,91,00,000 घरों को मंजूरी दी और उनमें से 3,05,00,000 से ज्यादा पूरे हो गए। शहरी आवास योजना के मकान अलग है, उनको मिला के तो 4 करोड़ बहुत पहले पूरे हो चुके हैं। राज्यों को मैंने अपील की है कि समय पर लक्ष्य पूरा करें और जिनके पास जमीन नहीं है उनको जमीन उपलब्ध कराने का काम करें।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले साइप्रसमा त्यहाँका राष्ट्रपति निकोस क्रिस्टोडुलाइटसँग हिज भेट गर्नुभयो। यस अवसरमा दुवै पक्षबीच पश्चिम एशियाको बदलिन्दो स्थिति र भूमध्य सागरमा भारतको हित विषयमा चर्चा भएको डाक्टर जयशंकरले सोशल मीडिया पोस्टमा बताउनु भएको छ। उहाँले साइप्रसका राष्ट्रपतिको हालै भएको भारत भ्रमणका क्रममा दुई देश बीचको साझेदारीलाई नयाँ स्तरमा पुर्याएको बताउनुभयो। श्री जयशंकरले साइप्रसको जिम्निचमा ईयूका विदेश मन्त्रीहरूको अनौपचारिक बैठकमा पनि सार्थक चर्चा गर्नुभयो। उहाँले यूरोपीय संघ र भूमध्य सागरीय देशहरूसँग भारतको सम्बन्धलाई पुष्टि गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले हिज नयाँ दिल्ली स्थित सीबीएसई मुख्यालयमा सीबीएसई कक्षा 12 परीक्षाको मूल्यांकन र परिणामपछिको प्रक्रियासँग सम्बन्धित मुद्दाहरूको समीक्षा गर्न उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा मन्त्री श्री प्रधानले विद्यार्थीहरूले सामना गरिरहेको समस्याहरू समयबद्ध पारदर्शी र विद्यार्थी मैत्री रूपमा समाधान गरिरहेको सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाउन अधिकारीहरूलाई निर्देश दिनुभएको छ।
2: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनके हाथ में आए, ये ओएसएम की व्यवस्था है। पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया, उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूं, उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की ऑन आंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
0: मध्य पूर्वमा जारी भू राजनीतिक अनिश्चितताहरूका बीच एयर इण्डियाले एयरलाइन्सको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढ़ाएको छ। यसअघि एयरलाइन्सले तेल अभिव दिल्ली रूटमा जून महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इण्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। रूसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामा जोड़ दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढ़ावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरूद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्नेछ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईले वित्त वर्ष 2026-27 अवधिमा मुद्रीकरणको लागि राष्ट्रिय राजमार्गहरूको प्रस्तावित खण्डहरूको अस्थायी सूचीलाई अन्तिम रूप दिएको छ। सड़क परिवहन तथा राजमार्ग मन्त्रालयले पहिचान गरिएका राष्ट्रिय राजमार्गको कुल लम्बाई 1,669 किलोमिटर भन्दा अधिक रहेको जनाएको छ।

0: राज्यहरू हरियाणा, झारखण्ड, कर्नाटक, राजस्थान, तमिलनाडु, तेलंगाना, उत्तर प्रदेश, बिहार र महाराष्ट्र गरी 9 राज्यहरूमा फैलिएका छन्। कोइला र खानी मन्त्री जी किशन रेड्डीले भन्नुभएको छ, कोइलादेखि ग्यास बनाउने योजना देशको औद्योगिक र आर्थिक रूपान्तरणको एक प्रमुख स्तम्भ रूपमा देखा परेको छ। नयाँ दिल्लीमा सतही कोइला र लिग्नाइटबाट ग्यास बनाउने परियोजनाहरूको प्रोत्साहन गर्ने एक रोड सोलाई सम्बोधन गर्नुहुँदै श्री रेड्डीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश आत्मनिर्भरता र सुरक्षित ऊर्जा परिस्थितिकी तन्त्रतर्फ अघि बढ़िरहेको छ। मौसम विभागले उत्तर पश्चिम भारतका धेरै भागहरूमा लूको स्थितिमा कमी आउने सम्भावना व्यक्त गरेको छ। मौसम विभागका वैज्ञानिक डाक्टर अखिल श्रीवास्तवले आगामी 3 दिनमा पंजाब, हरियाणा, उत्तर प्रदेश र मध्य प्रदेशका मानिसहरूले लूको स्थितिबाट आराम पाउने बताउनु भएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिवसीय भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट अवैध अप्रवासीको पहिचान गर्ने र उसलाई निर्वासित गर्ने सरकारको दृढ़ प्रतिबद्धता दोहोर्याउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड़ रूपियाँ जारी गर्नुभएको छ। अनि मौसम विभागले उत्तर पश्चिम भारतका धेरै भागहरूमा लूको स्थितिमा कमी आउने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मीडियम वेबको 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय यसबेला बिहानको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी उपस्थित भएका छौं। खुशबु आज पर्यो 29 तारिक, हजुर महिना सकिन लाग्यो है, भन्नु अब मे नै भन्न अब नपाउने भयौं है,
1: हजुर।
0: र आज 29 तारिक मे र आज पनि थुप्रै थुप्रै घटना त घटेको नै छ। आज पालन गरिने केही दिवसहरू पनि छ र तिनै दिवसहरू बारे सर्वप्रथम जानकारी राख्दै हामी आजको प्रणाम सिक्किम कार्यक्रमको थालनी गर्न चाहन्छौं। र सर्वप्रथम चाहिँ आज पालन गरिने इन्टरनेशनल डे अफ यूएन पीस किपर्स, यसबारे छोटो जानकारी राख्दै कार्यक्रम अगाडि बढाउन चाहन्छौं। जानकारी लिएर हामीसित यहाँ आउनुहुन्छ अंकुश सरौनियर।
2: इन्टरनेशनल डे अफ यूएन पीस किपर्स, संयुक्त राष्ट्र शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस। प्रत्येक वर्ष 29 मईको दिन संयुक्त राष्ट्रद्वारा आफ्ना शान्ति सैनिकहरूको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ, जसलाई संयुक्त राष्ट्र शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस भनिन्छ। यो संयुक्त राष्ट्र शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसलाई 29 मईको दिन किन मनाइन्छ भने, 29 मईको दिन सन् 1948 प्रथम पटक संयुक्त राष्ट्र शान्ति स्थापना अभियानको प्रारम्भ भएको थियो, जसको नाम संयुक्त राष्ट्रद्वारा संयुक्त राष्ट्र युद्ध विराम निरीक्षण संगठन, जसलाई अंग्रेजीमा युनाइटेड नेशन्स ट्रुथ सुपरभिजन अर्गनाइजेशन यूएनटीएसओ राखिएको थियो। यस संगठनले आफ्नो कार्यवाहीको प्रारम्भ प्यालेस्टाइन देशबाट गरेको थियो। यस दिन अर्थात 29 मईको दिन संयुक्त राष्ट्रद्वारा विश्वमा शान्ति स्थापनाका लागि चलाइएको अभियानमा दक्षता, समर्पण र साहसका साथ संयुक्त राष्ट्रको शान्ति सेनामा कार्यरत सबै महिला एवं पुरूष सैन्यकर्मीद्वारा गरिएको कार्यलाई सम्मान गर्न र शान्ति स्थापनाका लागि शहीद भएका शान्ति सेनाका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न यो दिवसको पालन गरिन्छ। संयुक्त राष्ट्र शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कमा स्थित संयुक्त राष्ट्रको मुख्यालयमा संयुक्त राष्ट्रको शान्ति स्थापनाका लागि शहीद भएका शान्ति सैनिकहरूलाई संयुक्त राष्ट्रका महासचिवद्वारा पुष्पमाला चढ़ाई श्रद्धाञ्जली अर्पण गरिन्छ र यही दिवसको अवसरमा शहीद भएका वीर शान्ति सैनिकहरूलाई ड्याग हमर्सजोल्ड मेडलद्वारा सम्मानित गरिन्छ। वर्तमानमा संयुक्त राष्ट्रमा 124 सदस्य राष्ट्र

0: राष्ट्रहरूबाट पठाइएका 1,13,000 भन्दा बेसी शान्ति सैनिकहरू कार्यरत छन्। यी सदस्य देशहरूमध्ये भारत संयुक्त राष्ट्रमा आफ्नो सेना पठाउनमा दोस्रो स्थानमा आउँदछ। अहिले भारतका कुल 7,000 शान्ति सैनिकहरू संयुक्त राष्ट्रका लागि कार्य गरिरहेका छन्। संयुक्त राष्ट्रका यी शान्ति सेनाहरू 16 शान्ति स्थापना अभियानका लागि 4 महादेशहरूमा शान्ति स्थापनाका लागि आफ्ना सेवा पुर्याइरहेका छन्। 29 मई 1948 गठन भएको संयुक्त राष्ट्र शान्ति सेनामा अहिलेसम्म लगभग 3500 जना शान्ति सैनिकहरू शहीद भइसकेका छन्, जसमा भारतका 163 शान्ति सैनिकहरू पनि सामेल छन्।
1: हजुर, यसै प्रसंगमा थप जानकारी। डाक हम्मर कजोल्ड मेडल अर्थात डाग हम्मरकजोल मेडल संयुक्त राष्ट्रद्वारा सैन्यकर्मी, पुलिस, आम नागरिकहरू जसले संयुक्त राष्ट्रको शान्ति स्थापना अभियानका लागि कार्य गर्दै शहीद भएका छन् उनीहरूलाई सम्मानित गर्न यो मेडल प्रदान गरिन्छ। यो मेडलको नाम संयुक्त राष्ट्रको दोस्रो महासचिव डाग हम्मरकजोल्डको नाममा राखिएको थियो। सेप्टेम्बर 1961 जाम्बियामा भएको एक विमान दुर्घटनामा परेर डाग हम्मरकजोल्डको मृत्यु भएको थियो। 22 जुलाई 1997 संयुक्त राष्ट्रद्वारा डाग हम्मरकजोल्ड मेडलको स्थापना गरिएको थियो र यसलाई प्रत्येक वर्ष 29 मईको दिन पर्ने अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको दिन शहीद भएका शान्ति सैनिकहरूलाई प्रदान गरिन थालिएको हो। डाग हम्मरकजोल्ड यस्ता प्रथम व्यक्ति थिए जसलाई मरण उपरान्त प्रथम पटक डाग हम्मरकजोल्ड मेडल प्रदान गरिएको थियो। उहाँसँगै अन्य दुई व्यक्ति जसलाई प्रथम पटक यो मेडल प्रदान गरिएको थियो उनीहरू थिए रेन्डी लाभरेरी र फोल्की बर्नाडोट। अहिले पनि संयुक्त राष्ट्रका लाखौं शान्ति सेनाले विश्वका विभिन्न देशहरू जस्तै कंगो, हैती, लेबनान, माली, दक्षिणी सुदान आदि देशहरूमा आम मानिसहरूको सुरक्षा गरिरहेका छन् र त्यहाँ शान्ति कायम रहेको छ, जबकि रिपोर्टले यो पनि भनेको छ कि आम मानिसहरूको सुरक्षा गरेर शान्ति कायम गर्दा नै अहिलेसम्म 3,800 भन्दा ज्यादा शान्ति सेनाहरूको ज्यान गइसकेको छ। यसर्थ योपल्ट संयुक्त राष्ट्र संघका महासचिवले भन्नुभएको छ, विश्वमा भइरहेको लाखौं आपसी द्वन्द शान्त गर्न शान्ति वाहिनी एउटा जरूरत भएको छ। यसर्थ यो जरूरतलाई कम गर्न आऊ हामी सबै मिलेर विश्वलाई शान्तिमय ठाउँ बनाऊ। श्रोता, यो थियो छोटो जानकारी आजको दिन औ 29 मईको दिन पालन गरिने इन्टरनेशनल डे अफ युएन पीस किपर्स बारे। त्यो जानकारी पछि आउनुहोस् अब रमाइलो गरौं एउटा गीत सुनेर।

0: र यस दिवसबारे हामी छोटो जानकारी राख्न चाहन्छौ। त्यो हो वर्ल्ड डाइजेस्टिभ हेल्थ डे अर्थात पाचन स्वास्थ्यको विश्व दिवस। हजुर, विश्व गास्ट्रोएन्टेरोलोजी संगठनद्वारा पेट सम्बन्धी रोग वा भनौ मानिसको पाचन तन्त्रसँग सम्बन्धित समस्याहरू प्रति मानिसहरूलाई जागरूक गराउन र मानिसहरूमा स्वास्थ्य पाचन तन्त्र विकसित गराउने उद्देश्यले प्रत्येक वर्ष 29 मईको दिन आजको दिन वर्ल्ड डाइजेस्टिभ हेल्थ डे अर्थात पाचन स्वास्थ्यको विश्व दिवसको रूपमा मनाइने गरिन्छ। यो विश्व ग्यास्ट्रोएन्टेरोलोजी संगठनको स्थापना 29 मई 1958 भएको थियो र यस संगठनको 45 औं वर्षगाँठको उपलक्ष्यमा प्रत्येक वर्ष वर्ल्ड डाइजेस्टिभ हेल्थ डे अर्थात पाचन स्वास्थ्यको विश्व दिवसको रूपमा मनाउने घोषणा गरेको हो। यस विषयमाथि जानकारी गराउन र जागरूकता जगाउनलाई आजको दिन श्रोता विश्व डाइजेस्टिभ हेल्थ डे अर्थात पाचन स्वास्थ्यको विश्व दिवसको रूपमा पालन गर्ने गरेको छ। श्रोता, 1953 आजकै दिन एडमन्ड हिलरी अनि तेन्जिङ नोर्गे शेर्पा विश्वमा प्रथमपल्ट सगरमाथाको चुचुरमा पुग्ने व्यक्ति बनेका थिए, जुन बेला तेन्जिङ शेर्पाको 39 औं जन्मदिन परेको थियो।
1: हजुर, तेन्जिङ नोर्गे शेर्पाको आजकै दिन जन्म भएको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भई सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोही एडमन्ड हिलरीले सन् 1953 मे 29 तारीकको बिहान 11:15 जाँदा सगरमाथा शिखर पुग्ने प्रथम आरोही बनेका थिए। तेन्जिङको जन्म 1914 थ्याङ्गोचेमा भएको अनुमान गरिएको छ। यिनको जन्मनाम थियो नामगेल वाङदी शेर्पा र उनको मृत्यु भने 9 मई 1986 दार्जीलिङमा भएको थियो।
0: हजुर, आजको दिन जन्मेका हुन् तेन्जिङ नोर्गे शेर्पा र उनलाई विश्वका विभिन्न देशहरूले, विभिन्न ठाउँहरूले, विभिन्न संघ संस्थाहरूले विभिन्न पुरस्कार र सम्मानहरूले सम्मानित गरेको हो। तीमध्ये 1959 भारत सरकारले पद्मभूषणले सम्मानित गरेको हो। उसै गरी 2013 नेपाल सरकारले 7,916 मिटर अग्लो पहाड़लाई तेन्जिङ नोर्गेको सम्मानमा नेपाल तेन्जिङ पीक नामकरण गरेका छन् भने 2015 सबैभन्दा सानो अर्थात भनौ ड्वार्फ प्लानेट प्लुटोको 3.4 किलोमिटर अग्लो पर्वत श्रृंखलाको नाम पनि नोर्गेकै सम्मानमा नोर्गे मोन्टिस भनेर राखिएको छ।
1: हजुर, यसरी नै जन्मको कुरा गर्दा 1906 हिन्दीको प्रसिद्ध निबन्धकार कन्हैयालाल मिश्र प्रभाकरको जन्म भएको हो आजकै दिन। उनले राजनैतिक र सामाजिक जीवनसँग सम्बन्धित अनेकौं निबन्ध लेखेका छन्। ज्ञानोदय पत्रिकाको सम्पादन पनि कन्हैयालालले गरिसकेका छन्। कन्हैयालालले नई पीढ़ी नए विचार, जिन्दगी मुस्कुराई, आकाश के तारे धरती के फूल, दीप जले शंख बजे इत्यादि प्रसिद्ध पुस्तकहरूको रचना गरेका छन्। सहज सरस र स्मरणात्मक शैलीमा लेखिएको प्रभाकरको सबै कृतिहरू ज्ञानपीठ प्रकाशनबाट प्रकाशित भएको थियो। यसरी नै 1865 रामानन्द च्याटर्जीको जन्म भएको हो। उनको जन्म बंगालको बांकुड़ा जिल्लामा भएको हो। उनी कोलकाताबाट प्रकाशित पत्रिका मॉडर्न रिभ्यूको संस्थापक, सम्पादक एवं मालिक थिए। उनलाई भारतीय पत्रिकाहरूको जनक मानिन्छ। उनले विशाल भारत नाम गरेको पत्रिका पनि निकालेका थिए। रामानन्द च्याटर्जीलाई रामानन्द लीग अफ नेशनद्वारा निमन्त्रणा प्राप्त भएको थियो र 1926 जेनेवा लगायत अन्य केही देशहरूको भ्रमण पनि गरेका थिए।
0: हजुर श्रोता, जन्मपछि अब कुरा गरौं पुण्यतिथिको।
1: हजुर, 1933 लोकराम नयनराम शर्मा भारतको स्वतन्त्रता सेनानी, पत्रकार र संगठनकर्ताको मृत्यु भएको थियो। लोक नयनराम शर्मा कैयौं पल्ट जेल गएका थिए जसकारण उनको स्वास्थ्य बिग्रिरहेको थियो र यसै कारण लामो समयसम्म बिमार भएकोले उनको मृत्यु आजकै दिन भएको थियो। 1977 सुनीति कुमार च्याटर्जी भारतको प्रसिद्ध भाषाविद, साहित्यकार तथा विद्याशास्त्रीको रूपमा जानिने व्यक्तिको मृत्यु भएको थियो। उनी एक लोकप्रिय कलाप्रेमी थिए। सुनीति कुमारको संस्कृति योग्यतालाई हेर्दै उनलाई जुबली शोध पुरस्कार दिएको थियो। उनले विदेशहरूमा पनि भारतीय कला र संस्कृतिमा अनेक व्याख्यान दिएका थिए। उनी ग्रीक, इटाली, ल्याटिन, फ्रेन्च, अंग्रेजी, जर्मन, फारसी, संस्कृत तथा दर्जनौ आधुनिक भारतीय भाषाहरूको ज्ञाता थिए। भारत सरकारले 1955 पद्मभूषण र 1963 पद्मविभूषणले अलंकृत गरेको थियो। विश्वको कैयौं देशहरूमा भारतको कला र संस्कृतिको प्रचार गर्ने महान भाषाविदको निधन आजकै दिन भएको हो। मृत्युकै कुरा गर्दा 1987 भारतको 5 औं प्रधानमन्त्री चौधरी चरण सिंहको मृत्यु आजकै दिन भएको हो। उनलाई किसानहरूको नेता भनिन्छ। इतिहासमा उनको नाम प्रधानमन्त्री भन्दा किसान नेताको रूपमा हामी पाउने गर्छौं। हजुर, यसरी नै 1972 हिन्दी फिल्म र रंगमंच कर्मी पृथ्वीराज कपूरको मृत्यु भएको हो। उनले पृथ्वी थिएटरको स्थापना गरेका हुन्। भारतीय सिनेमाको युग पुरूष पृथ्वीराज कपूरको नाम एक यस्तो अभिनेताको रूपमा याद गरिन्छ जसले आफ्नो कड़क

आवाज र भावभंगीहरूले र दमदार अभिनयको बलमा लगभग चार दशकहरूसम्म सिने दर्शकहरूको मनमा राज गरेका हुन्। उनलाई मरणोपरान्त दादासाई फाल्के पुरस्कारले सम्मान गरेको थियो र पद्मभूषण र अन्य पुरस्कारहरूले पनि सम्मान जनाइसकेको छ।

0: श्रोता अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे।
1: हजुर, 1658 औरंगजेबले सामुगढ़को युद्धमा दारा सिकोहलाई पराजित गरेको थियो।
0: 1807 आजको दिन मुस्तफा होर ओटोमन साम्राज्यका सुल्तान अनि इस्लामका खलिफा बनेका थिए। 1919 आजको दिन अल्बर्ट आइन्स्टाइनको थ्योरी अफ जेनरल रिलेटिभिटीको परीक्षण गरिएको थियो र पछि सो सापेक्षताको सिद्धान्तलाई स्वीकार पनि गरिएको थियो। हजुर, 1990 कुरा गर्दा आजको दिन रसियन पार्लियामेन्टले बोरिस यल्सिनलाई रसियन सोभियत फेडरेटिभ सोसियलिस्ट रिपब्लिकको प्रेसिडेन्ट चुनेका थिए। 1999 आजको दिन 16 वर्ष सैन्य शासनपछि अलुसेङ्गुन अबुसान्जो नाइजेरियाको प्रेसिडेन्टको रूपमा चुनिएका थिए। 1999 कुरा गर्दा आजको दिन स्पेस सटल डिस्कभरीले इन्टरनेशनल स्पेस स्टेशनको सफलतापूर्वक यात्रा पूर्ण गरेको थियो। हजुर, 2007 आजको दिन जापान के रियो मोरी मिस युनिभर्स 2007 चुनिएकी थिइन्।
1: 2008 भारतीय जनता पार्टीको नेता बीएस येदुरप्पाले कर्नाटकको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। 2008 नेपाल सरकारले राजतन्त्रको अन्त गर्दै गणतन्त्रको घोषणा गरेर शाही महलहरू सहित देशको सबै भागहरूबाट राजतन्त्रको सबै चिन्ह हटाउँदै राष्ट्र ध्वजको मान्यता दिएको थियो।
0: 2015 अत्यन्तै गर्मीको कारण सप्ताहभित्रमा तेलंगना अनि आन्ध्र प्रदेश राज्यमा झण्डै 1800 मानिसहरूको मृत्यु भएको एउटा रिपोर्टले बताएको थियो।
1: 2010 भारतको राष्ट्रपति प्रतिभा पाटिलले हेनान प्रान्तको लियोयाङमा पहिलो सदीको प्राचीन श्वेताश्र व्हाइट हर्स मन्दिर परिसरमा भारतीय शैलीले निर्माण एक बौद्ध गुम्पा लोकार्पण गरिन्। भारतको तर्फबाट बनाएको यस गुम्पामा करिबन 18 करोड़ रूपियाँको खर्च आएको थियो। यसको निर्माण 3 वर्षको अवधिमा पूरा भएको थियो।

2015 आजको दिन महम्मद बुहारीले नाइजेरियाको राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। 29 मई 2021 दिन भारतका तीन शान्ति सैनिकहरू जो संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यमा शहीद भएका थिए उहाँहरूलाई यूएन मेडल अफ अनरले सम्मानित गरिएको थियो। ती तीन शान्ति सैनिकहरू थिए कर्पोरल युवराज सिंह, इवन माइकल पिकार्डो अनि मूलचन्द यादव। त यो थियो आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी।

हामी आकाशवाणी गान्तोक हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला। त कार्यक्रम गीतिमालामा अब अघिल्लो प्रस्तुति रहेको छ सुरेश दिवानको स्वरमा सजिएको यो गीत। त प्रिय श्रोता स्वीकार्नुहोस् यो गीत, प्रेमभावले भरिएको लोकप्रिय गीत।

सुमधुर गीतहरूको संगालो गीतिमाला कार्यक्रममा तमाम अतिप्रिय श्रोताहरूमा सांगीतिक अभिवादन टक्राउँदै अब फेरि हजुरहरूको समक्षमा लिएर आएका छौं सुमन कार्कीको आवाजमा सजिएको यो गीत। श्रोता स्वीकार्नुहोस्।

जीवन एउटा सुन्दर यात्रा हो, प्रेम त्यस यात्राको आत्मा हो अनि संगीत त्यसको सुमधुर धुन हो। प्रेमले हृदयलाई उज्यालो बनाउँछ, संगीतले आत्मालाई शान्ति दिन्छ र सकारात्मक विचारले जीवनलाई प्रेरणादायी बनाउँछ। संघर्ष बीच पनि मुस्कुराउँदै अघि बढ्न सिक्नु नै जीवनको वास्तविक कला हो। सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोक केन्द्रबाट नेपाली गीतहरूको कार्यक्रम गीतिमाला। श्रोता, स्वीकार्नुहोस् यो अन्तिम गीत कलाकार सुरेश दिवानको आवाजमा।

हवस् त श्रोता, कलाकार सुमन कार्की अनि सुरेश दिवानको यिनै गीतहरू सँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अबको केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, श्रीमती कृष्ण कुमारी राई, मुख्य सचिव आर तेलेङ र पुलिस महानिर्देशक अध्यक्ष सचदेवाको उपस्थितिमा हिजो पाल्जर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्ने कार्यक्रम पूर्ण औपचारिक भव्यताका साथ सम्पन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो लोकभवन परिसरमा रोडोडेन्ड्रन आर्बोरियमको बिरूवा रोप्नुभयो, जसलाई स्थानीय रूपमा लालीगुराँस भनेर चिनिन्छ। राज्यपाल ओम प्रकाश माथुर, अन्य वरिष्ठ राज्य सरकारका अधिकारीहरू र विशिष्ट व्यक्तिहरू यस अवसरमा उपस्थित थिए। 31 लाचेन मंगन निर्वाचन क्षेत्रका बुथ स्तर अधिकारीहरूलाई हिजो निर्वाचन दर्ता अधिकारी ईआरओ र एसडीएम मंगन सन्दीप कुमारको कार्यालयमा एक संक्षिप्त अभिमुखीकरण कार्यक्रममा विशेष गहन पुनरीक्षण एसआईआर किटहरू हस्तान्तरण गरिएको थियो। जिल्ला स्तरीय ब्रोडब्याण्ड समिति डीएलबीसीको समन्वय बैठक हिजो अतिरिक्त जिल्लापाल मुख्यालय सुभाष घिमिरे नाम्चीको कार्यालयमा आयोजना गरियो, जसले जिल्लामा ब्रोडब्याण्ड पूर्वाधार विकास, दूरसंचार सम्पर्क र सेवा प्रदानक कार्यहरू बीचको समन्वयको समीक्षा गरियो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 9:03 भई हुनै लागेको छ र कार्यक्रम चित्रांजली अन्तर्गत हामी लिएर आइसकेका छौं पुराना हिन्दी चलचित्रको गीतहरूको कार्यक्रम। त श्रोता स्वीकार्नुहोस् यो सुमधुर गीत। प्रिय गीत संगीत प्रेमी श्रोताहरूलाई आजको यस कार्यक्रममा हामी स्वागत जनाउँदै अब सुनाउन लागिरहेका छौं यो गीत चलचित्र आए मौसमबाट गायक कलाकार लता मंगेशकरको आवाजमा।

श्रोताहरूले भर्खरै सुन्नुहुँदैथ्यो जगदीश सिंहको आवाजमा सजिएको यो सुमधुर गीत भनी अब स्वीकार्नुहोस् यस कार्यक्रमको अघिल्लो प्रस्तुति।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिराख्नु भएको छ कार्यक्रम चित्रांजली अन्तर्गत हिन्दी चलचित्रका गीतहरू। अब प्रस्तुत छ अर्को गीत मेहुनाबाट कलाकार सोनु निगमको आवाजमा।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोता अब सुन्नुहोस् यस कार्यक्रमको अन्तिम कोसेली।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजलीमा पुराना हिन्दी चलचित्रका गीतहरू भने यसको निर्धारित समय यही पूरा हुन्छ। श्रोता समय यसबेला बिहानको 9:31 भइसकेको छ र अब प्रस्तुत छ भुटिया लोकगीतको कार्यक्रम। श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोताहरूले भर्खरै सुन्नुहुँदै थियो भुटिया लोकगीतको कार्यक्रम भने यसको निर्धारित समय यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेम सिंह तामाङ, श्रीमती कृष्ण कुमारी राई, मुख्य सचिव आर तेलिङ र पुलिस महानिर्देशक अक्षय सचदेवाको उपस्थितिमा हिजो पाल्जर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्ने कार्यक्रम पूर्ण औपचारिक भव्यताका साथ सम्पन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो लोकभवन परिसरमा रोडोडेन्ड्रन आर्बोरियमको बिरूवा रोप्नुभयो, जसलाई स्थानीय रूपमा लालीगुराँस भनेर चिनिन्छ। राज्यपाल ओम प्रकाश माथुर, अन्य वरिष्ठ राज्य सरकारका अधिकारीहरू र विशिष्ट व्यक्तिहरू यस अवसरमा उपस्थित थिए। 31 लाचिन मंगन निर्वाचन क्षेत्रका बुथ स्तर अधिकारीहरूलाई हिजो निर्वाचन दर्ता अधिकारी ईआरओ र एसडीएम मंगन सन्दीप कुमारको कार्यालयमा एक संक्षिप्त अभिमुखीकरण कार्यक्रम विशेष गहन पुनरीक्षण एसआईआर किटहरू हस्तान्तरण गरिएको थियो। जिल्ला स्तरीय बोर्ड ब्रेन्ड समिति डीएलबीसीको समन्वय बैठक हिजो अतिरिक्त जिल्लापाल मुख्यालय सुभाष घिमिरे नाम्चीको कार्यालयमा आयोजना गरियो, जसले जिल्लामा बोर्ड ब्रेन्डन पूर्वाधार विकास दूरसंचार सम्पर्क र सेवा प्रदायकहरू बीचको समन्वयको समीक्षा गर्यो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एपको माध्यमबाट पनि सुनिरहनु भएको छ। स्टडीको घड़ीमा अहिले 10:03 भइसकेको छ। अब कार्यक्रम ताजी तरानी अन्तर्गत सुनाइरहेका छौं नयाँ हिन्दी चलचित्रका गीतहरू। श्रोता, यो पहिलो गीत पस्किरहेका छौं चलचित्र सनब सरदार 2 बाट कलाकार विशाल मिश्रको आवाजमा।

कार्यक्रम ताजेतरानी अन्तर्गत दोस्रो प्रस्तुति लिएर आएका छौं चलचित्र आप तो ऐसे थेनाबाट गायक कलाकार हेमलताको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो सुन्दर कोसेली।

आकाशवाणी गान्तोकबाट कार्यक्रम ताजे तरानीमा श्रोताहरूले सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरू। त श्रोता, अब सुनौ चलचित्र आज की रातबाट कलाकार आशा भोसलेको आवाजमा सजिएको यो अर्को प्रस्तुति।

0: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
1: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 का लागि भर्ना खुला भएको छ।
0: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
1: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
0: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
1: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
2: आकाशवाणी गान्तोक कार्यक्रम ताजी तरानेमा श्रोताहरूले सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरू। अब प्रस्तुत छ यस कार्यक्रमको अन्तिम गीत कलाकार उदित नारायण अनि अल्का याग्निकको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो अर्को गीत।

0: 안 돼. 안 돼, 안 돼. 아래 안 돼, 야.
1: 이크 바트 바타 메레 야라. 매 소치 소.

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। हवस् त श्रोता, आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुन्छ। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका विभिन्न कार्यक्रमहरू।

0: اور اب جلدی سے کچھ نام اور شامل کر لوں. دلاور خان, حسینہ بانو, الیزا نایاب لڈو نے ہمیں لکھا ہے رگوویر نگر سے, اور اس کے علاوہ ہمارے پاس میسج پہنچا ہے دیو شنکر تاموریا کا, اور ساتھ ہی اجے دیو تاموریا, تشار دیو تاموریا, ڈولی بیبی, پوجا تاموریا کا, پرکاش اروڑا, چندن اروڑا, انکش یو پی سے لکھ رہے ہیں تلک راج اروڑا کے ساتھ. آپ سبھی کا بہت بہت شکریہ. فی الحال اس سفر سے اتنا ہی, اجازت دیتی ہوں. آپ کی دوست آرجے ریکھا کرسٹل وائس پھر سے ملوں گی 11:10 پر لے کر تصویر. جڑے رہے گا آکاشوانی دلی کے ساتھ.
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं कनकलता. गृहमंत्री अमित शाह ने कहा है कि अवैध घुसपैठ और अन्य अस्वाभाविक कारणों से होने वाले कृत्रिम जनसंख्यिकीय बदलावों की जांच के लिए गठित उच्च स्तरीय समिति इस मुद्दे से निपटने के लिए कानून की आवश्यकता का आकलन करेगी. गांधीनगर में एक कार्यक्रम को संबोधित करते हुए श्री शाह ने कहा कि सर्वोच्च न्यायालय के सेवानिवृत्त न्यायाधीश न्यायमूर्ति प्रकाश प्रभाकर नावलेकर की अध्यक्षता वाली समिति एक वर्ष में अपनी रिपोर्ट देगी. उन्होंने कहा कि केंद्र सरकार हर घुसपैठे की पहचान कर उसे देश के बाहर निकालने के लिए प्रतिबद्ध है.
2: घुसपैठे को देश के बाहर निकालना ये हमारी सरकार का संकल्प है, और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमेटी बनाने का निर्णय किया है. ये हाई पावर कमेटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की

नारीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित आकाशवाणी गान्तोकको यो सानो तर महत्वपूर्ण प्रयास कार्यक्रम नारी संसार सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, आज हामी कार्यक्रम नारी संसारको यस बसाईमा कुरा गर्न लागिरहेका छौं भोलि अर्थात 30 मईका दिन पालन हुन गइरहेको अन्तर्राष्ट्रिय आलु दिवसमाथि। हुन त यो शीर्षक सुन्दै गर्दा अलिकति हास्यास्पद लागे पनि आलुले हाम्रो दैनिक जीवनमा धेरै ठूलो महत्व राखेको हुन्छ। हामीलाई सामान्य रूपमा सब्जी के पकाउने भन्दा झट्टै हाम्रो मस्तिष्कमा आउँछ आलु है, र घरमा पनि विशेष गरी नानीहरूलाई सोध्यो भने उनीहरूले एकदमै धेरै मन पराउने भेराइटी मध्ये मेन हुन्छ आलु, र हामीलाई पनि सहज पनि अनि मिठो पनि। आलु त एकदमै भनिन्छ तरकारीको राजा भनेर है। हामी आज त्यसै दिवसमाथि र यसै विषयमाथि कुराकानी गर्न गइरहेका छौं, र आलु हाम्रो स्वास्थ्यको लागि कतिको लाभदायक छ, आलुमा के तत्वहरू पाइन्छ, यो कतिसम्म खानु चाहिँ राम्रो हो भन्ने बारे आलु विषयमा आज हामी विस्तृत कुराकानी गर्नेछौ। र निमित्त मैले आज हाम्रो स्टुडियोमा निम्ताएको छु

0: मल्टी स्पेशालिटी हस्पिटल सोचेगाङमा कार्यरत डाइटिसियन मिस सुवर्ण प्रधानज्यूलाई आउनुहोस्, उहाँसँगै यस दिवसमाथि अर्थात भोलि पर्न गएको अन्तर्राष्ट्रिय आरू दिवसमाथि कुराकानी गरौं।
1: नमस्कार सबैजनालाई, म इन्टरनेशनल पोटेटो डेको विषयमा बोल्न लागिरहेको छु। एभ्री इयर 30 मेमा इन्टरनेशनल पोटेटो डे मनाइन्छ। यो दिनलाई चाहिँ अफिसियली स्टार्ट गरेको युनाइटेड नेसन जेनरल एसेम्बलीले 2024 फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसनको सपोर्टले, र 2024 चाहिँ फर्स्ट टाइम सेलिब्रेट भएको थियो, अनि यो साल चाहिँ थर्ड टाइम सेलिब्रेट हुनेछ, त्यो चाहिँ हो भोलि।
0: र म्याम, यस वर्ष यो पोटेटो डेको थिम चाहिँ के राखिएको छ?
1: यो पालिको थिम चाहिँ हो सेपिङ हिस्ट्री फिडिङ द फ्युचर। सेपिङ हिस्ट्री भनेको चाहिँ के हो भने, आलुले हजारौं वर्षदेखिको मान्छेको जीवनलाई ठूलो भूमिका दिएको छ। फिडिङ द फ्युचर भनेको चाहिँ के हो भने, आजकलको दुनियाँमा पपुलेसन बढ्दैछ र क्लाइमेट चेन्जले चाहिँ कति अब च्यालेन्जहरू दिँदैछ खेतीको लागि। यो बेलामा चाहिँ अब आलु जस्तै सजिलो उग्ने र काम पानी पनि कम्ती चाहिने, धेरै प्रडक्सन दिनेले चाहिँ अब यसले चाहिँ अब फ्युचरमा पनि सबै मान्छेलाई खाना दिन सक्छ। अनि अब आलु चाहिँ कताबाट आएको हो भने चाहिँ अब साउथ अमेरिकाबाट आएको हो, एन्डिन हाइल्यान्ड भन्ने जग्गाबाट, जुनलाई चाहिँ अब अहिलेको पेरू र बोलिभियाको एरिया हो भनिन्छ। यो अब क्रप चाहिँ लगभग 8,000-10,000 वर्ष अगाडि डोमेस्टिकेट गरेको थियो इन्का इन्डियन्सहरूले, र 16th century चाहिँ स्पेनिस एक्सप्लोररले चाहिँ स्पेनमा चाहिँ लगेको थियो आलु, अनि त्यहाँबाट युरोप पुरा वर्ल्डमा फैलियो, अनि इन्डियामा चाहिँ 17th century पोर्टुगिजले इन्ट्रोड्युस गराएको थियो। इन्टरनेसनल पोटेटो डेको मेन फोकस चाहिँ के हो भने चाहिँ, पोटेटोको रोल सेक्युरिटी र सस्टेनेबल लाइभलीहुड मजबुत बनाउनु हो। भनेको मतलब चाहिँ के हो भने, आलुलाई मात्र भोक मिटाउने होइन तर लामो समयसँग मान्छेको जीवन सुधार्ने, इकोनोमिक मजबुत गराउने र इन्भाइरोमेन्ट पनि ध्यानमा राखेर खेती गर्ने मदद गर्छ।
0: र यो फुड सेक्युरिटी चाहिँ आलुसँग कसरी सम्बन्धित छ?
1: अब फुड सेक्युरिटी भन्नु चाहिँ के हो भने चाहिँ, अब सबै मान्छेहरूलाई चाहिँ जहिले पनि प्राप्त, सुरक्षित र पोसिलो खाना पाउने अवस्था हो। यसमा चाहिँ चारवटा इम्पोर्टेन्ट कुरा हुन्छ। अभाइलेबिलिटी, जो चाहिँ खाना अभाइलेबल हुनुपर्छ। एक्सेसिबिलिटी, मान्छेले किन्ने सक्ने हुनुपर्छ, सस्तो हुनु पर्यो। अन्त युटिलाइजेसन, मतलब खाना हेल्दी र सेफ हुनु पनि पर्छ। अनि स्टेबिलिटी, त्यो चाहिँ के हो भने, यो सबै कुरा चाहिँ सधैँसम्म पनि हुनुपर्छ। जब यो चारवटा चिज हुन्छ तब हामी भन्छ कि फुड सेक्योर छ भनेर।
0: र त्यसै गरी यहाँले सस्टेनेबल लाइभलीहुडको पनि कुरा गर्नुभयो नि है, जसलाई हामी दिगो जीविकोपार्जन भनेर पनि बुझ्छौँ, यसको बारेमा पनि प्रश्न पारिदिनुहोस् न।
1: मान्छेहरूले चाहिँ अब जीवन चलाउनको लागि चाहिँ अब पैसा कमाउँछ, तर अब त्यो मात्रै अब सफिसियन्ट हुनेन। अब त्यसलाई चाहिँ लामो समयसम्म चाहिँ टिक्नु पर्यो, कसरी कमाउँदैछ भनेर, र इन्भाइरोमेन्टलाई पनि नोक्सान नपराइ किन चाहिँ गर्नु पर्यो। जस्तै कि अब हामीले हेऱ्यौँ भने किसानहरूले अब आफ्नो सानो बढे जमिनमा मजाले आलुलाई उगाएर बजारमा बेच्छ, त्यसले इन्भाइरोमेन्टलाई हार्म गर्दैन। अर्को छ स्ट्रिट भेन्डर्सहरूले पनि अब आलुको मोमोहरू, आलुको चाट पकौडाहरू बनाएर बेचि नै रहेको छ। सानो बिजनेसहरूले पनि चिप्सहरू, स्न्याक्सहरू बनाउँछ। अब धेरै गरिब परिवारहरू चाहिँ अब आलु बेचेर आफ्नो दिन चलाउँछ। कसैले ठूलो बिजनेस चलाउँछ भने कसैले सानो र सानो लेभलमा बनाएर पनि आफ्नो घर चलाउन सक्छ। यो देखेर चाहिँ के बुझिन्छ भने चाहिँ, अब आलु चाहिँ खानु मात्रै होइन तर अब हाम्रो जीवन बनाउनुमा पनि मदत गर्छ।
0: र म्याम, यो फुड सेक्युरिटी र सस्टेनेबल डेभलपमेन्ट चाहिँ कसरी आलुसँग सम्बन्धित छ?
1: अब आलु चाहिँ सजिलोसँग उग्छ, सस्तो हुन्छ, अनि सबैजनाले एफोर्ड गर्न सक्छ, त्यसले चाहिँ फुड सेक्युरिटी दिन्छ। अनि अब मैले अघि भनेछु कि कतिजनाले अब आफ्नो जमिनमा मजाले उगाएर आलुहरू बेच्नु पनि सक्छ होइन, त्यसले चाहिँ इन्कम पनि दिन्छ, जुन चाहिँले चाहिँ सस्टेनेबल लाइभलीहुड पनि दिन्छ। र आलु मात्र पेट भर्ने कुरा होइन, यो चाहिँ भोकसँग लाग्ने र जीवन चलाउनु दुईटा नै स्ट्रङ सहारा हो।
0: हजुर, र यो आलु त प्राय सबै ठाउँमा उत्पादन गरेको देखिन्छ नि है, यो आलु चाहिँ यसरी प्रड्युस गर्नु किन यति सजिलो हुन्छ?
1: पहिलो कुरा चाहिँ अब के हो भने चाहिँ, यो डिफ्रेन्ट क्लाइमेटमा चाहिँ एडप्ट भइहाल्छ। पहाड़ी रिजन होस् कि प्लेन एरिया होस्, सबै ठाउँमा उगिहाल्छ। अनि दोस्रो कुरा चाहिँ के हो भने चाहिँ, अब यो चाहिँ अब छिट्टै रेडी हुन्छ, 2-4 महिनामा मजाले उगिहाल्छ। अनि त्यसले गर्दाखेरि किसानलाई पनि सजिलो हुन्छ, जग्गा अब एउटै जग्गामा बारम्बार एउटै चिज अब आलु रोपिरहनु सक्छ उनीहरूले। र अब न्युट्रिसनको कुरा गर्दाखेरि चाहिँ, अब आलुमा चाहिँ धेरै बेसी अब एनर्जी पाउँछ। अब आलुमा चाहिँ सबैभन्दा बेसी पोटासियम हुन्छ भनेर तपाईँहरूले सुन्नुभएकै होला, अनि भिटामिन सी पनि पाउँछ। यसमा पानीको वाटर कन्टेन्ट पनि हुन्छ। अब त्यसले चाहिँ पोटेटोलाई चाहिँ अब राइस विट र अब कर्न

0: पछि चाहिँ अब दुनियाँमा फोर्थ मेजर फुड क्रप मानिन्छ। आलु जस्तै सिम्पल देखिन्छ, देख्ने कुरा पनि एकदम रिच हिस्ट्री र ग्लोबल इम्पोर्टेन्स छ। र अब तपाईँको क्वेसन सुन्दाखेरिको मलाई एउटा इन्ट्रेस्टिङ फ्याक्टको याद आयो कि अब अक्टोबर 1995 चाहिँ आलुलाई चाहिँ स्पेसमा उगाएको थियो र यो चाहिँ फर्स्ट भेजिटेबल हो जुन चाहिँ स्पेसमा उगाएको हो। यो एक्सपेरिमेन्ट चाहिँ नासा र युनिभर्सिटी अफ विस्कन्सिन मेडिसनले स्पेस सटल कोलम्बियामा गरेको थियो। उनीहरूले चाहिँ एस्ट्रोकल्चर भनेर स्पेसल सिस्टम युज गरेको थियो जुनमा चाहिँ स्पेस जस्तै इन्भाइरोमेन्टमा पनि प्लान्ट ग्रो गर्नु डिजाइन गरेको हो। अनि यो एक्सपेरिमेन्ट को गोल चाहिँ के थियो भने चाहिँ अब फ्युचरमा लामो समयसम्म जब चाहिँ अब एस्ट्रोनट्सहरू मिशन यात्राहरूमा जान्छ जस्तै मार्स यात्राहरूमा जाँदाखेरि चाहिँ अब खाना कसरी उगाएर खानु त्यसको लागि चाहिँ यो एक्सपेरिमेन्ट ट्राई गरेको थियो। अनि यो कुराले चाहिँ के देखिन्छ भने आलु चाहिँ कति चाहिँ रेजिलेन्ट र अब एडप्टेबल क्रप हो जो धरतीबाट स्पेससम्मको जर्नी गर्न सकिन्छ।
1: र त्यसै गरी यो आलुको पनि धेरै टाइप्सहरू हुन्छ नि है, भेराइटिजहरू हुन्छ नि, यस्तो चाहिँ कति प्रकारको हुन्छ होला?
0: अब आलु चाहिँ चार प्रकारकोहरू हुन्छ। अब मेन चाहिँ खासमा आलुको साइन्टिफिक नेम पनि म बताइदिइहाल्छु, त्यसको नाम चाहिँ हो सोलेनियम ट्युबर्सम। अनि यो चाहिँ चार प्रकारको चाहिँ हुन्छ। एउटा चाहिँ फर्स्ट चाहिँ हो व्हाइट पोटेटो जुन चाहिँ सबभन्दा कमन छ, अब यसमा धेरै बेसी एनर्जी पाउँछ अनि सजिलो पाराले डाइजेस्ट हुन्छ। अर्को चाहिँ हो रेड पोटेटो जुन चाहिँमा चाहिँ धेरै बेसी एन्टी अक्सिडेन्ट हुन्छ अनि हेल्दी हुन्छ। त्यहाँदेखि अर्को छ येल्लो पोटेटो जुन चाहिँ क्रिमी खालके हुन्छ अनि यसमा चाहिँ धेरै बेसी भिटामिन ए हुन्छ जुन चाहिँ आँखाको लागि धेरै राम्रो हो। अनि अर्को छ पर्पल पोटेटो, यो चाहिँ अब यहाँ नर्मली मान्छेले डायबिटिस आलु भनेर पनि भन्दो रहेछ। अब यो धेरै हेल्दी हुन्छ, यो चाहिँ हार्टको लागि पनि राम्रो हो, डायबिटिकले पनि लिँदा हुन्छ किनभने यसमा चाहिँ ग्लाइसेमिक इन्डेक्स चाहिँ अब लो हुन्छ।
1: ग्लाइसेमिक इन्डेक्स भन्नुभयो नि म्याम, यो भन्नाले चाहिँ के बुझिन्छ?
0: ग्लाइसेमिक इन्डेक्स भनेको चाहिँ अब एउटा लेभल हुन्छ सबै टाइपको फुडमा चाहिँ। अब अगर हाई छ, हाई लो र मिडियम हुन्छ, त्यहाँदेखिको हाई छ भने चाहिँ त्यसले चाहिँ हाम्रो जिउमा चाहिँ छिटै सुगर बढाइदिन्छ अनि अगर लो छ भने चाहिँ बिस्तारै बढाइदिन्छ। सो आलुमा चाहिँ हामीले याद गर्यो भने बेसी हाई इन ग्लाइसेमिक इन्डेक्स हुन्छ अनि यो पर्पल आलुमा चाहिँ अलिक कम्ती नै हुन्छ कि, त्यही कारण चाहिँ डायबिटिक आलु भनेर मान्छेहरूले भन्दो रहेछ।
1: र हामीले यतातिर सामान्य रूपमा प्रयोग गर्ने आलु चाहिँ यो फोर टाइप्स अफ पोटेटोज मध्ये चाहिँ कुन चाहिँ हो म्याम? नर्मली
0: हामी बेसी युज गर्ने चाहिँ व्हाइट पोटेटो, सेतो, यो चाहिँ सबभन्दा कमन हामीले युज गरि नै रहेको हुन्छ।
1: र त्यसै गरी यो पोट्याटो भन्दाखेरि चाहिँ स्विट पोटेटो पनि आउँछ नि म्याम सँगसँगै, यो दुईटा चाहिँ एउटै हो कि फरक फरक हो?
0: यो दुईटा चाहिँ एउटै होइन, यो चाहिँ अलग अलग फ्यामिलीबाट चाहिँ आइन्छ, दुईटामा पुरा डिफरेन्स छ। अब भर्खर ग्लाइसेमिक इन्डेक्स पनि मैले तपाईँहरूलाई बताएँ, अब स्विट पोटेटोमा चाहिँ कम्ती हुन्छ अनि पोटेटोमा चाहिँ बेसी हुन्छ, यो चाहिँ हो डिफरेन्स यसमा।
1: र कस्तो खालको स्वास्थ्य समस्याहरूमा चाहिँ आलु खानु हुँदैन?
0: अब आलु खासमा चाहिँ त्यस्तो नराम्रो होइन, लिमिटमा खानु पर्यो, सबै बडीको अनुसारले अब खानु पर्यो, कसैलाई के बिमार हुन्छ होइन, त्यसको बारेमा चाहिँ म तपाईँलाई विस्तारमा बताउँछु। अब फर्स्ट चाहिँ छ ओबेसिटी, त्यो चाहिँ अब वजन बेसी भएको प्रब्लमहरू हो जसले चाहिँ अब वेट घटाउनै सकिएको हुँदैन। आलु चाहिँ अब उनीहरूले चाहिँ अलिक कम्ती नै खानुपर्छ किनभने यसमा चाहिँ पुरा बेसी कार्बोहाइड्रेट हुन्छ अनि मोटापामा चाहिँ कार्बोहाइड्रेट कम्ती नै खाएको राम्रो हो। अझै यहाँ नर्मली मान्छेहरूले फ्राइडहरू खान्छ, फ्राइड चिप्सहरू, धेरै बेसी तेल भएकोहरू आलुहरू खान्छ। अब यो बेसी त्यसरी बनाएर खायो भने त्यसमा बेसी क्यालोरिज बनिन्छ अनि जुन चाहिँले चाहिँ हाम्रो वजन झन बढाइदिन्छ अनि हाम्रो फ्याट एक्युमुलेसन पनि बढाइदिन्छ। त्यसले गर्दा चाहिँ ओबेसिटीमा चाहिँ फ्राइड आलुहरू एकदमै अवोइड गर्नुपर्छ अनि पोर्सन चाहिँ कन्ट्रोल गर्नुपर्छ, लिमिटेड खानु पर्यो अब तपाईँले। अनि अब अर्को छ डायबिटिस। डायबिटिसमा चाहिँ अब तपाईँहरूले सुन्नु भएछ कि डक्टरहरूले आलुहरू नखानु भनेर भन्नुहुन्छ होइन, अब यो चाहिँ किन हो भने चाहिँ आलुमा चाहिँ ग्लाइसेमिक इन्डेक्स धेरै हाई हुन्छ अनि यसले चाहिँ सुगर छिट्टै बढाइदिन्छ, विशेष गरी व्हाइट आलु जुन चाहिँमा चाहिँ ग्लाइसेमिक इन्डेक्स चाहिँ 93 हुन्छ। त्यसैले गर्दाखेरिको सेतो आलु चाहिँ डायबिटिक पेसेन्टले चाहिँ कम्ती नै खाएको राम्रो हो, जबकि अब अघि भने थिएँ पर्पल पोटेटो जुन चाहिँलाई चाहिँ अब डायबिटिक आलु भन्दैछ त्यसको चाहिँ ग्लाइसेमिक इन्डेक्स चाहिँ 77 हुन्छ, त्यो चाहिँ व्हाइट आलु भन्दा चाहिँ कम्ती नै हुँदो रहेछ। त्यसले गर्दा चाहिँ यसको यसले चाहिँ अब बिस्तारै नै बढाइदिन्छ तपाईँको सुगर, तर तपाईँको अब यो व्हाइट आलुले चाहिँ छिटै बढाइदिन्छ। अन्त म तपाईँहरूलाई सजेस्ट गर्छु कि अब रेजिस्टेन्स स्टार्चवाला आलु खाएको चाहिँ राम्रो
1: हो। र यो टाइप सपोरेटो चाहिँ हामीले देखेर पनि छुट्याउन सक्छौँ कि सक्दैनौँ म्याम? यस्तो रेड आलु, व्हाइट आलु, पर्पल भनेर पर्पल पोटेटो यता पनि पाउँछ?
0: हजुर, यता पनि पाउँछ, त्यसलाई काट्दाखेरि भित्र पर्पल नै हुन्छ।
1: ए हजुर,
0: सानो सानोमा पाउँछ, लाल बजारमा मान्छेहरूले लिएर खान्छ नि।
1: ए हजुर, र त्यसै गरी यहाँले यो रेजिस्टेन्स स्टार्च भन्नुभयो नि, यो भनेको चाहिँ के हो?
0: हाम्रो आलुमा चाहिँ एउटा स्पेसल टाइपको कार्बोहाइड्रेट हुन्छ जस्तै रेजिस्टेन्स स्टार्च।

0: भनिन्छ. रेजिस्टेन्स भनेको चाहिँ के हो भने चाहिँ यो स्टार्च चाहिँ जब हामी लेखान्छ तब सजिलै पाराले डाइजेस्ट हुनेन, बिस्तारी डाइजेस्ट हुन्छ र यो चाहिँ डाइरेक्ट हाम्रो इन्टेस्टाइनमा गएर चाहिँ फाइबरको जस्तै काम गर्छ र यसले चाहिँ के गर्छ भने हाम्रो सुगर बिस्तारै बढाइदिन्छ, बिस्तारै बढाउनुमा हेल्प गर्छ अनि इन्सुलिन सेन्सिटिभिटीमा पनि इम्प्रुभ गर्छ अनि हाम्रो भुँडीको लागि पनि राम्रो हो अनि यसले लामो समयसँग हामीलाई अब यसले हामीलाई लामो समयसँग चाहिँ अब पेट भरेको फिल गराइदिन्छ, सटाइटी दिन्छ. त्यसैले चाहिँ अब यो डायबिटिज र वेट म्यानेजमेन्टको लागि चाहिँ एकदमै युजफुल हुन्छ. जब हामी अब यो चाहिँ कसरी बनाउँछ भने चाहिँ अब हामीले आलुलाई अब बोइल गरेर चाहिँ राख्नुपर्छ अब फ्यु आवर्सको लागि, नभए चाहिँ रातभरि अब फ्रिजमा राखिएर त्यो कुल डाउन भएको हुन्छ. त्यो त्यो टाइममा चाहिँ के हुन्छ, चिसो हुँदाखेरि चाहिँ के हुन्छ भने चाहिँ अब आलुको भित्र चाहिँ रेजिस्टेन्स स्टार्चको मात्र चाहिँ बढेको हुन्छ र यो प्रोसेसलाई चाहिँ रेट्रोग्रेडिङ भनिन्छ. र अब यो फ्रिजमा राखेर हामीले बादमा खान्छ त्यति बेला चाहिँ अब सुगर चाहिँ बिस्तारै बढाइदिन्छ त्यो आलुले. सो नर्मली अब अरू सब्जीसँग पकाएर नि लिँदा भयो डायबिटिक पेसेन्टले पनि, तर यसको पनि पोर्सन चाहिँ कन्ट्रोल नै गर्नुहोस्.
1: र जुन हामीले डे टु डे लाइफमा युज गरिरहेको हुन्छौँ नि व्हाइट आलुहरू है, व्हाइट पोटेटो जुन नर्मली बेसी पनि पाइन्छ, त्यसलाई नै यो रेजिस्टेन्स स्टार्च गर्दा पनि हुन्छ कि कस्तो हुन्छ?
0: हजुर, हाम्रो यो नर्मल आलु जुन चाहिँ पाउँछ यसलाई नै बोइल गर्यो, फ्रिजमा राख्यो ओभरनाइट, त्यहाँदेखि भोलिपल्ट त्यसलाई खाँदा चाहिँ हुन्छ.
1: त्यसै गरी त्यो आलुलाई नै जस्तो होम रेमेडिज पनि प्रयोग गरिन्छ, जस्तो डार्क सर्कल हटाउनको लागि है, त्यो आलुमा भएको कुन एलिमेन्ट्सले चाहिँ त्यो डार्क सर्कल रिमुभलमा हेल्प गर्छ?
0: त्यसपछि भाइटामिन सी हुन्छ जुन चाहिँले डार्क सर्कल्सहरू रिमुभ गर्नुमा पनि हेल्प गर्छ, अब अघि मैले मेन्सन पनि गरेको थिएँ.
1: र श्रोता, आज हामी कुराकानी गरिरहेका छौँ भोलि अर्थात 30 मईका दिन पर्न गएको इन्टरनेशनल पोट्याटो डे माथि, र यो आलुमाथि कुराकानी गरिरहँदा आउनुहोस् एउटा छोटो साङ्गीतिक विश्राम, त्यसपछि हामी पुनः कुराकानीको क्रमलाई अगाडि जोडिनेछौँ.

0: र त्यसै गरी हामीले डायबिटिज र यो मोटापा ओबिसिटीको त कुरा गर्यौँ है. यसको अलावा चाहिँ अन्य चाहिँ के कस्ता स्वास्थ्य समस्याहरूमा चाहिँ आलु खानु हुँदैन?
1: किडनी डिजिजहरू छ बेसी जस्तो, अब हामीले हेऱ्यो भने उनीहरूको अब बडीमा बेसी जस्तो क्रिएटिनिन युरियाहरू बढी नै रहेको हुन्छ, कसैको पोटासियम बढी नै रहेको हुन्छ. अनि जब पेसेन्टले बडीबाट फिल्टर गर्नु सकेको छैन भने त्यो पोटासियमहरू धेरै कम्ती नै खानु पर्यो. अगर पोटासियम जिउमा बेसी बढेको छ भने हार्ट रिस्कहरू बढाइदिन्छ, जस्तै हार्ट एट्याकहरू आउने चान्सेसहरू पनि बढिन्छ. र अगर त्यति बेला चाहिँ हामीले अब आलुलाई डाइरेक्ट दियो भने चाहिँ अब झन् पोटासियम बढाइदिन्छ, किनभने आलुमा चाहिँ धेरै बेसी पोटासियम हुन्छ. अनि यो कन्ट्रोल, यो चाहिँ अब अवोइड गर्नको लागि चाहिँ के गर्नु सक्छ भने हामीले लिचिङ मेथड फलो गर्न सक्छ. त्यो चाहिँ के हो भने त्यसमा चाहिँ हामीले आलुको बोक्रा निकालेर सानो सानो पिसमा काटेर चाहिँ पानीमा मजाले डुबाएर राख्नु पर्यो 15 मिनट या 30 मिनट्सको लागि. त्यसपछि मजाले बोइल गरेर चाहिँ दिन भयो. तर यो पनि पोर्सन चाहिँ कन्ट्रोल गर्नुपर्छ यति बेला पनि. अर्को चाहिँ छ फ्याटी लिभर. फ्याटी लिभरमा हामीले हेऱ्यो भने बेसी फ्याट त्यहाँदेखिको क्यालोरिजहरू धेरै कम्ती खानुपर्छ. तर अब मान्छेहरूले नर्मल्ली फ्राइड चिजहरू खाइरहेको हुन्छ. अब बेसी फ्राइड चिजहरू, पकौडाहरू, प्याजीहरू बनाएर खाँदाखेरिको अब तपाईँको क्यालोरिज बढेको हुन्छ, जुन चाहिँले चाहिँ तपाईँको अब बडीमा लिभरमा चाहिँ अब फ्याट जमाउनुमा फेरि मद्दत गर्छ. त्यो अभोइड गर्नुको लागि चाहिँ तपाईँ जसलाई चाहिँ फ्याटी लिभरहरू छ भने चाहिँ उनीहरूले चाहिँ अब बेटर अब फ्राई गर्नु चाहिँ अभोइड गर्नुहोस्, बरुभन्दा बोइल नभए चाहिँ बेक गरेर चाहिँ खानु चाहिँ राम्रो. अनि यो सबै बिमारीमा चाहिँ आलुको चाहिँ प्रब्लम चाहिँ के त्यस्तो होइन, तर अब प्रिपेरेसन जसरी हामीले बनाउँछ र क्वान्टिटी कति चाहिँ खान्छ हामी, त्यसमा चाहिँ अब हामीले त्यसले चाहिँ गर्दाखेरि चाहिँ प्रब्लम हुन्छ.
0: र यो अघि हामीले ओबिसिटीको कुरा गर्यौँ नि, यसले चाहिँ वेट बढाउँछ अझै भनेर है. अनि कतिजना चाहिँ एकदम अन्डर वेट भएको व्यक्तिहरू पनि हुनुहुन्छ नि है, उहाँहरूले चाहिँ वेट गेन गर्नको लागि चाहिँ आलु खान सक्नुहुन्छ?
1: हजुर, उनीहरूको लागि चाहिँ यो धेरै राम्रो सोर्स हो आफ्नो वेट बढाउनको लागि चाहिँ. अब यसमा चाहिँ कार्बोहाइड्रेट जुन चाहिँले चाहिँ एनर्जीहरू दिन्छ. अन्डर वेटमा चाहिँ अब इम्पोर्टेन्ट हो कार्बोहाइड्रेट बेसी बढाउनु पर्ने होइन, जुन चाहिँ आलुमा पाउँछ. सो बेस्ट हो कि अब आलु चाहिँ डाइटमा हालेकै राम्रो हो, जसको चाहिँ वेट बढेकै हुँदैन भनेर चाहिँ.
0: हजुर, र नानीहरूले विशेष गरेर आलु एकदमै धेरै मन पराउँछ नि है, जहिले पनि उनीहरूले त्यो बिहान ब्रेकफास्टमा, दिउँसो लन्चमा, डिनरमा, स्न्याक्समा आलुकै त्यो प्रडक्टहरू खाइरहेको, आलु नै खाइरहेको हुन्छ. यसरी धेरै आलु खानु चाहिँ एउटा स्पेसली नानीहरूको लागि चाहिँ राम्रो हो कि होइन, र सानो नानीले चाहिँ कति मात्रामा आलु खाएको चाहिँ राम्रो हुन्छ?
1: नानीहरूको लागि चाहिँ अब सानो नानीहरूलाई त ठिकै छ खानु होइन, किनभने उनीहरूको अब जिउमा चाहिन्छ एनर्जीहरू. तर त्यो कसरी बनाउँछ, पेरेन्ट्सले कस्तो सोर्सले अब कसरी बनाएर दिनेछ, त्यसमा पनि डिपेन्ड गर्छ. कतिजनाले

0: नानीहरूलाई अब खालि आलु मात्रै खुवाइरहेको हुन्छ फ्राई गरेर चिप्सहरू बनाएर त्योहरू चाहिँ अब तपाईँले सानैदेखिको नानीलाई दिनुभएछ भने चाहिँ नानीहरू चाहिँ पछि ओबिसिटीको शिकार हुन्छ, उनीहरू चाहिँ बादमा वेट बढेर उनीहरू अब इन्डियामा पनि कतिजनालाई अब हेऱ्यो भने नानीहरू पुरा बेसी ओबिसिटी भएको बढिएको छ किनभने सानैदेखिको उनीहरूले चाहिँ खालि आलु आलु आलु बेसी खाएर मात्रै भएको किनभने मान्छे नानीहरूले बेसी यसो सब्जीहरू मन पराउँदैन उनीहरूको फेभरेट आलु नै हुन्छ बेसी चाहिँ दिनु भएन लिमिटेड दिँदा चाहिँ हुन्छ नदिनु भनेको चाहिँ होइन अब दिनमा दुई टाइम्स यति दिँदा हुन्छ तर एभ्री मिलमा चाहिँ खालि आलु आलु चाहिँ होइन अरू सब्जी हरियो परियो सागहरू पनि हालेर दिनु पर्यो तपाईँले
1: हजुर र आलु बनाउँदा चाहिँ नानीहरूको लागि स्पेसली प्रिपेयर गर्दा चाहिँ कसरी बोइल गरेर दिने कि
0: बोइल गरेर म्यास गरेर बेकहरू गरेर दिने त्यसरी नै सिकाउनु पर्यो नानीलाई नभए बादमा खालि फ्राइड चिजहरू मात्रै खोज्छ उनीहरूले
1: हजुर र त्यसै गरी यो आलुहरू चाहिँ छिटो हरियो हुने है जस्तो हाम्रै पनि बारीमा लगाएको आलुहरू खन्दाखेरि चाहिँ हरियो हरियो भइरहेको हुन्छ है र अलिक समय राखेपछि चाहिँ आलुमा टुसाहरू उम्रिन्छ नि त्यस्तो खालको आलु चाहिँ खानुहुन्छ कि हुँदैन
0: त्यस्तो चाहिँ खानु भएन किनभने चाहिँ अब जब अब तपाईँहरूले याद पनि गर्नुभएको होला कि धेरै दिन बाहिर आलु हामीले राख्छ उज्यालो जग्गामा गरम जग्गामा टुसाहरू आउनु उम्रिनु थाल्छ तर अब यो टुसा उम्रिँदाखेरि चाहिँ के हुन्छ भने चाहिँ आलुभित्र चाहिँ नि सोलोनाइन भन्ने एउटा टक्सिक कम्पाउन्डको चाहिँ मात्रा बढेको हुन्छ र यो सोलोनाइन भन्ने चाहिँ एउटा नेचुरल टक्सिक कम्पाउन्ड हुन्छ जुन चाहिँ हामीले धेरै अब धेरै मात्रामा खायो भने चाहिँ अब पेट दुख्ने भमिट हुने डाइरिया हुने टाउको दुख्ने र अब सिभियर प्रब्लम जस्तै नर्भ सिस्टममा प्रब्लम हुने कोमामा जाने र आफ्नो मौत गुमाउनु पनि सक्छ र त्यसले गर्दाखेरि चाहिँ ग्रिन अब हरियो हरियोपट्टि चाहिँ सबै पार्ट चाहिँ सबै काटेर नै फ्याँक्नु पर्यो नभए चाहिँ धेरै अब हरियो छ भने डल्लै आलु नै फ्याँक्नु पर्यो यसो चाहिँ एकदम खानु भयो भने चाहिँ डेन्जरस नै हो
1: भनेपछि टुसा उम्रेको आलु र हरियो दाग भएको आलु त स्वास्थ्यको लागि एकदमै नलाग्दो हुँदो रहेछ हानिकारक हुँदो रहेछ है अब त्यसो भए त आलुमा हरियो दागहरू आउनु भएन टुसाहरू उम्रिनु भएन नि त है खानको लागि र अब त्यसरी टुसा उम्रिन नदिन अनि आलुलाई नबिग्रिनको लागि चाहिँ राम्रोसँग आलुलाई स्टोर गर्ने चाहिँ कुनै टिप्सहरू छ भने दिनुहोस् न
0: हजुर जस्तै अब टिप्स चाहिँ के छ भने पहिला नै हामीले देखेको छ कि आलुलाई चाहिँ अब गोदाममा राख्थ्यो अँधेरो जग्गामा सुक्खा जग्गामा र अहिले पनि हामी त्यसरी नै राख्नुपर्छ जहाँ चाहिँ घामको रोशनीले नलागोस् जहाँ चाहिँ अब सुक्खा जग्गा होस् चिसो जग्गा र अन्त सबभन्दा इम्पोर्टेन्ट चाहिँ मान्छेहरूले चाहिँ प्लास्टिकभित्र चाहिँ आलु चाहिँ स्टोर गर्नु चाहिँ बन्द गर्नु पर्यो होइन अन्त त्यो चाहिँ नोक्सानदायक हुन्छ अनि बेसी जस्तो अब बेसी जस्तो आलु र प्याजले सँगै चाहिँ राख्नु हुँदैन अब यसरी तपाईँले राख्नु भएछ भने चाहिँ अब एक दुई महिना चाहिँ तपाईँको आलु चाहिँ टिक्छ
1: र आलुलाई चाहिँ एउटा खाद्य पदार्थ बाहेक अन्य कसरी चाहिँ प्रयोग गरेको पाइन्छ म्याम
0: एक्सपेरिमेन्टहरू जस्तै प्रोजेक्ट साइन्स प्रोजेक्टहरू स्कुलमा हामीले धेरै युज गरेको छौँ आलुलाई अरू इन्डस्ट्रियल युजेसमा पनि युज गरेको हुन्छ
1: र यहाँ आफू स्वयंलाई भने आलु कतिको मनपर्छ म्याम
0: त्यस्तो बेसी त म मन ठिकैको मनपर्छ त्यस्तो बेसी मन पर्दैन
1: र त्यसमध्ये पनि आलुको भेराइटिजहरू आलुको त्यो जुन हामीले फुडमा कन्ज्युम गर्छ नि है जस्तो फ्राई गरेर चिप्स बनाएर जस्तो आलु चपहरू बनाएर त्यस्तो मध्ये चाहिँ कुन खाना चाहिँ एकदमै मनपर्छ आलुको कुन परिकार चाहिँ मनपर्छ
0: मलाई त अब आलुको चोखाहरू मात्रै मनपर्छ त्यो अचार बनाएर बोइल गरेको आलुलाई म्यास गरेर चाहिँ अब लसुनहरू हालेर त्यही मनपर्छ मलाई चाहिँ
1: हजुर र यहाँले भन्नुभयो नि है साइन्समा अब एक्सपेरिमेन्ट गर्दा पनि आलुको युज हुन्छ नि अर्को इन्डस्ट्रियल पर्पोजमा पनि युज गर्न सकिन्छ भन्नुभयो नि म्याम त्यसको अलिकति अलिक क्लियर गरिदिनुहोस् न
0: अब मैले स्कुल टाइममा अब पोटेटो ब्याट्री एक्सपेरिमेन्टहरू पनि गरेको थिएँ जुन चाहिँमा चाहिँ अब आलुमा चाहिँ जिङ्क र कपरको एउटा एलिमेन्ट हुन्छ जुन चाहिँ इलेक्ट्रोलाइट को फर्ममा बनिन्छ अनि अलिकति इलेक्ट्रिसिटी पनि प्रड्युस गर्छ कि योबाट चाहिँ अब एलइडी लाइट पनि बोल्न सक्छ अब अनि अर्को छ अस्मोसिस एक्सपेरिमेन्ट त्यहाँदेखिको एनर्जी डेमोन्स्ट्रेसन र एन्जाइमेटिक ब्राउनिङ एक्टिभिटिज यसमा तपाईँहरूले याद पनि गर्नुभएको होला कि आलुलाई हामीले काट्दाखेरिको त्यो ब्राउन कलरको बस्छ नि अलिक दिन अलिक बाहिर अलिक टाइमको लागि बाहिर राखेको छ नि ब्राउन कलरको हुन्छ त्यो पनि एउटा एक्सपेरिमेन्ट नै हो अब आलु चाहिँ हेर्नुहोस् कति चाहिँ इन्ट्रेस्टिङ हामीले आफ्नो नलेजको लागि पनि हामी युज गरेको थियो अनि इन्डस्ट्रियल युजमा चाहिँ अब धेरै युजहरू गर्दैछ जस्तै अब फुड इन्डस्ट्रीमा त अब तपाईँहरूलाई यादै छ पोटेटो चिप्सहरू फ्रेन्च फ्राइजहरू बनाउँछ तर अब योबाट चाहिँ के हुन्छ भने चाहिँ धेरै इम्प्लोइमेन्ट पनि बढाइदिएको छ अब कम्पनीमा रोजगारहरू बढाइदिएको छ जुन चाहिँले चाहिँ अब हाम्रो कन्ट्रीको इकोनोमिक पनि सपोर्ट गर्छ अर्को छ स्टार्च इन्डस्ट्री स्टार्च इन्डस्ट्री चाहिँ के हुन्छ पोटेटोमा चाहिँ धेरै बेसी स्टार्च हुन्छ जुन चाहिँ पुरा युज युजफुल हुन्छ। जस्तै पेपर इन्डस्ट्रीमा हामी युज गर्दा भयो, किनभने यसले चाहिँ अब

0: स्टार्चले चाहिँ पेपरलाई स्ट्रङ बनाउनुमा मदत गर्छ. अर्को छ टेक्सटाइल इन्डस्ट्री, यसमा चाहिँ अब कपडा यो स्टार्चले चाहिँ कपडालाई स्मुथ र फिनिसिङ दिनु पनि सक्छ. अनि अर्को छ ग्लो प्याकेजिङ लेबलहरूको लागि हेल्पफुल हुन्छ. अब अझै अब इन्डस्ट्री अरू के छ भने फार्मास्युटिकल इन्डस्ट्रिजमा पनि हामीले अब आलुको युज गरेको देखिन्छ. आलुको स्टार्चलाई चाहिँ अब बाइन्डर भनेर चाहिँ अब उनीहरू बाइन्डरको रूपमा चाहिँ अब युज गरिन्छ, जुनले चाहिँ अब ट्याब्लेटलाई सेप र सेपमा राख्छ र इजिली रिजल्भेबल हुनुमा मदत गर्छ. अन्त अर्को छ बायो प्लास्टिक, अन्त इको फ्रेन्डली प्रडक्ट्स. अब आजको समयमा प्लास्टिकको पल्युसन पुरा बेसी देखिन्छ, यो चाहिँ मेन प्रब्लम भइरहेको छ. र आलुको स्टार्चबाट चाहिँ बायोडिग्रेडेबल प्लास्टिक पनि बन्न सक्छ र यो चाहिँ एकदमै इन्भाइरोमेन्ट फ्रेन्डली चिज हो अनि फ्युचरको लागि धेरै राम्रो हो. अन्त अझै एउटा प्रडक्ट छ जुन चाहिँ आलुबाट बनिन्छ, त्यो चाहिँ एल्कोहल प्रडक्ट. आलुमा धेरै बेसी स्टार्च हुन्छ जुन चाहिँलाई चाहिँ अब हामीले फर्मेन्ट गरेर चाहिँ एल्कोहल बनाउनु सक्छ. यो एल्कोहल चाहिँ अब सेनिटाइजरहरू बनाउनु सक्छ, यसले डिफरेन्ट केमिकल्सहरू पनि बनाउनुमा हेल्प गर्छ. अनि साइन्टिस्टहरूले चाहिँ अब एउटा रिसर्चहरू पनि गरेर चाहिँ अब आलुबाट चाहिँ अब फ्युल अल्टरनेटिभ पनि बनाएको थियो. जस्तै अब आजको समयमा त अब फसिल फ्युल त अब धेरै, जस्तै अब पेट्रोल डिजलहरू भयो, यो युज चाहिँ धेरै भएको छ. तर अब यो चाहिँ लिमिटेड मात्रै हो, अब यसले हाम्रो इन्भाइरोमेन्टलाई पनि धेरै नोक्सान गरि नै रहेको छ. त्यसले चाहिँ गर्दा साइन्टिस्टले चाहिँ अब आलुको युज गर्यो यसको लागि. र अन्त आलुमा चाहिँ अब स्टार्च धेरै हुन्छ, यो स्टार्चलाई चाहिँ फर्मेन्ट गरेर एल्कोहल बनाउँछ. त्यहाँदेखि त्यो एल्कोहललाई इथेनोलमा बदलाउँछ र यो इथेनोललाई चाहिँ बायो फ्युलको रूपमा चाहिँ युज गर्छ गर्नु सक्छ. इथेनोललाई चाहिँ पेट्रोलसँग मिक्स गरेर चाहिँ गाडीमा चाहिँ युज गर्न सक्छ र यो मिक्स गर्ने मेथडलाई चाहिँ भन्छ इथेनोल ब्लेन्डिङ. अनि अब अहिलेको नयाँ गाडीहरूमा पनि यो जस्तै अब E10, E20 भन्ने फ्युलहरू पनि युज गर्न थालिएको छ.
1: र आलु त खाद्यान्न बाहेक अन्य पनि धेरै कुरामा एकदमै ठूलो महत्व राख्दो रहेछ है आलुले. र यसरी आज भोलि पर्न गएको अन्तर्राष्ट्रिय आलु दिवसमाथि कुराकानी गर्दा हामी कार्यक्रमको लगभग अन्ततिर आइपुगेका छौँ. त्यसैले मैले यहाँलाई अन्तमा सुन्न चाहेँ कि यो इन्टरनेशनल पोट्याटो डेको अवसरमा चाहिँ हाम्रो रेडियो सुनिरहनु भएका श्रोताङहरूलाई चाहिँ यहाँ के सन्देश दिन चाहनुहुन्छ?
0: म यो भन्नु छ कि अब आलु मात्र एउटा सिम्पल खाना होइन, यो एउटा फूड सेक्युरिटी, लाइभलीहुड र साइन्सको स्ट्रङ सहारा हो. सही तरिकाले सही मात्रामा खानुभयो भने यो एकदमै हेल्दी रूपमा युजफुल हुन्छ. र आलु चाहिँ फ्युचरमा सस्टेनेबल एनर्जी सोल्युसनको एउटा सानो तर इम्पोर्टेन्ट पार्ट बनिन सक्छ. आजको इन्टरनेशनल पोटेटो डेको मेसेज नै यो हो कि सिम्पल फूड बिग इम्प्याक्ट. र म तपाईँलाई धन्यवाद भन्न चाहन्छु यो प्लेटफर्म दिनुभएकोमा, अनि सबै लिसनरलाई धन्यवाद भन्न चाहन्छु ध्यान दिएर सुन्नुभएकोमा. धन्यवाद. स्टे हेल्दी एन्ड माइन्डफुल.
1: हजुर, र यहाँले पनि हामीलाई यो महत्वपूर्ण समय दिनुभयो र हाम्रो स्टुडियोसम्म आएर भोलि पर्न गएको इन्टरनेशनल पोट्याटो डेको अवसरमा यतिका जानकारी राखिदिनु भयो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद. र श्रोता, आज हामीले कुराकानी गर्यौं भोलि पर्न गएको इन्टरनेशनल पोट्याटो डेको अवसरमा आलुको महत्व, यसको पोषण, किसानहरूको मेहनत र हाम्रो दैनिक जीवनमा यसको योगदान, साथै विज्ञान र अन्य इन्डस्ट्रियल पर्पोजमा पनि आलुलाई राम्रोसँग प्रयोग गरिन्छ भन्ने विषयमा हाम्रो म्यामले, डाइटिसियन म्यामले हामीलाई स्पष्ट पारिसक्नु भएको छ. र आजको कार्यक्रम सुनिदिनुभयो र यसबाट यहाँलाई पनि धेरै फाइदा पुग्यो होला भन्ने विश्वासका साथ आज हाम्रो कार्यक्रममा अतिथिका रूपमा उपस्थित मल्टी स्पेशालिटी हस्पिटल सोचेगाउँमा कार्यरत डाइटिसियन मिस सुवर्ण प्रधानज्यूलाई पनि हार्दिक आभार प्रकट गर्दै र अन्य नारी संसारका श्रृंखलाहरू लिएर आउने बाचाका साथ म यहाँहरूकै कार्यक्रम सञ्चालिका चन्द्रकुमारी खड्का पनि बिदा चाहन्छु. हवस्, नमस्कार, शुभ दिन.

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई सुनाइरहेका छौं केही नेपाली आधुनिक गीतहरू। त यो पहिलो गीत सुनौ कलाकार अरूणा लामाको स्वरमा।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं एनसीईआरटी द्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोतागण, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 2:30 भइसकेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौ केही नेपाली लोकगीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार अर्जुन भण्डारीको स्वरमा।

मै चेंगलाई फन फनी नचाउँदै दुई खोलाको दोभानमा दुई खोलाको दोभानमा मै चेंगलाई फन फनी नचाउँदै लहै

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्नको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार गरी सुनाउन लागिरहेका छौं नेपालीमा समाचार। त कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: व्यवस्थाबाट बिजुली उत्पादकहरूमा परिणत गरिरहेको छ। यस योजनाले परिवारहरूलाई बिजुलीको खर्च घटाउन सरकारी अनुदान बाट लाभ लिन र शून्य बिजुली बिलमा जान सक्षम बनाइरहेको छ। उहाँले प्रत्येक सौर्य ऊर्जाबाट संचालित घरको साथ देश ऊर्जा सुरक्षा पर्यावरणीय स्थिरता र आत्मनिर्भर विकसित भारतको दृष्टिकोणको नजिक जाने बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध घुसपैठ र अन्य अप्राकृतिक कारणहरूले गर्दा कृत्रिम जनसांख्यिकीय परिवर्तनहरूको जाँच गर्न गठित एक उच्च स्तरीय समितिले यस मुद्दालाई समाधान गर्न कानूनको आवश्यकताको पनि मूल्यांकन गर्ने बताउनु भएको छ। नगरमा आयोजित एक समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, सर्वोच्च न्यायालयका सेवानिवृत्त न्यायाधीश प्रकाश प्रभाकर नवलेकर नेतृत्वको समितिले एक वर्षभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। उहाँले अझ भन्नुभयो, केन्द्र सरकार हरेक घुसपैठीहरूको पहिचान गर्न र उसलाई देशबाट बाहिर निकाल्न प्रतिबद्ध छ। गृहमन्त्री श्री शाहले पश्चिम बंगालमा बंगलादेशी घुसपैठहरूलाई लिएर तृणमूल कांग्रेस सरकारको आलोचना गर्नुभयो तथा पश्चिम बंगाल विधानसभा चुनावपछि स्थिति परिवर्तन भएको बताउनु भएको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशंसा गर्नुहुँदै सीमा क्षेत्रमा तारबारका लागि 7 दिनमा 600 हेक्टर जमीन बीएसएफलाई हस्तान्तरण गरिएको बताउनुभयो।
1: और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमिटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करेगी।
0: उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक गोवा र केरलमको 3 दिने भ्रमणमा हुनुहुन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज कर्नाटकको बेंगलुरूमा आर्ट अफ लिभिङ फाउण्डेशनको 45 वर्ष पूरा भएको अवसरमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुँदै संगठनको एक डाक टिकटको लोकार्पण गर्नुभयो। उहाँले आन्तरिक तथा विश्वव्यापी शान्ति प्राप्त गर्न भक्ति र ध्यान अपनाउनु पनि आवश्यकतामा जोड़ दिनुभएको छ। उहाँले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, भक्ति स्वयं परिवार समाज राष्ट्र र मानवताप्रति समर्पणको प्रतीक हो। उपराष्ट्रपतिले भन्नुभयो, मानिसहरूले सकारात्मक परिवर्तनहरूलाई सजिलैसँग स्वीकार गर्नुपर्छ। श्री रविशंकरको शिक्षालाई उद्धृत गर्दै उहाँले ध्यान ज्ञान र गीतले जीवन र व्यक्तित्व दुवैलाई समृद्ध बनाउने बताउनुभयो। शनिबार श्री राधाकृष्णन पानजीमा गोवाको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ र सीएसआईआर राष्ट्रिय समुद्र विज्ञान संस्थान गोवाको भ्रमण गर्नुहुनेछ। 31 मईमा उपराष्ट्रपति श्री राधाकृष्णनले बेलथाङ्गरीमा सीआरआई औद्योगिक पार्कको उद्घाटन गर्नुहुनेछ र कर्नाटकको श्री क्षेत्र धर्मस्थल मञ्जुनाथ स्वामी मन्दिरको भ्रमण गर्नुहुनेछ। सोही दिन उहाँले केरलाको कोट्टायममा दीपिका मलयालम दैनिकको 140 स्थापना दिवस समारोहको पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा जनजातीय सुरक्षा मञ्चका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। एक सोशियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, आदिवासी समुदायप्रति उनीहरूको समर्पण साँच्चै प्रशंसनीय छ। बैठकमा आदिवासी समुदायको विकास र सशक्तिकरणसँग सम्बन्धित विभिन्न विषयमा सार्थक चर्चा भएको उहाँले बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज संयुक्त राष्ट्र शान्ति रक्षक दिवसको अवसरमा विश्वभरि सेवारत संयुक्त राष्ट्र शान्ति रक्षकहरूको प्रशंसा गर्नुभएको छ। श्री जयशंकरले संयुक्त राष्ट्र शान्ति अभियानमा कार्यरत बहादुर महिलाहरू र पुरूषहरूको वैश्विक शान्ति र सुरक्षा कायम गर्न उनीहरूको अटुट प्रतिबद्धताको प्रशंसा गर्नुहुँदै भन्नुभएको छ, उनीहरूको समर्पणले विश्वको सबैभन्दा चुनौतीपूर्ण वातावरणमा अर्थपूर्ण परिवर्तन ल्याइरहेको छ। यस अवसरमा विदेश मन्त्री श्री जयशंकरले शान्तिको लागि काम गर्ने सन्देश समेत दोहोर्याउनु भएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारतमा सबस्ट्रेट निर्माण तकनिक ल्याउनका लागि ओडिसा सरकार इन्टेल र डीजीएस संघको एक सम्झौता ज्ञापनमा बधाई दिनुभएको छ। एक सोशल मीडिया पोस्टमा श्री वैष्णवले यसले भारतमा सेमी कन्डक्टर पारिस्थितिकीलाई अझ बढ़ावा मिल्ने बताउनु भएको छ। रूसमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामा जोड़ दिनुभएको छ। मस्कोमा आयोजित बैठकमा श्री डोभालले भन्नुभयो, जिम्मेवार देशहरूले आतंकवादलाई बढ़ावा दिनेहरूलाई समर्थन गर्ने वा उनीहरू विरूद्ध कठोर कार्यवाही गर्ने निर्णय गर्नुपर्नेछ। उहाँले पश्चिम एशियाको स्थितिलाई उल्लेख गर्नुहुँदै स्ट्रेट अफ हर्मुज र लाल सागर जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यापारको सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्नमा पनि जोड़ दिनुभएको छ।
2: To international security, and he felt that this is something for which all international security experts must address this threat. It is an antithesis of everything that humanity stands for. India has been a victim of state-sponsored terrorism.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेन्सन योजना मोदीजीका संकल्प।

0: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: अब रहल समाचार। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक बलियो अर्थव्यवस्थाको रूपमा उदाएको बताउनु भएको छ तथा वस्त्र क्षेत्रले सुधार र नीतिगत समर्थनको माध्यमबाट द्रुत वृद्धि हासिल गरिरहेको छ। आन्ध्र प्रदेशको आफ्नो 2 दिवसीय भ्रमणको क्रममा वहाँले कृष्ण जिल्लाको मल्लावल्ली औद्योगिक पार्कमा रहेको मोहन स्पिनटेक्स कम्पनीको भ्रमण गर्नुभयो। यस अवधि वहाँले भन्नुभयो, भारतको वस्त्र बजारको मूल्य अहिले 15,00,000 करोड़ रूपियाँ भन्दा अधिक छ र सरकारले वर्ष 2030 सम्ममा यसलाई 25,00,000 करोड़ रूपियाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ।
3: 12 साल अगर कम्पेयर करूं, मैं तो एक ही चीज कहा, इकोनॉमी में, एक्सपोर्ट में, इंफ्रास्ट्रक्चर में, तो जो बेसिक चीजें हैं, एजुकेशन में, आईआईटी, एम्स, मेडिकल कॉलेज, ये कई ऐसे सवाल हैं मोदी ने बेसिक चीजों को 12 साल में ऊंचाइयों पर ले जाने का काम किया है।
2: सर्वोच्च न्यायालयले देशका सबै उच्च न्यायालयलाई 3 महिनाभित्र फैसला सुनाउन निर्देश दिएको छ। सर्वोच्च न्यायालयले फैसला सुनाउन ढिलाइले वादीहरूलाई अपूर्णीय क्षति पुर्याउन सक्ने पनि उल्लेख गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जयमाल्य बागचीको पीठले व्यक्तिगत स्वतन्त्रताको मामलामा छिटो निर्णय आवश्यक रहेको बताउनुहुँदै जमानत याचिकामा आदेश त्यही दिन सुनाउनुपर्छ र यदि तिनीहरू सुरक्षित छन् भने तिनीहरूलाई अर्को दिन सुनाउनुपर्छ र अपलोड गरिनुपर्छ। सर्वोच्च न्यायालयले आदेश जारी गर्दै भनेको छ, जमानत वा सजाय निलम्बनको आदेश सुनाउने बित्तिकै जेल अधिकारीहरूलाई सूचित गरिदिनुपर्छ र विचाराधीन दोषीलाई सोही दिन वा बढ़ीमा अर्को दिन रिहा गरिनुपर्छ। मध्य पूर्वमा जारी भू राजनीतिक अनिश्चितताहरूका बीचमा एयर इण्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढ़ाएको छ। यसअघि एयरलाइन्सले तेल अबिब दिल्ली रूटमा जून महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इण्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। कर्नाटकका राज्यपाल थावरचन्द गहलोतले मुख्यमन्त्री सिद्धारमैयाको राजीनामा स्वीकृत गर्नुभएको छ। साथसाथै तत्काल लागू हुने गरी मन्त्रीमण्डल विघटन गरिएको छ। यद्यपि श्री सिद्धारमैयालाई कार्यवाहक मुख्यमन्त्रीको रूपमा वैकल्पिक व्यवस्था नभएसम्म पदमा रहन भनिएको छ। यस समयमा उहाँलाई कुनै पनि कार्यकारी निर्णय लिन निषेध गरिएको छ। श्री सिद्धारमैयाले हिजो लोकसभामा आफ्नो राजीनामा समर्पण गर्नुभयो। उत्तर प्रदेशको हमीरपुर जिल्लामा हिज राति एउटा निर्माणाधीन पुल भत्कदा 6 श्रमिकहरूको मृत्यु भएको छ। मोरकन्दरदेखि कान्दोर गाउँसम्म फैलिएको उक्त पुल बेतवा नदीमा बन्ने क्रममा थियो। राष्ट्रिय आपदा मोचन बल र राज्य आपदा प्रतिक्रिया बल उद्धार कार्यमा जुटेका छन्। भारत र क्यानाडाद्वारा व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए मा हस्ताक्षरमाथि यस वर्षको अन्त्यसम्ममा वार्ता गर्ने प्रतिबद्धता दोहोर्याएको छ। व्यापार र निवेश फोरममा भारत क्यानाडा संयुक्त वक्तव्यमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुले महत्वाकांक्षी सीईपीए सम्झौताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतीय जनता पार्टीले पंजाब, हरियाणा, दिल्ली र त्रिपुराको लागि नयाँ राज्य अध्यक्षहरू नियुक्त गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली एकाईको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्ता र केवल सिंह ढिलोनलाई पंजाब भाजपाको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको छ। अभिषेक देवरोय त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त हुनुभएको छ। जम्मूको कछुवा र माधोपुर खण्डको बीच रेलवे पुल नम्बर 17 मरमत कार्य पूरा भएपछि 31 मईदेखि 2 लाइनमा रेल सेवा पूर्ण रूपमा सुचारू हुनेछ। गत वर्ष बाढ़ले पुलमा क्षति भएको थियो। यसबाहेक उत्तर रेलवेको जम्मू डिभिजनले गरम महिनाको छुट्टीमा यात्रीहरूको बढ़दो भीड़लाई ध्यानमा राख्दै अस्थायी रूपमा 2 रेलहरूमा अतिरिक्त कोचहरू थप्ने निर्णय गरेको छ। भारतको लागि पेट्रोलियम ल्याइरहेको एक ट्याङ्करले हर्मुज जलडमरू मध्य सफलतापूर्वक पार गरेको छ।

0: यो जानकारी समुद्री यातायातमाथि निगरानी राखिरहेका कतिपय वेबसाइटहरूबाट प्राप्त भएको हो। एसियाई अण्डर 20 एथलेटिक्स च्याम्पियनशीपमा भारतीय खेलाड़ीहरूले ट्रैक एण्ड फील्ड स्पर्धाहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ। महिला 100 मीटर दौड़मा निपमले काँस्य पदक जितेकी छिन्। यस्तै महिला ट्रिपल जम्पमा साधना रविले रजत पदक जितेकी छिन्। पुरूषतर्फ 5000 मीटर दौड़को उपाधि नितिन गुप्ताले जितेकी छिन्। मौसम विभागले यस वर्षको जूनदेखि सेप्टेम्बरसम्म देशभरि सामान्य भन्दा कम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मनसून 2026 को दोस्रो चरणको लागि दीर्घकालीन पुनरानुमानलाई सम्बोधन गर्नुहुँदै विभागका महानिर्देशक डाक्टर मृत्युञ्जय महापात्रले यस अवधिमा देशको उत्तर पूर्वी भागहरूमा सामान्य वर्षा हुने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारतले आफ्नो स्वच्छ ऊर्जा यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध घुसपैठकर्ताको पहिचान गर्न र उसलाई देशबाट लखेट्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक, गोवा र केरलमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामाथि जोड़ दिनुभएको छ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक बलियो अर्थव्यवस्थाको रूपमा उदाएको बताउनु भएको छ र सर्वोच्च न्यायालयले देशका सबै उच्च न्यायालयलाई 3 महिनाभित्र फैसला सुनाउन निर्देश दिएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः यो लोकगीत सुनाइरहेका छौं कलाकार चन्द्रदीप वाइबा अनि साथीहरूको आवाजमा।

0: हिमांचली
1: क्या हुआ?
2: हाय, गम का फसाना बन गया अच्छा
1: अच्छा जी।

मिडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला अपरान्न 3:57 मिनट भएको छ। अब प्रस्तुत छ अपरान्न अधिवेशन अन्तर्गत समावेश गरिएका कार्यक्रमहरूको छोटो रूपरेखा। अबको केही क्षणमा लिएर आउनेछौ फौजी साथीहरूका लागि समर्पित कार्यक्रम शौर्य गाथा। त्यसपछि 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात, जस अन्तर्गत शुरूमा योङराप लेप्चाको आवाजमा केही गीतहरू सुन्नुहुनेछ भने त्यसपछि पिसी कल्चर इन सिक्किम विषयमाथि वार्ता प्रस्तुत गरिनेछ। त्यसै गरी 5 रहनेछ लिम्बू भाषाको कार्यक्रम नुसी चान, जस अन्तर्गत शुरूमा समाचार, त्यसपछि सञ्चमान लिम्बूको स्वरमा गीतहरू तथा प्रधानमन्त्री कृषि सम्मान निधि योजना विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 5:30 प्रस्तुत हुनेछ सिक्किमे भोटिया भाषाको कार्यक्रम प्याङ्गेन मेन्तोक, कार्यक्रममा शुरूमा प्रार्थना प्रस्तुत गरिनेछ, त्यसपछि कर्मा हिस्से कर्मा योन्जिङ तथा हिस्से दोर्जीको स्वरमा केही सुमधुर गीतहरू समावेश गरिनेछन्। साथै इम्प्याक्ट अफ रेडियो अन नेशनल इन्टिग्रेसन विषयमाथि वार्ता तथा इन्टरनेशनल डे अफ युएन पिस किपर सम्बन्धी जानकारी पनि प्रस्तुत गरिनेछ। त्यसपछि ठिक 6 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित हिन्दी भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ। 6:05 प्रसारण हुनेछ ग्रामीण कार्यक्रम, जस अन्तर्गत एकीकृत जैविक खेती आमदानीको मुख्य स्रोत विषयमाथि प्रगतिशील कृषक उमादेवी लुइटेलसँग गरिएको अन्तर्वार्ता प्रस्तुत गर्नेछौ। त्यसै गरी 6:40, 45 तथा 50 क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार प्रसारण हुनेछ। 6:55 विश्व ताम्बाकु निषेध दिवसको सन्दर्भमा से नो टू टबेको विषयमाथि अंग्रेजी भाषामा वार्ता सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ तपाईँहरूकै रोजाइको कार्यक्रम नेपाली अनुरोध संगीत, जसमा यहाँहरूले नै रोज्नु भएको विभिन्न गीतहरू बजाएर मनोरञ्जन गराउनेछौ। 7:25 नेपाली भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ युवामुखी कार्यक्रम युवावाणी। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत जसवन्त सिंह र जसविन्दर सिंहको आवाजमा मिठा मिठा गजलहरू प्रस्तुत गरिनेछ। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत राजेन्द्र प्रसन्नबाट बाँसुरी वादन सुन्न सक्नुहुनेछ। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषाको राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9 अंग्रेजी भाषामा राष्ट्रिय समाचार र 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 दिल्ली केन्द्रबाटै करेन्ट अफेयर्स कार्यक्रम प्रसारण गरिनेछ र अन्त्यमा 10 हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै तपाईँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ। श्रोताहरू अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

라소 다링기 레림디나 참보베 달링게 주기 인게사 딜리레 주디기 힌디 키노샤 다링잉간기 니티 섬보나시 토제치

0: नमस्कार श्रोताहरू, आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण गरिने ग्रामीण कार्यक्रमको पर्खाईमा बस्नुभएका अति आदरणीय श्रोता मित्रहरूमा म कार्यक्रम संचालकको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता सधैं पनि ग्रामीण कार्यक्रम अन्तर्गत कृषिका कुरा अनि खेतीपातीका कुरा र कृषिसँग सम्बन्धित विभिन्न जानकारीहरू हरेक साँझ यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौं भने आज हामी यसै विषय अन्तर्गत एकीकृत जैविक खेतीबारे कुराकानी गर्नेछौ। त यसका लागि एक अति नै उन्नतिशील किसान दिदी हामी समक्ष उपस्थित हुनुहुन्छ। आउनुहोस्, उहाँले के कस्ता खेतीहरू गरेर आफ्नो आय आर्जनलाई बढ़ावा दिँदै आइरहनु भएको छ यसबारे हामी जान्नेछौ। त जानौं उहाँकै मुखारविन्दबाट। दिदी, तपाईँलाई हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत छ।
1: नमस्कार हजुरहरूलाई पनि, सबै श्रोताहरूलाई।
0: कार्यक्रम शुरू गर्नुभन्दा पहिला हजुरले आफ्नो परिचय हाम्रा अति आदरणीय श्रोता समक्ष राखिदिनुहोस् न।
1: मेरो परिचय तुमिन धानबारी दोकान डाँडाबाट, मेरो नाम ओमा देवी लुइटेल हो।
0: हजुर, त्यो तुमिन धानबारी जग्गा लेक पर्छ कि औल पर्छ कि या मध्य भाग पर्छ?
1: अलिक लेक पर्छ, लेक भन्दा बेसी लेक पनि होइन, ठिक्क अब लेक त लेकै हो।
0: हजुर, भनेपछि लेकको खेती पनि अलिक हुन्छ, औलको खेती पनि हुन्छ है?
1: हजुर,
0: दुइटै हुन्छ।
1: दुइटै हुन्छ,
0: बस्नलाई चाहिँ एकदम राम्रो।
1: हजुर, सिजन सिजनमा सबै हुन्छ।
0: विशेष अहिले भनेको जेठको महिना चलिरहेको छ है, हिजो आज पानी पुरा पर्दैछ।
1: हजुर,
0: र तपाईँले आफ्नो जग्गा जमिनमा के कस्ता खेतीहरू लगाउँदै आइरहनु भएको छ यसबारे हाम्रा श्रोताहरूलाई प्रष्ट पारिदिनुहोस् न।
1: मैले अहिले कोपीहरू अस्ति खाइसक्यो, बिट, गाजर, मुली, मटर यस्तै एक छिमल बेचिसक्यौं। मटरको चाहिँ सिजन सक्यो, दुई छिमल बेचे मैले दुई दुई खेप गरेर हो। अब सिमी फुल्दैछ, एक छिमल बेचिसक्यौं, एक छिमल फुल्दैछ।
0: यो चाहिँ तपाईँले अहिले निकाल्नु हुँदैछ, बिक्री गर्न लायकको भएको छ कि या भर्खर उम्रिँदैछ?
1: बेचिसक्यौं, एक छिमल बेचिसकेर अर्को छिमल पनि हुँदैछ अब।
0: हजुर,
1: हुँदैछ, अलिअलि खाँदै अब बेच्नु पर्छ, हुँदैछ, निकै लगाएको छ हो।
0: कुन महिनामा लगाउँदा चाहिँ अहिले तपाईँले बेचिसक्नु भयो?
1: फेब्रुअरी लाग्दै रोप्नुपर्छ, मुली, बिट, गाजर। बिट त अलिकति अगाडि नै रोप्नुपर्छ हो, माघको टुप्पा टुप्पामा। बिट, गाजरहरू चाहिँ अनि मुली, सिमी, मटरहरू चाहिँ ठिक्क अब पुसदेखि रोप्नुपर्छ।
0: विशेष अब तपाईँले छिमल छिमल लगाउँछु भन्नुभयो नि त, एक छिमल अथवा एकपल्ट त्यो बाली लगाउँदा कति जस्तो बिउ लगाउनुहुन्छ? जस्तै बिटरुटको, मटरको, गाजरको, मुलाको भन्नुभयो नि।
1: हजुर, बिट रोप्दाखेरि 100-200 रोप्छु, 100-200 बोट बिरुवा दल राखेर रोप्नु पर्छ। गाजर त अब रोप्ने कुरा आएन, छर्नु पर्छ, पतला पतला छरिदिनु पर्छ, अलिक मलिलो जग्गामा आइहाल्छ, छिट्टै बढ्छ। यस्तो बर्खाको सिजनमा चाहिँ छिट्टो बढ्छ यो बिट र गाजर चाहिँ।
0: हजुर, अनि मुला?
1: अनि मुला पनि छिट्टो बढ्छ, मुली पनि छिट्टो बढ्छ। मुला होइन त लोकल बस्तीको मुला होइन, मुली चाहिँ अब त्यो छिट्टो बढ्छ पनि, छिट्टो बिक्री पनि हुन्छ।
0: यसलाई उमार्नको लागि ब्याड माटोको तयारी कसरी गर्नुपर्छ यो पनि हाम्रा आदरणीय श्रोताहरूलाई जानकारी दिनुहोस् न।
1: माटोको तयारी एकखेप जोत्नु पर्छ, अब जोतेन अब गोरु पस्ने ठाउँ छैन, अलैँची बारी छ, बिरुवाहरू लगाएको छ भने खन्नु पर्छ, मान्छे लगाएर अब आफू भ्याइयो भने आफै खन्नु पर्छ। एकखेप खनेर मल पुरा लगाउनु पर्छ, फेरि मल लगाएर अनि ड्याङ बनाएर रोप्नु पर्छ, खनेर दुई तीन खेप खन्नु पर्छ।
0: हजुर, बीचमा गोडमेल गर्नुपर्छ?
1: पर्दैन, मुली त छिटो बढ्छ, मुलीहरूलाई पर्दैन। अब बिटहरूको बिउ दल राख्दा चाहिँ थली थली राख्दा चाहिँ गोड्नै पर्छ, अब झार आउँछ त्यो गोड्दैपछि अनि फेरि बिरुवा सार्नु पर्छ, बिटहरू खुर्सानीहरू चाहिँ यसरी सार्नु पर्छ।
0: हजुर, एक छिमल लगाइसकेर मात्रै अर्को छिमल लगाउनु कि या एक छिमल उम्रेर अलिक ठुलो भएपछि फेरि अर्को जग्गामा अर्को छिमल पनि लगाइहाल्नु?
1: होइन, 15 दिनको अघि पछि, अब एउटा रोपेर 15 दिन भएपछि कस्तो आउँछ आफूलाई पनि याद हुन्छ, सिजन सिजनमा कुन सिजनमा कुन छेकमा राम्रो हुन्छ भनेर अब 15 दिन अगाडि अलिकति रोप्छु, एउटा गरो रोप्छु सानो सानो, अनि फेरि अर्को 15 दिन पछाडि, अब 15 दिन भयो अब चाहिँ अर्को छिमल अर्को राम्रो हुन्छ कि पहिलेको राम्रो हुन्छ कि टेस्टको लागि म गर्छु, तर सबै आउँछ राम्रो गरी आउँछ।
0: एक छिमल बेचिसक्दा फेरि केही दिन बादमा अर्को छिमल पनि तयारी हुन्छ,
1: अर्को पनि तयारी हुन्छ।
0: र यसको लागि त दिदी अब जग्गा धेरै चाहियो नि होइन, छिमल छिमल गर्दा त जग्गा धेरै चाहियो, जग्गा चाहिँ हजुरको कति छ?
1: एक एकरमा चाहिँ अलैँची लगाएको छ,
0: हजुर,
1: एक एकर चाहिँ छ, छिमल छिमल लाउँछु म एक एकरमा, सबै एकैचोटि एउटै मात्रै लाउँदिन। अब आधी मुली रोयो भने आधी मटर रोप्यो, आधी सिमी, अनि आधी अब के अब धनियाँहरू सबै, मेथी सेथी सबै छर्छु, छर्न केही किनेर पनि खानु पर्दैन आजसम्म।
0: र यो सँगै अहिलेको भनेको त मकै लह लह हुने समय छ,
1: हजुर,
0: मकै पनि हजुरले आफ्नो जग्गामा लगाउनु भएको छ या छैन?
1: लगाउनु पर्छ नि, मकै रोप्छु, कोदो रोप्छु, भटमास रोपिरहेछु अलिकति, अब फेरि रोप्छु हटा दिन पछाडि, अब छिमल छिमल नि कुन छेकमा रोपेको राम्रो हुन्छ आफूलाई पनि प्र्याक्टिस हुन्छ
0: हजुर,
1: त्यसरी म लगाउँछु कोदो। अब एक दुईवटा ब्याड राखिरहेछु, एउटा अलिक सानो छ, एउटा गोड्ने हुन आँटो।
0: तपाईँले जुन जग्गामा एउटा क्रप्स है एउटा खेती लगाउनु भयो, फेरि अर्को पाली त्यही जग्गामै लाउनुहुन्छ कि त्यो जग्गामा अर्कै खेती लगाउनुहुन्छ?
1: त्यो जग्गामा अब यो छिमल उठाइ सक्यो, अब अरू लायो अलिक दिन त के हुन्छ गाजरहरू, त्यहाँबाट त्यही जग्गामा म चाहिँ कोदो रोपिदिन्छु।
0: अर्कै खेती लगाउनुहुन्छ?
1: अर्कै खेती लगा
0: हजुर।
1: अनि कोदो रोप्यो, त्यहाँबाट त्यो कोदो पाकेपछि फेरि तोरी छरिहाल्छ, असोज कार्तिक भदौतिरै छर्दा भइहाल्छ, साग खाना हुन्छ, तेल भयो के भयो हो, बेसी फल्दा तेल पिसेर ल्यायो।
0: भनेपछि हजुरले एकीकृत जैविक खेती गर्नुहुन्छ, सबै प्रकारका साग सब्जीहरू अन्न बालीहरू लगाउनु भएको छ?
1: हजुर, सबै लगाएको छ।
0: र अब यो बर्खायाममा ती खेतीहरूलाई पानीले कतिको असर गर्छ, किनभने यसपालि त ज्यादा पानी पर्दैछ नि?
1: हजुर, पानीले असर गर्ने चाहिँ अब बी खुर्सानी यस्तो यो फल फूलहरू फुल्नेलाई असर गर्छ, बिरुवाहरू अब काँक्रो फर्सीलाई पनि असरै गर्छ। अब फुल्ने टाइममा बेसी पानी पर्दैछ, अब यहाँबाट उता चाहिँ अब कस्तो हुन्छ समय
0: के हुन्छ, ज्यादा पानी पर्यो भने चाहिँ फुलहरू झर्छ कि कोपिला बस्दैन कि कुहिने हुन्छ कि के?
1: फुल झारिदिन्छ, अब त्यो चरा चुरुङ्गीले पनि फुल खाइहाल्छ, अनि बेसी फुल झर्छ खुइलिन्छ, अब ड्याममै आएको हुन्छ पुरा हो, फुल झर्छ अनि खुइलिन्छ पनि, खुइलेपछि चिचिला राम्रो लाग्दैन, त्यही हुन्छ।
0: गर्दाखेरि कृषकलाई नोक्सान?
1: हजुर, कृषकलाई नोक्सान,
0: मेहनत जान्छ, अब बिउहरू पनि कतिवटा किनेर ल्याउनु पर्ने हुन्छ है, कतिवटा त आफैले उत्पादन गरेर राख्नु पर्ने हुन्छ। र विशेष अब बिउको कुराकानी गर्नु पर्दाखेरि चाहिँ हजुरले यी विभिन्न प्रजातिका साग सब्जीका अन्न बालीका बिउ बिजनहरू चाहिँ तपाईँ आफै उत्पादन गरेर त्यसलाई सुकाएर राख्नुहुन्छ या सम्बन्धित विभाग अथवा सिक्किम सरकार बागवानी अनि कृषि विभागले वितरण गरेको बिउहरू नै लगाउनुहुन्छ, यसबारे पनि जानकारी दिनुहोस् न?
1: बिउ बिजन म प्राय जस्तो गाजरहरू चाहिँ कोही कोही बेला ल्याउँछौ, अब यस्तो यस्तो कोपीहरू के चाहिँ, अब यो कोपीहरूको बिउ पाक्दैन अब लेखमा, मुली भयो, हर्दी भयो, यस्तो साग मुला, त्यो लसुनहरू सबैको बिउ हुन्छ, बी खुर्सानी सबैको हुन्छ बिउ पका भने बस्तीमा, मटरको पनि हुन्छ, कोदोहरू तोरी सबै आफै पकाएर राख्छु।
0: अब विशेष गरेर धेरैवटा खेती लगाएको हुन्छ, जस्तै मुला पनि त धेरै हानेको हुन्छ, कुन मुला कस्तो प्रकारले त्यो चाहिँ बिउ है भनेर छुट्याउनु सकिन्छ अथवा कस्तो प्रकारले छुटाएर राख्नुहुन्छ र त्यसलाई प्रोटेक्सन दिनुहुन्छ?
1: म चाहिँ अब मलिलै जग्गामा रोपेको हुन्छ मुलाहरू, कुन चाहिँ सलक सलक परेको, अब सेतो रातो दुइटै मिलाएर राख्नु छ भने ड्याङ ड्याङमै छेउछेउको चाहिँ छोडिदिन्छु, तिन चार झाङ्ची छोडिदिन्छु न उखेली, अनि त्यसमा अलिक डुकु आएपछि चाहिँ फुल्न थालेपछि फेसो ठोकिदिँदाखेरि बिउ भइहाल्छ, अनि पछाडि मजाले पाक्छ, पाकेपछि अनि चराले नखाइकन ल्याएर चाहिँ अनि राख्नु पर्यो, अब हावा हुन्नरी लाग्यो भने चाहिँ अब सिटाले अब वरिपरि बारिदिएर अर्को घोचा गाडेर बाँधेर म त्यो बिउ त्यसरी पकाउँछु।
0: ज्यू जस्तै अब यो धनियाँ भयो, रायो साग भयो है, जुन चाहिँ बिउ पकाउनु पर्ने छ त्यसको पत्ता चाहिँ चुन्नु हुँदैन,
1: पत्ता चुन्नु हुँदैन,
0: जब छिपिन्छ अनि मजाले घाम सुकाएर त्यसलाई राख्नु पर्यो होइन जतनले?
1: हजुर,
0: यो पनि एउटा जानकारी पाऊ कि शरणमा त्यो बिउहरू सुकाउनु हुन्छ हुँदैन या शरणमा बिउ रोप्नु हुन्छ हुँदैन, यसबारे पनि प्रश्न पारिदिनुहोस् न?
1: शरण अगाडि नै मैले त बिउ बिजन पकाइसकेको थियो, अस्ति पाकेको चाहिँ अब राख्ने बेला अगाडि नै राखेको हुन्छ, रोप्ने बेला मात्रै हो।
0: र विशेष गरेर कृषकले जान्नु पर्यो कि शरणमा चाहिँ रोप्नु भएन
1: हजुर
0: है, शरणमा त्यो बिउहरू पनि छुनु भएन,
1: छुनु भएन।
0: हाम्रो त्यो पुरानो परम्परा छ नि त शरण पार्ने, र शरणमा लगाइयो भने किटाणु लाग्छ होइन, घुन लाग्छ भन्ने छ नि त, यसलाई पनि तपाईँले मान्नु हुँदैछ?
1: मान्छौ, अब शरणदेखि अगाडि नै रोप्नु पर्छ हो, बिउ बिजन त अब अगाडि नै शरण नलागिनी राखेकै हुन्छ, अन्त टेम टेममा नलागिनी अगाडि नै राख्नु पर्यो, रोपिसक्नु पर्यो हो। भटमास पनि एक छिमल अम्रिँदैछ, अर्को छिमल अब फेरि रोप्छु।
0: र हजुरले भटमास पनि लगाउनु भएको छ?
1: छ भटमास पनि।
0: तालमा कति जस्तो भटमास तपाईँले लगाउनु हुँदैछ?
1: भटमास अब पहिले अब कतिको हुन्छ भनेर अलिकति अगाडि एक पावा जस्तो रोप्छु, त्यहाँबाट अनि फेरि तिन चार दिन पछाडि एक पावा अनि आधी किलो गर्दै त्यसरी छिमल छिमल छिमल लगाउँछु तिन चार खेप गरेर।
0: कुन प्रजातिको भटमास लगाउनु हुँदैछ?
1: भटमास कालो खालको पनि रोप्छु, त्यो सेतो विकासी भटमास अब बागवानी विभागबाट ल्याएको, त्यो राम्रो फल्छ अरे भनेर पाएको थियो, त्यो पनि बिउ पकाएको छ मैले खाइसक्यो अब हिउँदा भरि भुटेर खाइयो कोही उसिनेर खाइयो कसैमा अब एक पाथी जति राखेको थियो बिउ अब रोपी सक्न आँटे अब खाँदैछौ नि हिउँदाभरि खान्छौ
0: अघिल्लो दिनमा कहिले रोप्ने सिजन आउँछ भटमासको
1: सिजन चाहिँ अब वैशाखमा रोप्ने अनि त सेतो अब अर्को भटमास पनि पाको विकासे भटमा सेतो आलीमा रोप्छन् नि हो त्यो पनि हुँदो रहेछ यति बेलै रोप्दा हुँदो रहेछ झन् छिटो पाक्दो रहेछ पहिले चाहिँ लाग्दैन भनेर कालो मात्रै रोप्दै थियो बस्तीको कालो भटमास अहिले चाहिँ सेतो पनि रोप्न थाल्यो
0: यहाँले अघि भन्नुहुँदै थियो कि कोदो लगाएको छु है कोदो म छिमल छिमल लगाउँछु भनेर कुन प्रजातिको कोदो लगाउनु हुँदैछ तपाईँले आफ्नो जग्गामा
1: जगामा नङकटुवा र मुड्के लगाउँछ
0: कुन चाहिँ राम्रो कुनले बेसी उत्पादन दिन्छ
1: खाँदा त्यतिकै हुन्छ मुड्के पनि राम्रै फल्छ नङकटुवा चाहिँ पुरा फक्रेर फुल जस्तो फल्दो रहेछ लामा लामा बाला हुन्छ मुड्के भनेको चाहिँ यस्तो मुड्की परेर मुड्की जस्तो फल्छ दुइटै मजाले फल्छ
0: कति लगाउनुहुन्छ एक छिमलमा अनि त्यो उत्पादन हुँदा कति जस्तो उत्पादन तपाईँले निकाल्नु हुँदैछ
1: खाइओरी चरा मुसाहरूले सबैले खाएर पनि दुई मुरी त कोदो निस्किन्छ खान्छौ तल्लो घर माथिल्लो घर अब आफै मात्रै रोप्न सकिँदैन पानी झरी हुन्छ लु है सघाओ भनौँ एक दुई केजी गरेर दिँदा दिँदै यसो साथीभाइहरूलाई आफू पनि खाजा खायो हिउँदाभरि खाजा खान्छु म पनि रोप्ने इच्छा लाग्यो है भन्छन् अब साथीभाइहरूले ओरतिर परतिर अब दिइरहेको छ आफ्नामा नभएको उनीहरूले दिन्छन् आफूले पनि दिन्छ
0: कोदो खानुको विशेषता के छ यसबारे पनि बताइदिनुहोस् न
1: कोदो खानु एकदम राम्रो खेती गरेर खानु कोदो जी उहिले उहिलेका बुढाबुढीले भन्थे धनी भए भनेर कोदो रोप्न नछोड्नु अरे अनि गरिब भए भनेर कोनि के उखान गर्थे मैले त बिर्सिसके तर मलाई चाहिँ राम्रो लाग्छ आमाहरूले नि यस्तै गरेर खुवाउनु भयो यो चाहिँ पुरा भिटामिन अरे अनि क्याल्सियम पनि बढाउँछ अरे यसले सुगरको पनि दबाई अरे कन्टिन्यू खायो भने सुगरको दबाई खानु पर्दैन अरे
0: लिगामेन्ट्स पनि लचिलो बनाउँछ
1: अनि त्यहाँदेखि राम्रो अरे यो कोदो चाहिँ खाने अब यो कोदाको हरेक किसिम बिस्कुटहरू पनि बनिन्छ के अझै घरमै फलाएर आफै पिसेर खाएको त अझै राम्रो हामी त हिउँदाभरि नि खान्छौँ
0: यत्रो मकै भयो कोदो भयो है अन्न बाली भयो तोरी खेती भयो साग सब्जी विभिन्न प्रकारका लगाउनुहुन्छ र यसको लागि विशेष मलको आवश्यकता हुन्छ मल चाहिँ हजुरले कसरी व्यवस्था गर्नु भएको छ घरैमा गाई बस्तुहरू पाल्नु भएको छ
1: मल अन्त अब गाई बस्तु त पाल्नै पर्यो नि अहिले त चार माउ छन् घट्दै घट्दै चार माउ भए अनि अब ती बाछा बाछी हुर्किन्छन् ती
0: बाछी कतिवटा दुना
1: छन् दुना चाहिँ दुईटा छन् दोडा
0: कति दुध निकाल्नुहुँदैछ प्रत्येक दिन कति लिटर दुध उत्पादन हुन्छ
1: अहिले चाहिँ 15 लिटर मात्रै लाउँदैछौ दुईटा ब्याएपछि चाहिँ बेसी नै हुन्छ 35 लिटर हुन्छ
0: अब यसमा कति तपाईँले सिक्किम मिल्क युनियनलाई दिनुहुँदैछ यानि कि डेरीलाई दिनुहुँदैछ या कति घरमै प्रयोग गर्नुहुँदैछ यसबारे पनि बताइदिनुहोस्
1: घरमा पनि 4-5 लिटर राखेकै हुन्छ दही मोही खा घिउ भनौ नानीहरूलाई आफू पनि खानै परो डायरीलाई अहिले चाहिँ 15 लिटर दिँदैछौ 5 लिटर चाहिँ घरमै खाँदैछौ
0: हजुर र यो गाईहरूलाई तपाईँको त चारमा गाई छन् बाछाबाछी गर्दा बाख्रा छन् अब घाँस खोलेको व्यवस्था गर्नुपर्छ घाँस चाहिँ हजुरको जग्गामै छ कि कहीँबाट किन्नुपर्छ
1: हाम्रो छ जग्गामा पनि छ पाखा रेखामा पनि छ बर बिरुवा रोप्छौ निबारो बर खन्यौ सबै थोक छ कुटमिरोहरू कटुसहरू सबै छ
0: यो घाँसहरू कसले काट्छ
1: घर बाउले झार्नुहुन्छ म समेल्छु अब अहिले त त्यस्तो साह्रो पर्दैन हिउँदामा अलिक परालहरू ल्याउँछौ अनि पराल ल्याएर 20-30 भारी पराल ल्यायो भने त अहिले त के मिसिन हुन्छ अब सिस्टमले पाल्छौ हामी अब खोलेका काट्दाखेरि एकैचोटि एक ड्रम जस्तो काट्यो पराल मिसाएर सबै थोक अब ती बर बिरुवा पनि काटिहाल्दो रहेछ मिसिनले त मसिनो पारेर अनि त्यहाँदेखि साना साना ड्रम अब उसो के का अब ड्रम काटेका हुन्छन् त्यसमा अब राखिदिएपछि खोले बाक्लो पकाएर दाना चाहिँ त्यतिकै फिटेर राखिदिन्छौ घाँस सास सबै मलेर टन्न अगाएर बस्छन् केही चाहिँदैन
0: अब यसरी घाँस काट्नु पर्दा हजुरको श्रीमानले घाँस झार्नुहुन्छ डाले घाँस तपाईँ समेल्नुहुन्छ
1: हजुर
0: यो बेलामा तपाईँहरू गीत गाउँदै गर्नुहुन्छ कि बातचित गर्दै घाँसहरू भेला गर्नुहुन्छ कि या चुपचाप घाँस काटेर आउनुहुन्छ
1: धुले पनि काट्छौ गीत गाउँदै अब कोही बेला बिसाएर गीत गाउँछौ पनि हो
0: दिदी तपाईँ गीत गाउनु हुँदो रहेछ घाँस काट्दै गाइने गीत एउटा गाएर हाम्रा श्रोताहरूलाई सुनाइदिनुहोस् न
1: गुर

0: हजुर साह्रै मिठो गीत गाएर हाम्रा श्रोताहरूलाई मन्त्र मुग्ध बनाइदिनु भयो र तपाईँको आवाजमा पनि यति मिठास, शब्द पनि यति मिठो र यस्ता गीतहरू गाउँदै घाँस दाउरा गर्नुहुन्छ, परिवार दुई दम्पति नै गाई वस्तु पाल्नु भएको छ, बाख्राहरू पाल्नु भएको छ र गीत गाउँदै गाउँदै जंगल जानुहुन्छ, घाँस काट्नुहुन्छ अनि फर्केर आउनुहुन्छ है। विशेष गरेर जति पनि यस्ता कृषकहरू हुनुहुन्छ, सिक्किम सरकार बागवानी अथवा कृषि विभागले हजुरहरूलाई के कस्तो सहयोगहरू पुर्याउँदै आइरहेको छ यस्ता उन्नतिशील किसानलाई, यसबारे पनि छोटकरीमा जानकारी दिनुहोस् न।
1: अहिलेसम्म चाहिँ गरिरहेकै छौ, दुधको दामहरू रेट भाउ चाहिँ राम्रै छ अहिले, हजुर त 8 रुपियाँ पाउने चाहिँ पोहोरसम्म चाहिँ पाइरह्यौ, यसपालि चाहिँ भयो 5-6 महिना जस्तो भयो होला, खै पाउने कुरा छ अब के कस्तो हुन्छ।
0: सब्जीमा पनि इन्सेन्टिभ दिएको छ नि है, मुलामा, मटरमा, कोपीमा, सबै साग सब्जीमा कोहीमा 20 रुपियाँ, कोहीमा 100 रुपियाँ, त्योहरू पनि तपाईँले पाउनु हुँदैछ कि छैन?
1: छैन पाएको, हामी साग सब्जीहरू सिङ्तामै लान्छौ हो प्राय जस्तो, अब ठिका दिन्छौ बसेर बेच्ने, अब आफ्नो रुम हुँदैन त्यहाँ त, धेरै लाँदा बङ्गै ठिका दियो आयो त्यस्तै छ।
0: र प्रत्येक साग सब्जीहरू उत्पादन गर्नुहुन्छ, प्रति केजी कसरी बेच्नुहुन्छ? जस्तै कोदो बेच्दाखेरि कसरी केजी, मकै बेच्दा कसरी केजी, अहिले मुली र यो बिटरुटहरू निस्केको छ, कसरी केजी बिक्री गर्नुहुन्छ? अनि घरैबाट बिक्री गर्नुहुन्छ या कहीँ लगेर बिक्री गर्नुहुन्छ?
1: घरमा त हामी बेच्दैनौँ, मकै बेच्दैनौँ, कोदो बेच्दैनौँ, भटमासहरू बेच्दैनौँ, तो चाहिँ घरमै खान्छौ, बिउ राख्छौ वरपर साथी भाइ, अब यसो नानीहरू चारपट्टि छन् भुटेर खाने भन्छन् छोरा छोरीले, अब त्यता दियो यता दियो घरमा खायो ठिकै हुन्छ, त्यो चाहिँ बेच्दैनौँ, बिउ राखेर आफै चलाउँछौ आफै युज गर्छौ। अब साग सब्जी चाहिँ फार सकिँदैन, बेच्नै पर्यो, अब सिजन सिजनको बेसी नै हुन्छ, डुकु बेच्छौ, अब साग गुन्द्रुक लगाउँछौ, मुला सिन्की लगाउँछौ, बस्तीको चाहिँ अब यो मुलीहरूको चाहिँ सेतो मुली रातो मुली चाहिँ खालि व्यापार गर्नको लागि मात्रै हो, यो चाहिँ बर्खामा छिटो छिटो हुन्छ, दुई छिमल तीन छिमल पनि हुन्छ, अब जति तातो फर्क्यो त्यति छिटो बढ्छ, यो चाहिँ बागवानीबाटै ल्याएर रोपिरहेछौ। पोहोर चाहिँ मैले पकाएको थिएर रोपे हो, पहिला चाहिँ ल्याएकै हो मुलीको बिउ पनि, पहिले घरमा त हुँदैन, अनि मुलाको चाहिँ हुन्छ आफै पकाउँछु।
0: र दिदी जति पनि यो साग सब्जीहरू छ है, क्रप्सहरू छ, यसमा किटाणु लाग्यो भने चाहिँ तपाईँले कस्तो दबाईहरू प्रयोग गर्नुहुन्छ? किनकि हाम्रो राज्य सिक्किम त जैविक राज्य हो, यहाँ त हामीले जैविकै खेतीहरू गर्नुपर्छ, यो विश्वको एउटा चिनारी बनेको छ,
1: हजुर।
0: र तपाईँले चाहिँ कस्तो प्रकारको दबाईहरू प्रयोग गर्नुहुन्छ किटाणु लागेको खण्डमा?
1: किटाणु झारहरू चाहिँ गोड्दिरहनु पर्छ कि, यो झारले गर्दा पनि लाग्छ किटाणुहरू, अनि म चाहिँ अहिले पानीमा ढड्याउँछु, अब केही रोप्नु पर्दा बिउ बिजन, अनि त्यहाँबाट भोलिपल्ट रोप्ने बेलामा चाहिँ आज जस्तो ढड्याउँछु बेलुकाखेरि, भोलिपल्ट रोप्ने बेलामा अलिकति गहुँत र पानी फिटेर त्यो गहुँत त्यहाँ हालिदिन्छु त्यो ढड्याएको बट्टामा, र त्यसरी रोप्छु। लागेको छैन, ल ल ल भएर आइरहेछ सिमी पनि, अस्तिको पनि राम्रो थियो फसल, अब अहिलेको पनि मजाले यो बर्खे सिमी हुन्छ अर्कै खालको, अलिकति पकाउनु पर्छ बिउ, 1 किलो 2 किलो बिउ पकायो अनि त्यही राम्रोसँग सुकाएर राख्यो, अब एक दिन पानी परे पनि अर्को दिन त घाम लाग्छ, बर्खाको दिन हो घाम त लागिहाल्छ, अनि घाममा मजाले सुकायो राख्यो अनि बिउ
0: बर्खे लगाइन्छ नि, त्यो चाहिँ हिउँदमा हुँदैन,
1: हुँदैन हिउँदमा हुँदैन, हिउँदमा
0: रोप्ने बिजन अर्कै हुन्छ सिमीको, अनि बर्खामा लाउने अर्कै हुन्छ,
1: हजुर। हिउँदमा रोप्ने पनि सबै मिसाउँदा पनि हुन्छ, अब हाड नलाग्ने पनि हुन्छ, हाडे दाल खाने पनि हुन्छ, दाल अब बर्खेमा चाहिँ मिसाएर रोपिन्छ।
0: कति निकाल्नु हुँदैछ सालाना?
1: सिमी बेसी जस्तो बजारमा लगेर कोसै बिक्री हुन्छ, अनि दाना त हामी बेच्दैनौँ, दाना त यताउता दाल खायो, अब चारपट्टि नानीहरू बसेका छन् त्यता दाल पिसेर पठाइदियो अनि घरमै पनि खायो, कोसा चाहिँ थुप्रै बेच्छौँ, 1-2 बोरा बेची पनि हाल्छौँ, सबै मिलाएर बेच्न लान्छौँ।
0: र मलहरू यो सबै सागसब्जीको लागि आफैले गाई पालेर त्यही गाईको मल नै प्रयोग गर्नु हुँदैछ?
1: हजुर, त्यही गाईको मल जति हुन्छ, गाईको मल अलिकति हुँदैन, अब आफूले बोक्न सकुन् सकेको बोको भ्याएका बेला, नभए खेताला लाउँछु 1-2 जना मल बोक्न, चाहिँ आफैले मात्रै पनि सकिन्छ।

0: छैन, घाँसपात पनि हुन्छन्, बाख्रा पाठा पनि हुन्छ, घाँसपात पनि गाईलाई पनि काट्नु पर्यो, बाख्रालाई पनि दिनै पर्यो, दाना पानी दिनै पर्यो, अनि साह्रो पर्छ मल पनि बोक्न चाहिँ, अब खेताला लाउनै पर्छ।
1: हाम्रो सिक्किम राज्य वन जंगलले एकदम सम्पन्न छ, प्रकृति सुन्दर छ सिक्किम भनेर मानिन्छ, तर कतिवटा यहाँ चुनौतीहरू पनि छ, वन्य प्राणीहरूले कृषकको खेतीहरू क्षति गरेको गुनासोहरू आउँछ, र हजुरको जग्गामा चाहिँ के कस्ता वन्य प्राणीले चाहिँ तपाईँका खेतीहरूमा क्षति पुर्याउँदैछ या छैन?
0: हाम्रोमा चाहिँ बेसी जस्तो बँदेल, भालु, अनि त्यहाँबाट उयो दम्सी, बाँदर चाहिँ छैन, आजसम्म बाँदरले चाहिँ क्षति पुर्याएको छैन, बाँदर चाहिँ त्यति लागेको छैन।
1: दुम्सी भालुले कुन चाहिँ खेतीलाई बेसी क्षति गर्छ?
0: दुम्सी भालुले त कोदो भटमासहरू त त्यस्तो गर्दो रहेन रहेछ, त्यस्तो तरुल, पिँडालु, इस्कुस, अनि त्यहाँदेखि मकै चाहिँ यसरी काट्दो रहेछ दम्सीले, भालुले चाहिँ मकै र मकै खेदो गर्छ।
1: र कसरी यसलाई धपाएर चाहिँ तपाईँले आफ्नो सुरक्षा गर्नुहुँदैछ खेतीको?
0: अहिले भालु आएको थाहा दिने चाहिँ अब गतिलो कुकुर पालेको छौँ हामीले चाहिँ, त्यो कुकुरले थाहा दिन्छ, एकदमै झम्टेर भुकेका बेला चाहिँ अब टसहरू बालेर, अब टस ल्याएको हुन्छ घर घरमा घरमा, अब त्यहाँबाट टस बालेर आफूले पनि टिन ठटाउनु पर्छ, के अलिक टसहरू बालिदिएपछि त्यो पनि दचकाले भाग्छ। अब
1: यो सँगै यी खेतीहरू गर्दाखेरि कस्ता कस्ता चुनौतीहरू चाहिँ सामना गर्नुपर्छ कृषकले, यो पनि छोटकरीमा बताइदिनुहोस् न।
0: पानी पर्छ, अनि त्यहाँदेखि हावा हुन्नरी, हावाले अब लडाउँछ, अनि त्यो बिउ बिजन पाक्ने बेलामा चाहिँ पुरा, एक दिन हावा लागेपछि अब त्यो पुरा टेका गाडेर, बिउ बिजन अब पाक्ने बेला भयो भनेर वरिपरि टेका दरा दरा गाडेर आफै लगेर सानो झम्पलले गाड्दै एउटा डोरीले बाँधिँदै गर्छु म त, फुल्न थालेको बेला बिहेहरू त अब लडाउँदै अब पोथ्रे पोथ्रे हुन्छ, अनि बुढा बोटको सब हाँगा काटेर बाख्राको जुत्तो लगाइदिन्छु, फुल्न थालिहाल्छ
1: आफै गरेको चाहिँ पक्का नि।
0: हजुर,
1: सही समयमा पानी पर्दैन, फेरि पानी पर्यो भने ज्यादा पर्छ, घाम लाग्दा फेरि ज्यादै घाम लाग्ने र सुक्ने, त्यति बेला चाहिँ हामीले पानीको व्यवस्था गर्नु पर्यो होला जति बेला सुकौरो लाग्छ
0: होइन।
1: र मकै चाहिँ हजुरले सालाना कति उत्पादन गर्नुहुन्छ?
0: मकै त अब चरा मुसा दम्सीले खाएर बेसी छैन, 10-12 मन चाहिँ आउँछ मकै, त्यो घरमै अलिअलि पिस्दै कोही बेला भात खान्छौ हो, त्यो मकैको अब मिसाएर खाँदा राम्रो हुन्छ अडिलो, अनि त्यहाँदेखि आधी अब भुस दियो, अब भुसले नपुगेको त्यसमा थपथाप गरेर किन्छौ पनि, गाई बस्तु बेसी बाख्राहरू हुँदा यसो कहाँ बे बटुलो हुन्छ लगिहाल्छन्, खसी त छिटो चल्ती हुन्छ।
1: यहाँले जति पनि सागसब्जी लगाउनु भएको छ यो चाहिँ खुल्लै जग्गामा छ या ग्रिन हाउस भित्र छ?
0: खुल्लै जग्गामा, ग्रिन हाउस भित्र पनि अलिअलि अलिअलि लाउँछौ, तर ग्रिन हाउस भित्रको भन्दा खुल्लै जग्गाको पाखैको राम्रो। ग्रिन हाउसमा चाहिँ बेसी सुक्छ त्यो सिसाको पावरले गर्दा, र पानी लगाइरहनु पर्छ, कोही बेला अब सुकौरो लाग्यो भने त पानी पनि टुमटुम हुन्छ, कन्ट्रोलै हुन्छ, मुहानै सुक्छ हो, अन्त पाखै लगाएको चाहिँ अझै राम्रो।
1: जुन सम्बन्धित विभागले दिने बिउ बिजनहरू छ नि, यो सही समयमै पाउनु हुँदैछ हजुरहरूले?
0: त्यो चाहिँ सही समय पाएको पनि छैन, कोही बेला पाई पनि हाल्छ, कोही बेला आउँछ आउँछ भन्दा भन्दै समय बितिसक्छ, छैन अब किनेरै ल्याउँछु।
1: विभागले दिन्छ र अनि लगाउँछु भनेर पर्खिनु चाहिँ भएन, आफ्नै पूर्ण रूपले तयारीमा आफ्नै जो गरेर लगाउनु पर्यो।
0: हजुर, म चाहिँ आफै किनेर पकेट पकेट ल्याउँछु, बजार गएको बेला राम्रो हेरेर पकेट पकेट ल्याएर आफै राख्छु, दल राख्छु।
1: राम्रो बिजन बजारमा किन्दा कसरी चिन्न सकिन्छ?
0: सकिन्छ नि, त्यहाँ सोधखोज गरेर राम्रो बिजन पकेट पकेट 150 अब 200-300 हालेर ल्याउनु पर्यो, एकैचोटि राख्नु भएन, कम्ती प्याज ल्यायो भने कम्ती थली राख्यो, अनि त्यहाँदेखि सार्नु पर्यो, मल माटो अलिअलि बालुवा पनि छ भने लगाएर त्यसरी, अनि म चाहिँ त्यो प्याजको दल अब एउटा झत्तामा पोको पार्छु र पानीमा डुबाइदिन्छु, हट्टा दिन जस्तो ढडाएपछि पिटी टिटी टिटी टिटी निस्किन आँटेको हुन्छ, अनि त्यहाँदेखि दल राखिदियो, छिटो निस्किन्छ त्यहाँबाट। अनि
1: दिदी, जति पनि छन् विभिन्न प्रकारका क्रप्सहरू, खेतीपातीहरू, साग सब्जीहरू, अन्न बालीहरू खाएर खर्च काटेर मुनाफा मात्रै सालाना कति प्राप्त गर्नुहुँदैछ?
0: सबै खर्च काटेर यता त्यता खाई खर्च गरेर त्यही 2.5 लाख जस्तो हुन्छ।
1: हजुर, गाउँ घरमा साह्रो गाह्रो लानुभयो,
0: मरु पराउमा कहाँ बिमार हुन्छ लानै पर्यो,
1: र दुधबाट अन्न बाली साग सब्जी सबै गरेर 2-2.5 लाख तपाईँले नेट बचत गर्नु ठुलो बचत हो, अनि आफै जैविक उत्पादन गरेर खान पनि पाइयो, स्वास्थ्य पनि भइयो। र दिदी, अब हामी कार्यक्रमको अन्ततिर पुगिसकेका छौँ, जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताहरू हुनुहुन्छ, पढे लेखेका शिक्षित भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई हजुर एक अनुभवी कृषकको नातामा सल्लाह अनि सुझाव दिनु पर्दा कस्तो सल्लाह र सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा बताइदिनुहोस् न।
0: आफूले लाग्ने भन्दा लाग्ने जतिलाई चाहिँ भरिसके साग सब्जी लाएर आफूले जैविक खेती गरेर खानु भन्छु, नानीहरूलाई पनि भरिसके किनेर खानु भन्दा आफ्नो जमिन हुँदा साग सब्जी बरु दुःख गरेरै खाएको चाहिँ राम्रो हो, किनेर खानु नपरोस्
1: यसले गर्दा
0: भनेर सम्झन्छु, सुझाव दिन्छु।
1: र यसले गर्दा स्वास्थ्य पनि राम्रो भयो, राज्यलाई पनि थप सहयोग भयो है, जैविक खाना पाइयो, ताजा खाना पाइयो। र दिदी तपाईँले यति चाँडोबाट आएर आफ्नो बहुमूल्य समय निकालेर हाम्रा अति आदरणीय श्रोताहरूलाई एकीकृत खेती कसरी गर्ने, बिउहरू कसरी उत्पादन गर्ने, त्यसको सुरक्षा कसरी दिने, यस बारे तपाईँले सम्पूर्ण जानकारीहरू प्रष्ट पारिदिनु भयो। यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट हजुरलाई मुरी मुरी धन्यवाद।
0: सबै श्रोताहरूलाई सबैलाई मेरो पनि नमस्कार छ।
1: श्रोता अहिले यहाँले सुन्नुभयो उमा देवी लुइटेलद्वारा कृषि सम्बन्धी जानकारीहरू। आउनुहोस् एकैछिन मनोरञ्जन गरौं एउटा गीत सुनेर।

हवस् त श्रोता, यसै गीतका साथमा आजको हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय यही सकिन्छ। अघिल्लो कार्यक्रममा नयाँ नौला जानकारीहरू लिएर यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौं। तबसम्म म कार्यक्रम संचालकलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

श्रोताहरू सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यहाँहरूलाई अब सुप्रसारण हुने कार्यक्रमहरूको रूपरेखाबारे जानकारी गराउँदैछौं। अबको केही क्षणमा 6:40, 45 तथा 50 मिनटमा क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 6:55 मिनटमा विश्व ताम्बाकू निषेध दिवसको सन्दर्भमा

0: राजेन्द्र प्रसन्नद्वारा बाँसुरी वादन सुन्न सक्नुहुनेछ। त्यसपछि 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषामा राष्ट्रिय समाचार तथा त्यसपछि अङ्ग्रेजी भाषामा राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाटै प्रसारण हुने कार्यक्रम करेन्ट अफेयर सुन्न सक्नुहुनेछ। र अन्त्यमा 10:00 सुमधुर हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ।
1: सुनिए, क्या आपने पीएम सूर्य घर मुफ्त बिजली योजना के बारे में सुना है?
2: भारत सरकार का लक्ष्य सोलर पावर से बिजली बिल जीरो करने का भी है।
1: इससे आपका घर सूर्य घर बन जाता है, माने बिजली बिल जीरो, और अतिरिक्त बिजली पैदा हुई तो बिजली ग्रिड को बेचकर पैसे भी कमा सकते हैं। तो बैठे क्यों हो, अभी रजिस्टर करो pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अप्रस्तुत छ बेलुकी प्रसारण हुने कार्यक्रमहरूको स्थानीय मौसम। अब प्रस्तुत छ मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागका अनुसार आज गान्तोक तथा आसपासका क्षेत्रहरूमा मौसम सामान्यदेखि बदलिरहने सम्भावना रहेको छ। दिनभरि आकाशमा बादलको आवरण रहनेछ भने केही स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि व्यक्त गरिएको छ। आजको अधिकतम तापक्रम 15.5 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 12.1 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। त्यस्तै आजको वर्षा मापन 20.4 मिलिमिटर रेकर्ड गरिएको छ। मौसम परिवर्तनशील रहने भएका आवश्यक सतर्कता अपनाउन तथा बाहिर निस्कदा छाता वा वर्षाबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरिएको छ। श्रोताहरू, यो थियो आजको मौसम सम्बन्धी साधारण जानकारी।
4: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा विशेष मतदाता सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्नेछ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब यहाँहरूलाई भोलि बिहान 6:30 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखाबारे जानकारी गराउँदैछौ। बिहान 6:30 मंगलधुनका साथ कार्यक्रमको थालनी गर्नेछौ। 6:35 प्रस्तुत हुनेछ कार्यक्रम भक्ति प्रभात, जसअन्तर्गत अनुराधा पौडवालको आवाजमा केही भजनहरू सुन्न सक्नुहुनेछ। 6:55 संस्कृत भाषामा तथा 7:00 हिन्दी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। 7:05 यहाँहरूले कार्यक्रम गोल्डन मेलोडिज अन्तर्गत विभिन्न पुराना हिन्दी फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ। त्यसपछि 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषाको समाचार सुन्नुहुनेछ। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम प्रणाम सिक्किम। 8:00 हिन्दी भाषामा राष्ट्रिय समाचार तथा 8:15 अङ्ग्रेजी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। त्यसपछि 8:30 पूर्वोत्तर सेवा सिलङ केन्द्रबाट प्रसारण हुने अङ्ग्रेजी भाषाको समाचार सुन्न सक्नुहुनेछ। त्यसै गरी बिहान 8:40 कार्यक्रम गीतिमाला अन्तर्गत टिएम सुन्दास अनि सिद्धि गुरुङको आवाजमा आधुनिक नेपाली गीतहरू प्रस्तुत गरिनेछन्। 9:02 कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। त्यसपछि 10:02 कार्यक्रम ताजे तरिन अन्तर्गत नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। श्रोताहरू, अबको केही क्षणमा यहाँहरूले नेपाली भाषामा प्रादेशिक समाचार सुन्नुहुनेछ।
5: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज लोकभवनमा आयोजित बिरसा लिभ्स इन न्यू भारत सप्ताह अन्तर्गत जनजातीय गौरव उत्सव 2026 को विशेष संवाद कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनुभयो। कार्यक्रममा समाज कल्याण विभागका मन्त्री सामडुप लेप्चाको विशेष उपस्थिति रहेको

0: भएको थियो। सामाजिक कल्याण विभागद्वारा आयोजित कार्यक्रममा अनुसूचित जनजातिका पोस्ट म्याट्रिक छात्रवृत्ति लाभार्थी विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। कार्यक्रममा करिब 60 जना जनजातीय विद्यार्थी तथा विभिन्न जिल्लाका अधिकारीहरूको उपस्थिति रहेको थियो। राज्यपालले विद्यार्थीहरूका जिज्ञासा तथा समस्याहरू सुन्नका साथै छात्रवृत्ति वितरण प्रक्रियामा देखिएका प्राविधिक समस्याको समाधान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। वहाँले भगवान बिरसा मुण्डाको योगदान स्मरण गर्दै युवाहरूलाई शिक्षा, आत्मसम्मान र समाज सेवाको भावना सहित विकसित भारत निर्माणमा सहभागी हुन आह्वान गर्नुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने जिल्लाहरूलाई सम्मानित गर्नुका साथै विभिन्न जिल्लालाई ल्यापटप पनि वितरण गरिएको थियो। लाचेनका बासिन्दाहरूको बढ़दो जनआक्रोश र विरोधपछि राज्य सरकारले अन्तत आज यस क्षेत्र सम्बन्धी संकटबारे उच्चस्तरीय बैठक बोलायो। 2023 को विनाशकारी बाढ़ीले गर्दा बिग्रिँदै गएको सड़क सम्पर्कपछि यो क्षेत्र छुट्टिँदै गएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा बैठकको अध्यक्षता गर्नुभयो। यस क्रममा बासिन्दाहरूले बारम्बार हुने सड़क अवरोधले दुर्गम सीमावर्ती गाउँमा सामान्य जीवनलाई कसरी बाधित पारेको छ अनि पर्यटन, आवश्यक वस्तुहरूको ढुवानी, चिकित्सा आपातकाल र आर्थिक गतिविधिहरूमा गम्भीर असर पारेको कुरा प्रकाश पारे। छलफलपछि मुख्यमन्त्रीले सेनाका अधिकारीहरू र बीआरओ अधिकारीहरूलाई अस्थायी पुनर्स्थापना कार्यहरू जारी राख्न र जुलाई 15 सम्ममा चलिरहेको मरम्मत उपायहरू पूरा गर्न आग्रह गर्नुभयो। वहाँले प्रभावित स्थलहरूको निरीक्षण गर्न र दीर्घकालीन समाधान सिफारिश गर्न उच्चस्तरीय समिति गठनको पनि घोषणा गर्नुभयो। प्राविधिक सम्भाव्यताको आधारमा सबै मौसमका लागि सुरंग सम्पर्क मार्ग निर्माण गर्ने सम्भावना पनि खोजी गरिनेछ। सरकारले यस विषयलाई गम्भीरताका साथ लिइरहेको कुरा जनतालाई आश्वस्त पार्दै मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखिसकेको र यस विषयमा रक्षा मन्त्री राजनाथ सिंहसँग भेटघाटका लागि पहल गरिने बताउनुभयो। भारत सरकारको केन्द्रीय संचार ब्यूरो सीबीसी र पत्र सूचना कार्यालय पीआईबी गान्तोकले वातावरणीय मुद्दाहरू, स्वास्थ्य र सामाजिक सरोकारहरूमा जागरूकता फैलाउने पहलको एक भागको रूपमा आज पाकिम जिल्लाको सुमिन लिङ्चे माध्यमिक विद्यालयमा प्रचार कार्यक्रम आयोजना गर्यो। कार्यक्रम दुई राष्ट्रिय अभियानहरू नशा मुक्त भारत र एक पेड़ मा के नाममा केन्द्रित थियो, जसले विद्यार्थीहरू र स्थानीय समुदायमा जागरूकता जगायो। शिक्षक, विद्यालय कर्मचारी, पीआईबी गान्तोक र आकाशवाणी गान्तोकका अधिकारीहरू र विद्यार्थीहरू कार्यक्रममा उपस्थित थिए। गान्तोक जिल्लाका निर्वाचन दर्ता अधिकारीहरू र सहायक निर्वाचन अधिकारीहरूले आज विशेष गहन संशोधन एसआईआर 2026 प्रक्रियाको सहज सञ्चालनका लागि बूथ स्तर अधिकारीहरूलाई किटहरू र गणना फर्महरू हस्तान्तरण गरे। भारतीय निर्वाचन आयोगद्वारा सिक्किममा शुरू गरिएको एसआईआर प्रक्रियाको उद्देश्य सबै योग्य नागरिकहरूलाई मतदाता नामावलीमा समावेश गर्नु हो भने कुनै पनि योग्य मतदाता छुट्टिनु हुँदैन। यसको उद्देश्य अयोग्य प्रविष्टिहरू समावेश हुनबाट रोक्न र मृतक, स्थानान्तरित र अनुपस्थित मतदाताहरूको नाम सूचीबाट हटाउन पनि हो। एसआईआर 2026का लागि सहायता कक्ष आज सिचेको गान्तोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा स्थापना गरिएको छ। सहायता कक्ष सबै कार्यदिनहरूमा बिहान 10 बजेदेखि साँझ 4:30 बजेसम्म खुला रहनेछ। ज्ञान भारतम मिशन अन्तर्गत राष्ट्रिय पाण्डुलिपि सर्वेक्षणको प्रसार सम्बन्धी प्रशिक्षण कार्यक्रम शिक्षा विभाग र धर्म विभागको सहकार्यमा संस्कृति विभागद्वारा आज सिक्किम राज्य अभिलेखागारमा आयोजना गरिएको थियो। शिक्षा विभागका भाषा शिक्षकहरू र सिक्किमका सबै जिल्लाहरूमा भएका धर्म विभागका गुरू र संस्कृत शिक्षकहरू सहित जम्मा 69 सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। प्रादेशिक समाचार पूरा भयो।
1: रेन्जुङ जुङपोन ओम प्रकाश माथो नन्सुरोङ लोकभवनका बिरसा लाइफ इन न्यू दिल्ली विक्सासे डामका मुन्थोबु थुपी लुङतेन मिगितलत साक्लित कृतत साका गुलोन नुङसा लिउका अकाले बुङमा ओ थुपी अरेका मिमोङ रिम्तोङ बङ्छिसा कर्थाक्रेन

श्रोताहरू, भर्खरै सुन्यौं शम्भुराईको सुमधुर आवाजमा रहेको गीत चिठी तिमीलाई लेखौं भन्छु। यो गीत रोज्नु भएको थियो पश्चिम बंगालको कालेबुङ जिल्ला अन्तर्गत समथार निवासी हाम्रो नियमित श्रोता दुर्गा भुजेलले आफ्ना विद्यालय कालका प्रिय साथीका लागि। साँच्चै भन्नुपर्दा मनका कुरा शब्दमा व्यक्त गर्न नसकिँदा गीतहरूले नै भावना बोकेर पुग्ने गर्छन्। आशा छ यो गीतले उहाँको सम्झना र मायालाई सम्बन्धित व्यक्तिसम्म अवश्य पुर्याएको छ। लाई अगाडि बढाउँदै लागौं अर्को प्रस्तुतितर्फ। अर्को गीत रोज्ने श्रोता हुनुहुन्छ दक्षिण सिक्किम अन्तर्गत

याङग्याङ निवासी चन्द्रबहादुर गुरूङ। उहाँले रोज्नु भएको गीत छ उदित नारायण अनि आशा भोसलेको आवाजमा नयाँ नयाँ सजाउ है संसार। यो गीत उहाँले सम्पूर्ण आकाशवाणी परिवारलाई सुनाउन चाहनु भएको छ।

बजाउँदैछौ रिनाक निवासी सुरेश साम्पाङ राईको अनुरोधमा सुरेश कुमारको आवाजमा यदि भूल भए माफी देऊ मलाई। उहाँले यो गीत आफ्ना प्रिय साथीहरूलाई सुनाउन चाहनु भएको छ। आउनुहोस् रमाऊ यो सुमधुर गीतमा।

श्रोताहरू, कार्यक्रम नेपाली अनुरोध संगीतको अन्तिम गीत बजाउँदैछौ हिरा रसाइलीको आवाजमा बालापनको आगन। यो गीत रोज्ने श्रोता हुनुहुन्छ नाम्ची निवासी निता सुब्बा। उहाँले यो गीत आफ्नो प्यारी आमालाई समर्पित गर्नु भएको छ।

हवस् त श्रोताहरू, कार्यक्रम नेपाली अनुरोध सङ्गीतको निर्धारित समय यहीँ समाप्त भएको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। यति बेला हाम्रो स्टुडियोको घडी अनुसार समय साँझको 7:25 हुनै लागेको छ। अब यहाँहरूले सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार।

0: सुरुमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनुभयो। नीट पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटिबिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आश्वासन। सरकारले देशमा पेट्रोल, डिजल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारी। र केन्द्रीय पञ्चायतीराज राज्य मन्त्री प्रोफेसर एसपी सिंह बघेलले सन् 2047 भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण गर्नुपर्नेमा जोर। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनु भएको छ। गुजरातको भुजमा आज भारत पाकिस्तान सीमा क्षेत्रमा रणनीतिक रूपमा महत्वपूर्ण मानिएका G7 र G13 सीमा चौकीहरूको उद्घाटन गरेपछि उहाँले सुरक्षाकर्मी र जनसमुदायलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। मन्त्री शाहले केन्द्र सरकारले एउटा अभेद्य सुरक्षित सुरक्षा प्रणाली स्थापना गर्नका लागि ड्रोन, रडार र तारबार लगायतका अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सीमा व्यवस्थापनमा एउटा ठूलो संरचनात्मक परिवर्तनको घोषणा गर्दै नयाँ चतुर्भुज सुरक्षा ग्रिड लागू गरिएको जानकारी दिनुभयो। परम्परागत सीमा सुरक्षाभन्दा अघि बढ़ेर यस मोडलले सीमा सुरक्षा बलका साथसाथै नागरिक प्रशासन, स्थानीय प्रहरी र सेनालाई समेत सक्रिय रूपमा एकीकृत गर्दै पूर्ण क्षेत्रीय सुरक्षाको अवधारणा अघि सारेको उहाँले थप्नुभयो। श्री शाहले विगत 6 दशकदेखि देशको सुरक्षाको पहिलो पंक्तिका रूपमा उत्कृष्ट सेवा प्रदान गरेकोमा सीमा सुरक्षा बलको प्रशंसा गर्दै मातृभूमिका लागि सर्वोच्च बलिदान दिने 2000 भन्दा बढ़ी सुरक्षाकर्मीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुभयो। मन्त्री धर्मेन्द्र प्रधानले परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ। डीडी न्यूजसँगको एउटा विशेष अन्तर्वार्तामा श्री प्रधानले पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने आश्वासन दिनुभयो। उहाँले यस कार्यलाई सुचारू रूपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपील पनि गर्नुभयो। परीक्षा प्रक्रियालाई लिएर बढ़दै गएको चिन्ताका बीच मन्त्रीले त्रुटिरहित परीक्षा सञ्चालनका लागि सम्भव भएका सबै प्रयास भइरहेका बताउनुभयो। परीक्षा प्रक्रियामा भविष्यमा हुने कुनै पनि किसिमको कमजोरी वा उल्लंघनलाई रोक्नका लागि चालिएका ठोस कदमबारे बोल्दै श्री प्रधानले केन्द्रीय अनुसन्धान ब्यूरोले यस मामिलालाई तार्किक निष्कर्षमा पुर्याउने र दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने कुरा सरकारले सुनिश्चित गरिरहेको बताउनुभयो।
1: छात्रों को आश्वस्त करना चाहते हैं कि जो गलती हुई है हमारी ट्रस्ट को ब्रिज किया गया है। जो रक्षक था वही भक्षक हुआ। जो शिक्षक को हमने जिम्मेवारी दिया था क्वेश्चन बनाने के लिए उन्होंने ही कॉम्प्रोमाइज हुआ है। उन्हीं के कारण ये अव्यवस्था शुरू हुई है। हमने कठोर निर्णय किया कि हमने एक भी सही विद्यार्थी के हक को परीक्षा माफियाओं के हाथ में सौंपना नहीं चाहते थे। उनके षड्यंत्र की शिकार नहीं होना चाहते थे। हम बच्चों की मानसिक स्थिति को सम्मान करते हैं, उनको संभालना चाहते हैं और हमको एक एरर फ्री एग्जामिनेशन देने का पूरा हमारी प्रयास है।
0: सर्वोच्च अदालतले आज नीट प्रश्नपत्र बाहिरिएको मामिलामा देखा परेका कमजोरीहरूको जवाबदेहिता तय हुनुपर्नेमा जोड़ दिएको छ। न्यायाधीश पीएस नरसिम्हा र आलोक आराध्य सम्मिलित इजलासले यस मामिलामा परेका विभिन्न निवेदनहरूको सुनवाई गरिरहेको थियो। ती निवेदनहरूमध्ये एउटा निवेदनमा चिकित्सा क्षेत्रको प्रवेश परीक्षा सञ्चालन गर्नका लागि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएलाई प्रतिस्थापन गरी वा यसको पुनर्संरचना गरेर एक बलियो र स्वायत्त निकाय गठन गर्न निर्देशन दिन माग गरिएको थियो। इजलासले केन्द्र सरकारलाई यस सम्बन्धमा शपथ पत्र दर्ता गर्न आदेश दिँदै मामिलाको सुनवाई जुलाईको दोस्रो हप्ताका लागि तोकेको छ। सरकारले देशमा पेट्रोल, डिजल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका बताएको छ। नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय संचार माध्यम ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुदाक्षा शर्माले एलपीजीको उत्पादन करिब 92,000 मेट्रिक टन भइरहेको जानकारी दिनुभयो। उहाँले कुनै पनि एलपीजी वितरक कहाँ ग्यासको अभाव भएको रिपोर्ट नआएको समेत स्पष्ट पार्नुभयो। खुद्रा बिक्री केन्द्रहरूका बारेमा बोल्दै 150 जिल्लामा पेट्रोलमा 30% र 156 जिल्लामा डिजेलमा 30% भन्दा बढ़ीको वृद्धि रेकर्ड गरिएको उहाँले बताउनुभयो। सुशील शर्माले सरकारले यस स्थितिको निरन्तर समीक्षा गरिरहेको पनि उल्लेख गर्नुभयो।
2: LPG का production, it also depends on the optimization activity which is taken up within the refinery and that impacts the production and that's why we have slight up and down. One thing. Second is we are also giving the part of the pool for C3, C4 molecules. Third important thing is some of the refineries have come back to operations and other than that we are getting more, you know, LPG because of the optimization from some of the refiners.
0: केन्द्रीय पञ्चायती राज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले आज भन्नुभएको छ कि सन् 2047 भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण नगरी हासिल गर्न सकिँदैन। पञ्चायती राज मन्त्रालयद्वारा आज गुवाहाटीमा आयोजित सेवा प्रवाह सम्बन्धी क्षेत्रीय कार्यशाला सेवा से समितिको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्रीले गाउँ तहका नागरिकलाई सशक्त बनाउनु नै राज्य र राष्ट्र दुवैलाई सशक्त बनाउने पूर्व शर्त भएको कुरामा जोड़ दिनुभयो। उहाँले ग्रामीण भारतमा अन्तिम व्यक्तिसम्म सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र जीवनयापनलाई सहज बनाउनका लागि पञ्चायतको नेतृत्वमा रहेका संयन्त्रहरूलाई थप सुदृढ बनाउन आह्वान गर्नुभयो। साझा सेवा केन्द्रको भूमिकामाथि प्रकाश पार्दै जनताको घर दैलोमा शासन पुर्याउन यस्ता केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यशालामा असम सहित आन्ध्र प्रदेश, मध्यप्रदेश, ओडिसा, पंजाब, राजस्थान र तेलंगानाका सहभागीहरूले भाग लिएका थिए। यस अवसरमा सहभागी राज्यहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने ग्राम पञ्चायतहरू र उत्कृष्ट कार्य निष्पादन गर्ने साझा सेवा केन्द्रहरूलाई सम्मानित गरिएको थियो। उद्घाटन सत्रमा असम सरकारका मन्त्री रामेश्वर तेलीको पनि उपस्थिति रहेको थियो। सर्वोच्च अदालतले आज देशभरका सबै उच्च अदालतहरूलाई फैसला सुरक्षित राखेको 3 महिनाभित्र फैसला सुनाउन निर्देशन दिएको छ। सर्वोच्च अदालतले फैसला सुनाउन ढिलाइ हुँदा मुद्दाका पक्षहरूलाई अपूरणीय क्षति पुग्न सक्ने कुरालाई समेत औल्याएको छ। प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोयमल्य बागची सम्मिलित इजलासले व्यक्तिगत स्वतन्त्रताका मामिलाहरूमा द्रुत निर्णय आवश्यक रहेको कुरामा जोड़ दिँदै जमानतका आवेदनहरूमा सोही दिन फैसला सुनाउनु पर्ने र यदि फैसला सुरक्षित राखेको खण्डमा भोलिपल्टै त्यसलाई सुनाएर सम्बन्धित वेबसाइटमा अपलोड गरिसक्नुपर्ने बताएको छ। मेघालयको राज्यसभा सीटका लागि हुने द्वैवार्षिक निर्वाचन आगामी जून 18 तारीकमा सञ्चालन हुने भएको छ। मुख्य निर्वाचन अधिकारी डाक्टर बीडीआर तिवारीले आज राज्यसभाको द्वैवार्षिक निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा यो घोषणा गर्नुभएको हो। वर्तमान राज्यसभा सांसदको कार्यकाल आगामी महिनाको 21 तारीकमा समाप्त हुन गइरहेको छ। 18 जूनको दिन मतदानपछि साँझ 5 बजे पश्चात परिणाम घोषणा गरिनेछ। आईपीएल क्रिकेट अन्तर्गत अहिले साँझ 7:30 बजेदेखि मुल्तानपुरको महाराजा यादवेन्द्र सिंह स्टेडियममा गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच फाइनलमा प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रको जनसांख्यिकी जोगाउनका लागि हाम्रा सीमाहरूलाई सुरक्षित राख्नु र अवैध आप्रवासनलाई निर्मूल पार्नु अत्यावश्यक रहेको बताउनुभयो। नीट पुनः परीक्षाको प्रक्रिया कुनै पनि त्रुटि बिना उचित र व्यवस्थित रूपमा सञ्चालन गरिने केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको आश्वासन। सरकारले देशमा पेट्रोल डिजेल र एलपीजीको पर्याप्त भण्डार रहेको र सबै तेल प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारी। केन्द्रीय पञ्चायतीराज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले सन् 2047 भारतलाई महाशक्ति र विश्वकै अग्रणी अर्थतन्त्र बनाउने अभियानमा तृणमूल स्तरका प्रत्येक व्यक्तिलाई सशक्तिकरण गर्नुपर्नेमा जोड़। सुन्दै हुन्थ्यो समाचार पूरा भयो।
3: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ी अनुसार समय यति बेला साँझको 7:35 भइसकेको छ। अप्रस्तुत छ युवामुखी कार्यक्रम युवावाणी।

0: हजुरलाई स्वागत छ युवानी कार्यक्रममा।
1: हजुरलाई पनि धन्यवाद, मलाई एउटा यस्तो ठूलो मञ्चमा बोलाएर निम्तो दिएर जुन आजको अन्तर्वार्ता लिनु हुँदैछ त्यसको लागि म आफ्नो आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु।
0: हजुर, तपाईँ एउटा नेपाली युवा कवि हुनुहुन्छ है, र तपाईँले कहिलेदेखि यो तपाईँको जर्नी सुरु गर्नुभयो?
1: यो कविता लेखेको चाहिँ मैले आजभन्दा लगभग 23 वर्ष अगाडिबाट सुरु गरेको। जुन समयमा हाम्रै गाउँमा डाक्टर शोभाकान्ति थेगिम पुस्तकालय थियो त्यो समयमा हामी शालिनी भाषा दिवस, भानु जयन्ती यस्ता प्रकारका अनेकौं कार्यक्रम गर्ने गर्थ्यौं। सो कार्यक्रम अन्तर्गत प्रेरित भएर मैले त्यसको बादमा लगातार रूपमा लेख्दै गए। लेख्दै जाँदा जब मेरो कलमहरू तिखारिँदै गयो, तिखारिँदै जाँदाखेरि म अलिकति मञ्चमा पनि पुग्न सके र अलिकति मञ्च राम्रै मञ्चमा पुगेर अहिले म त्यसरी नै कविताहरू निरन्तर रूपमा लेखिरहन्छु।
0: हजुर, तपाईँ विगत 23 वर्ष अघिदेखि नै यो क्षेत्रमा हुनुहुन्छ है, र तपाईँले अहिलेसम्मको जुन चाहिँ यो 23 वर्षको जुन चाहिँ जर्नी छ, तपाईँले आफूले आफूमा के चेन्जेस पाउनु भएको छ यो जुन चाहिँ साहित्यिक क्षेत्रमा?
1: साहित्यिक क्षेत्रमा चेन्जेस भन्दा पनि जसरी हामीलाई बद्रीनाथ भट्टराईले भन्नुभएको थियो, विदेशबाट आएको बासी स्याउ भन्दा आफ्नै बगैँचामा फलेको ताजा नस्पाती राम्रो होइन र भनेर, त्यस्तै जुन हामी अंग्रेजी हामी प्रष्ट रूपले बोल्न पनि सक्दैनौ, न नेपालीमा छौ न अंग्रेजीमा छौ, तर जब म साहित्यमा आफ्नो कदम राखे त्यसको बादमा म अहिले स्पष्टसँग भन्न सक्छु कि जुन मेरो नेपाली राइटिङ छ, जुन नेपालीमा जुन म लेख्छु त्यसमा म 100% त भन्न सक्दिनँ, तर 80% चाहिँ मेरो अहिलेसम्म भूल हुने छैन। र यो निरन्तर केले गर्दा भन्दा जुन मेरो अभ्यास छ निरन्तर लेख्ने, पढ्ने, बोल्ने, त्यसले गर्दाखेरि भइरहेको छ।
0: हजुर, तपाईँ 22-23 वर्ष अघिदेखि एउटा यो फिल्डमा हुनुहुन्छ है, र तपाईँले 23 वर्षको जुन चाहिँ जर्नी छ, अब तपाईँ अघि पनि बढ़िरहनु भएको छ र पनि तपाईँको जुन चाहिँ 23 वर्षको जर्नी छ यसमा तपाईँले कतिवटा कठिनाईहरू भोग्नु भयो होला होइन, कतिपल्ट तपाईँ लड्नु भयो होला, तपाईँलाई कहिले यो फिल्ड ठिक लागेन म यो फिल्डलाई छोडिदिन्छु भनेर तपाईँलाई कहिले डिमोटिभेट खालको फिल भयो, या तपाईँको जर्नी कस्तो रहेको थियो श्रोताहरूलाई साझा गरिदिनुहोस् न।
1: डिमोटिभेट त मलाई कहिले पनि भएन, तर मलाई कस्तो लाग्यो भने म प्राय जस्तो व्यङ्ग्यात्मक अनि जुन आजको यो आधुनिक युगमा चलिरहेको जुन विकृति छ त्यो विकृतिको विरुद्धमा अनि साथसाथै म छन्दमा लेख्ने प्रयास गरिरहेको छु, छन्दमा लेखी पनि रहेको छु, र व्यङ्ग्यात्मक लेख्दाखेरि कतिले मलाई भनिस्, तँलाई भनिस्, यसलाई भनिस्, यस्तो कविता भन्नु हुँदैन भन्ने खालको जुन उहाँहरूबाट मलाई जुन कमेन्टहरू आयो त्यो कमेन्टलाई मैले मनमा नलिकन त्यसलाई परै राखेर अघि बढे, अनि जुन अहिलेका युवाहरू जुन अहिले नशालु पदार्थमा लागिरहेका छन् त्यसको विरुद्धमा पनि मैले कविताहरू लेखे। जस्तै अहिले छोरी चेलीको जुन अस्मिताको जुन चरित्र हनन हुँदैछ त्यसको विषयमा पनि लेखे। मैले तपाईँलाई 2 लाइन चाहिँ सुनाउँछु, जुन चाहिँ मैले यहाँ जुन पाङथाङमा सानी नानीको जुन उहाँलाई रेप गरेको बादमा उहाँको हत्या पनि भएको थियो त्यसमा मैले छन्दमा एउटा श्लोक लेखेको थिए, त्यसमा 2 लाइन चाहिँ म तपाईँहरूलाई अहिले यहाँ पनि सुनाउँछु। दाजु भाइ भनेर हेर बहिनी ढुक्कै नपर्ने गर, छोरीको किन भेटिए सबहरू पाङथाङ बनै माफ पर। यसरी पनि मैले जुन आजको विकृति छ त्यसलाई समेटेर लेखिरहेको छु।
0: हजुर, हाम्रो नेपाली साहित्यमा है एउटा कविता पनि एउटा नेपाली साहित्यको सानो विधा हो होइन, र यसले पनि धेरै समाजमा घटेको घटनाहरूलाई पनि दर्शाउने गर्छ कविताको मार्फत है, र तपाईँले पनि धेरै प्रकारको कविताहरू लेख्नु भएको छ, हामीले पनि सुन्ने गर्छौं, त्यसमा धेरैवटा समाजमा भएको घटनाहरूलाई प्रत्यक्ष रूपमा दर्शाइरहेको हामीले पाउँछौं है, र तपाईँले सरल कविता साथसाथै तपाईँले व्यङ्ग्यात्मक कविताहरू पनि धेरै प्रकारको लेख्नुहुन्छ, र साथसाथै त्यसमा तपाईँले छन्द कविताहरू पनि लेख्नुहुन्छ है, र छन्द कविता तपाईँले कहिले
1: छन्द कविता लेख्न सुरु गरेको मैले कहिले भन्दाखेरि 2013 सुरु गरेको हो। किनभने मलाई त्योभन्दा अगाडि छन्दको विषयमा त्यस्तो ज्ञान थिएन, तर म छन्द कविता पुरा सुन्थे, पढ्थे, आफै मनमा नै गाउँथे पनि, जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता गुनगुनाउँथे अनि यसरी नै माधव प्रसाद घिमरेको कविता गुनगुनाउँथे, तर छन्द कुन वर्ण कहाँनिर लाउनु पर्ने, कुन मात्रा कहाँनिर लाउनु पर्ने, कहाँ हर्स्व कहाँ दीर्घ लाउनु पर्ने त्यो मलाई याद थिएन। जब म क्लास 12 पास गरेँ, क्लास 12 पढेँ, त्यसको बादमा अगाडि अध्ययन गर्दै गए, त्यो समयदेखि चाहिँ मैले छन्दको ज्ञान लिएर त्यहाँबाट चाहिँ छन्दमा लेख्न प्रयास गरेको।
0: हजुर, र तपाईँले जुन चाहिँ सरल कविता लेख्नुहुन्छ है, छन्द बिनाको कविता र छन्द कवितामा तपाईँले के भिन्नता पाउनुहुन्छ?
1: सरल कविता चाहिँ हामीले जति बेला सोच्यो त्यति बेलै हामी लेख्न सक्छौ, तर छन्द कवितामा चाहिँ के हुन्छ भने सरल कवितामा चाहिँ तपाईँलाई कुनै पनि अक्षर कतिवटा हुनुपर्ने, कुन

0: र कहाँ लाउनु पर्ने त्यो कुनै त्यसमा पाबन्दी छैन. तर जस्तै छन्दमा लेख्नु पर्यो भने छन्दमा अनुष्टुप छन्दमा कतिवटा अक्षर हुनुपर्ने, कहाँनिर गएर विश्राम हुनुपर्ने, कुन जग्गामा कुन मात्रा लाउनु पर्ने त्यही नै लाउनुपर्छ. जस्तै म प्राय जस्तो श्रादुल विकृत छन्दमा लेख्छु, श्रादुल विकृत छन्दमा कतिवटा अक्षर हुनुपर्ने, त्यहाँनिर कुन कुन गण हुनुपर्ने, कता कता मात्रा कस्तो कस्तो मात्रा लाउनु पर्ने हो, त्यो मात्रा र त्यो शब्दले नि छन्दलाई चाहिँ अलिकति सरल भन्दा पनि यसलाई सरल बनाउँदैन. यो एकदमै कठिन हो, तर प्रयास गरिरह्यो भने यो कठिन पनि आफै सरल भएर जानेछ.
1: हजुर, र यो छन्द कविता है लेख्न एकदमै साह्रो पर्छ, गाह्रो पर्छ, होइन धेरै समय पनि लाग्ने गर्छ. तर यो छन्द कविता एकदमै मिठो सुनिन्छ, जब हामीले सुन्छौँ त्यतिखेर एकदमै मिठास पाइन्छ यसमा, होइन. र तपाईँले भनिहाल्नुभयो तपाईँ शार्दूल विकृत छन्दमा कविता लेख्नुहुन्छ भनेर है, र यो छन्द कविता हाम्रो श्रोताहरूलाई पनि सुनाइदिनुहोस् न.
0: म यो छन्द कवितामा एउटा चाहिँ कुन सुनाउँछु भने, जुन भर्खरै होइन 2023 पनि टिस्टाको बाढी आएर धेरै बगाएर लग्यो, सबैलाई दुःख दियो, अनि यो पाली पनि जब टिस्टाको भेल बढेर आएर सम्पूर्ण हाम्रो राजमार्गै बन्द भएको थियो, त्यो समयमा मैले दुईटा श्लोकको लेखेको छु. त्यो दुईटा श्लोकको म अहिले भन्दैछु. यो कविताको शीर्षक छ वर्षा. वर्षाको महिना सबै समरमा पानी झरी लौ भयो, टिस्टा रङ्गितले लियो समीपको बाढी र पहिरो गयो. रुन्छन् मानिस यो घडी बगरमा जो जो बसेका थिए, पानीको विकराल रूप अहिले मर्ने कि बाँच्ने भए. पानी जीवनको अमूल्य बीज हो प्राणी सबैमा भने, पानीकै करुणा बढेर अहिले पानी छता छुल्लरे. पानीकै विकरालले सिलगढी टाढा भयो लौ अब, बाटो छैन कतै भान सबको बस्ने छ आफ्नो घर. यो चाहिँ मैले जुन टिस्टा बाढी, जुन टिस्टामा बाढी आयो त्यो बाढी आएको समयमा लेखेको थिएँ. यो दुईटा श्लोकको छ, र मैले एउटा छन्द कविता मेरो छोराको जन्मदिनको निम्ति मैले कविता छन्दमै उसलाई आशीर्वाद दिएको थिएँ. र कविताको शीर्षक छ बोल्ने छोरो. ए छोरो नबिनै भएर अब त गर्छौ कि कर्मै तिमी, पापी मानव आज विश्वभरमा गर्छन् कुकर्मै अति. मासे दुष्ट धरा पहाड शबमा मेरो न तेरो भनी, गर्दै जाऊ सुकर्म भूमि जनमा छोरो त मेरो बनी. आशाको लहरा भएर सबको बाटो खुलारै बढी, बोली नै बनिदेऊ बाबु इनको सम्पूर्ण व्यथा लुटी. धन्यै हुन् जननी त कष्ट कतिको पाएर जन्मै दिन, कर्मै गर्छ भनेर सानो सुतले इच्छा त ठुलो लिन. आमाको सपना त पूर्ण जसरी तिमले त गर्ने भयो, आदित्य त तिमी भयो जगतको नौलो उमङ्गै भयो. खोलाको सलिलै तिमी हुन गयो कहिले नफर्किकन, सत्कर्मै सहसा गरेर जहिले बढ्दै गयो त्यो तन. रुन्छन् दुष्ट कसो गरेर अब त जालै फिजाऊ भरे, छोराले मधुसोम नै मनुजमा बाँडेर दैत्य मरे. धन्यवाद.
1: हजुर, तपाईँको कविता जुन चाहिँ पहिला भन्नुभयो कि तपाईँले जुन चाहिँ बाढी आएको समयमा लेखेको भन्नुभएको थियो, हो त्यो कवितामा एकदमै मार्मिक कविता थियो है. त्यसले जुन चाहिँ हाम्रो सिक्किममा जुन चाहिँ बाढी आएको थियो त्यो समयलाई एकदमै सरल रूपमा दर्शाइरहेको छ है. र तपाईँको जुन चाहिँ यो जन्मोत्सवको जुन चाहिँ आशीर्वादको जुन चाहिँ कविता थियो यो पनि एकदमै राम्रो कविता थियो है. र तपाईँको लेखन शैली एकदमै राम्रो छ, यो लेखन शैली अझै अघि बढेर जाओस् भन्ने हामी कामना गर्दछौँ. र कविता लेख्ने तरिकामा है, पहिलाको कविहरू र अहिलेको कविहरूमा हामीले धेरै भिन्नताहरू पाउने गर्छौँ है. र तपाईँले पहिलाको हाम्रो पुरानो कविहरू र अहिलेको हाम्रो युथ जतिजना पनि कविहरू हुनुहुन्छ, उहाँहरूमा तपाईँले के भिन्नता पाउनुहुन्छ कविता लेख्ने तरिकामा?
0: यसमा चाहिँ सबैभन्दा ठुलो शब्द चयन.
1: हजुर,
0: शब्दको चयनमा कवितालाई दर्शाइन्छ, किनभने कविता भनेको यस्तो हो जसले चाहिँ एउटा शब्द र एउटा वाक्यले चाहिँ पुरा यसको व्याख्या गर्दाखेरि पुरा कथा बनिन्छ. र पहिलाको कविहरूमा चाहिँ यो थियो, जस्तै हामी अहिले पनि हेर्छौँ, जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जुन गरीब कविता, एक वियोगी पिताप्रति कविता, जुन अहिले पनि बुझ्न कठिन छ कस्तो कस्तो शब्द उहाँले त्यहाँ लाउनु भएको छ. तर अहिलेको कविमा चाहिँ कस्तो छ भने, जुन हाम्रो ठाडो शब्द छ, त गर्छस् त त्यहाँ जा त उहाँ जा भन्ने जुन ठाडो हाम्रो शब्द छ, जुन ठाडो भाषा छ, त्यो ठाडो भाषालाई जस्ताको तस्तै टिपेर लगेर कवितामा लगेको पाइन्छ. र त्यसले गर्दाखेरि आजको कविहरूमा जुन कविताले जुन मौलिकता पाउनु पर्थ्यो त्यो मौलिकता पाउन नसकेको चाहिँ मलाई त्यो भान हुन्छ.
1: हजुर, हाम्रा पुराना कविहरू जस्तै लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य है, र अहिलेका कविहरू पनि नवरा

0: पराजुली आदि धेरै कविहरू हुनुहुन्छ है, उहाँहरूको योगदान चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ साहित्य जगतमा?
1: जस्तै नवराज पराजुली हुनुभयो, सुदेश सत्याल हुनुभयो, नेपालबाट हुनुहुन्छ, अब त्यस्तै हुनुहुने सिक्किमबाटै हाम्रो डिलीराम अधिकारीजी हुनुहुन्छ, त्यस्तरी नै चक्रपाणी भट्टराईजी हुनुहुन्छ, तुलसीराम कश्यप हुनुहुन्छ है। उहाँहरूको कविता जुन कविता चाहिँ कस्तो हुन्छ भने कविता चाहिँ लेखिरहनुपर्छ। आज एकपल्ट लेखेर महिना दिन बादमा अर्को लेख्यो, त्यसको एक साल बादमा अर्को लेख्यो भने त्यो कविता लेख्ने आफ्नोमा शैली नै हुँदैन। त्यसले गर्दाखेरि मनमा जुन शब्द आयो त्यही शब्द हाल्ने हामी गर्दछौँ। तर कविता दिनमा कम्तीको पनि बिहान एउटा बेलुका एउटा जसले लेखिरहन्छ त्यसरी लेखिरह्यो भने त्यो शब्द आफूलाई मनमा बादमा आफै आफ आउँछ। जस्तै हामी पत्रको तीनटा अर्थ लिन्छौँ है, पत्र भनेको खाताको पन्नालाई पनि पत्र भनिन्छ, बेल पत्र पत्तालाई पनि पत्र भनिन्छ, अर्को चिठीलाई पनि पत्र भनिन्छ। तर त्यो पत्र को शब्द चाहिँ कवितामा चाहिँ कहाँनिर प्रयोग गर्नुपर्ने? जस्तै रुखको पत्तालाई पत्र भनेर प्रयोग गर्नुपर्ने हो कि खाताको पन्नालाई पत्र भनेर प्रयोग गर्नुपर्ने हो कि या त चिठीको पत्रलाई भनेर प्रयोग गर्नुपर्ने? यो खालको शब्दहरू चाहिँ जब हामी कन्टिन्यू रूपमा लेखिरहन्छौँ त्यति बेला चाहिँ आफै आफ आउने गर्छ।
0: हजुर, र हामीले जुन चाहिँ अहिलेको भाइ बहिनीहरूमा देख्ने गर्छौँ है, कतिजनाले आफ्नो परिस्थितिलाई चुनेर कविता लेख्ने गर्नुहुन्छ है, र कतिले समाजको जुन चाहिँ यथार्थ हुन्छ त्यसलाई चिनेर कविता लेख्ने गर्नुहुन्छ है, र तपाईँले चाहिँ केलाई देखेर चाहिँ तपाईँले कविता लेख्ने सुरु गर्नुभयो?
1: यस्तो हुन्छ, जब परिस्थिति समाजको यथार्थलाई त्यो देखेर लेख्दाखेरि त्यो कविताले मौलिक रूप पाउँछ जस्तो मलाई त्यति लाग्दैन। किनभने परिस्थिति कुनै पनि समयमा त्यो चेन्ज हुन सक्छ, त्यो समाजको जुन यथार्थ परिस्थिति छ जुन अहिलेको त्यो कुनै पनि बेला चेन्ज हुन सक्छ। तर प्राकृतिक कविता लेखियो भने प्राकृतिक कहिले पनि चेन्ज हुन सक्दैन। जुन हाम्रो प्रकृति हामीलाई तीनटा कृतिले मात्रै जोगाएको छ, प्रकृति संस्कृति र विकृति। प्रकृति भनेको हाम्रो घर, संस्कृति भनेको हाम्रो फ्यामिली र विकृति भनेको हाम्रो दुश्मन। र यो तीनटा कृतिको विषयमा मलाई मेरो भनाइ अनुसार जहाँ मसँग लाग्छ यो तीनटाको विषयमा हामीले कविता लेख्यौँ भने यो हाम्रो मौलिक रूपमा लिएर जान्छ जस्तो मलाई लाग्छ। तर अहिलेको परिस्थिति चाहिँ किनभने कति बेला पनि यो चेन्ज हुन सक्छ, जब चेन्ज हुन्छ चेन्ज भएपछि त्यसको केही अवधारणा नै रहँदैन।
0: हजुर, र तपाईँ छन्द बिनाको कविता पनि लेख्नुहुन्छ, छन्द कविता पनि लेख्नुहुन्छ है, र छन्द कविता भन्दाखेरि त हामीले अनुष्टुप छन्द भयो, शार्दूल विकृति आदि आदि धेरै प्रकारको छन्दहरूमा कविता भन्दा बुझिहाल्छौँ है, र जुन चाहिँ सरल कविताहरू हुन्छ त्यसमा तपाईँले कस्तो प्रकारको कविता लेख्नुहुन्छ? सामाजिक कविता भयो, ऐतिहासिक कविता भयो, कस्तो प्रकारको कविताहरू लेख्नुहुन्छ सरल कविताहरूमा?
1: जुन म एउटा त व्यङ्ग्यात्मक भइगयो, अर्को तपाईँको कस्तो हुन्छ भने कविता मैले कस्तो लेखेको छु भने जुन आज हाम्रो है जुनै पनि जाति जुनै पनि धर्म जुनै पनि संस्कृति हाम्रो बिस्तारी बिस्तारी गर्दै लोप हुँदै जाँदैछ, र यो संस्कृति लोप नहुनको निमित्त हरेक गाउँ समाजले पनि हरेक कवि गोष्ठीले हरेक साहित्यिक मञ्चले पनि नाना प्रकारका कार्यक्रमहरू गरेर यसलाई जगेडा गरेर राख्ने कोसिस गरिरहेका छन्। र म चाहिँ विशेष गरी चाहिँ म चाहिँ आफ्नै संस्कृतिपट्टि नै गएर संस्कृतिको विषयमा म लेख्ने गरिरहेको छु।
0: हजुर, यो संस्कृतिपट्टि आफ्नो संस्कृति जोगाउने है, आफ्नो भाषा संस्कृतिलाई बचाएर राख्नेपट्टि जुन चाहिँ तपाईँले सोच्नु भएको छ त्यो प्रकारको तपाईँले कविता लेख्नुहुँदैछ है, र यो कविता लेख्दाखेरि समाजमा जुन चाहिँ हाम्रो जुन चाहिँ संस्कृति हराउँदै गइरहेको संस्कृति छ त्यो संस्कृति जोगिन्छ जस्तो तपाईँलाई लाग्छ?
1: यो मैले एउटाले मात्रै गर्दाको जोगिँदैन, तर यो कविताको भाव बुझेर हो रहेछ हामी पहिला यस्तो थियौँ आज यहाँ आइपुग्यौँ र भोलिको आउने हाम्रो भावी पिढीकोमा पुग्दाखेरि यो चाहिँ के भएर पुग्ला त भनेर जब मान्छेले सोच्छन् सबैले सोचिन्छ है, जब हामीले सोचेर त्यहाँबाट चाहिँ हामी यसलाई झगडा गर्न थाल्छौँ तब मात्र यो झगडा हुने हो, एकजनाले गर्दाखेरि कुनै पनि केही पनि काम हुनेवाला छैन।
0: हजुर, हाम्रो जुन चाहिँ संस्कृति है, हाम्रो जुन चाहिँ भाषा संस्कृति छ त्यो एकदमै लोप हुँदै गइरहेको छ है, र यसलाई जोगाउन हामीले एकदमै जरुरी छ है, र तपाईँले जुन चाहिँ कविता लेख्नु भएको छ त्यो पनि श्रोताहरूलाई सुनाइदिनुहोस् न, ताकि श्रोताहरूले पनि सुनेर यसबाट केही ज्ञान लिनुहुन्छ भन्ने हामी आशा गर्दछौँ।
1: यो कविता अलिकति लामो छ, तर कविताको शीर्षक छ विकृति आमाको ताण्डवली संस्कृतिकी छोरी पहिला हिँडी छ। अब विकृति आमा भन्नुको मतलब जुन पाश्चात्य सभ्यता छ त्यसले चाहिँ संस्कृतिकी छोरीलाई चाहिँ अब हाम्रो संस्कृति चाहिँ बिस्तारै बिस्तारै हराउँदै गएको हामीले यसबाट बुझ्छौँ। कविता यसरी सुरु हुन्छ, पहिला हिँड्ने रहर थिएन आमा मलाई, जब मेरै अगाडि तिम्रो घाँटी निमोठे पछि घिटिक घिटिक पार्दै प्राकृतिकको मजेरीमा गाडेपछि तिम्रो अस्तित्व

0: नै आमा जिउँदै पुरेपछि त्यस घरमा म कहाँ बस्न सकेर आमा, त्यसैले गंगाजल छोडी बलुवामा पानी खोज्न हिँडेकी छु। आमा तिमीलाई नेपाली संग्रहालय नामक वृद्धाश्रममा लगेर थुपारेका छन्, जहाँ तिमी अस्वस्थ हुँदा हेरचाह गर्ने अभिभावक कोही छैन। तर आमा तिमीलाई कुन दिन याद गरिन्छ थाहा छ? जसरी हरेक साल पितृ श्राद्ध आउँछ, त्यसै गरी हरेक सांस्कृतिक कार्यक्रममा मात्र गरिन्छ। त्यसैले आज म सागरभित्र मोती टिप्न पसेकी छु। जुन दिनदेखि सौतेनी आमा पसिन् हाम्रो घरमा, तब आमा म मात्र होइन, तिम्रा अरू सन्तानहरू मादल, डम्फू, मर्चुङ्गा, बिनायो, नौमती आदि सबै सबै खाडी मुलुक पसिसके। सुन्छु उनीहरूले उतै घरजम गरिसके। त्यसैले आमा म पनि पलायन हुन बाध्य बनेकी छु। सौतेनी आमाले रामायणको पुस्तक मुसालाई पढ्न दिएपछि, गान्धीको धोतीलाई झुम्रो भन्न थालेपछि, ढिकीको उखल र जाँतोलाई तुच्छ ढुङ्गा मानेपछि, फरिया र चौबन्दीलाई मिनी स्कर्टमा साटेपछि, तिमी नाङ्गिएको देख्न नसकेर बाँस गाँस र कपास फर्काउन म हराएकी छु। मलिलो ब्यासी खेतमा पटपटे फुल्न थालेपछि, दुधे बालकले आमा बाको साटो मम ड्याड भनेपछि, मन्दिर गिर्जा गुम्पा र चर्चहरू फुटेपछि, साँझ पर्नसाथ डिस्को र पब धाउन थालेपछि, विकृति आमाको ताण्डवले म पहिला हिँड्नै पर्यो, तिमीलाई नेपाली संग्रहालयमा छोड्नै पर्यो। स्वदेशको माटो गद्दारहरूले विदेश पुर्याएपछि, नाबालिगको सब पाङथाङको जंगलमा भेटिएपछि, छोरीको व्यापार गर्न बुवासाहरू अघि बढेपछि, कलिला बेली चमेली घरबाटै हराएपछि, विकृति आमाको ताण्डवले म पहिला हिँड्नै पर्यो, तिमीलाई नेपाली संग्रहालयमा छोड्नै पर्यो। जिउँदोलाई संसारमा बाँच्न नदिएपछि, मुर्दालाई उठ्न कान्छा उठ भनेपछि, शिष्टाचार र अनुशासनले डाँडा काटेपछि, लोकगीतलाई ऱ्यापको थुन्सेले झ्याप्पै छोपेपछि, विकृति आमाको ताण्डवले म पहिला हिँड्नै पर्यो, तिमीलाई नेपाली संग्रहालयमा छोड्नै पर्यो। धन्यवाद।
1: हजुर, तपाईँको यो एकदमै व्यङ्ग्यात्मक कविता छ है, यसले अहिले समाजमा भइरहेको घटनालाई एकदमै दर्शाइरहेको छ है। र तपाईँले व्यङ्ग्यात्मक कविताहरू पनि यति मिठो मिठो लेख्नुहुन्छ है, जुन चाहिँले समाजमा घटेको घटनालाई चाहिँ दुरुस्त रूपमा तपाईँको कविता मार्फतै दर्शाइरहेको हुन्छ है। र तपाईँले व्यङ्ग्यात्मक कविता, सामाजिक कविताहरू भन्ने त अब चलिरहेको छ है, र तपाईँले प्रेम कविताहरू पनि लेख्नुहुन्छ कि लेख्नुहुँदैन?
0: प्रेम कविता मैले समयमा लेखेको थिएँ।
1: हजुर,
0: मैले 2012 भन्दा अगाडि मैले धेरै कविता लेखेको थिएँ र त्यसमा मैले एउटा मेरो कविताको मैले एउटा पुस्तक पनि विमोचन गरिसकेको छु र अहिले फिलहालको लागि चाहिँ मैले आमा भन्ने महाकाव्य सुरु गरेको छु। अहिले खण्डकाव्यसम्म चाहिँ पुगिसकेको छ। बिस्तारै बिस्तारै भगवान्को आशीर्वाद, सरस्वतीको आशीर्वाद र समयले साथ दिएछन् भने त्यो पनि समयमा म विमोचन गर्नेवाला छु। र अहिले चाहिँ म प्रेम कविता चाहिँ त्यस्तो लेखेको छुइनँ, तर त्यो पहिलाको लेखेकोमा चाहिँ म तपाईँलाई एउटा लाइन चाहिँ सुनाउन गइरहेको छु। कोही भन्छन् प्रेम गर्नु ईश्वरको वरदान हो, कोही भन्छन् प्रेम गर्नु जीवनको मिठापान हो, कोही भन्छन् प्रेम गर्नु मदिराको नशा हो, तर म भन्छु प्रेम गर्नु 7.5 को दशा।
1: र यसरी नै कविताको कुरा गर्नुपर्दा है, तपाईँ कवितादेखि बाहिर है अरू के कुरामा रुचि राख्नुहुन्छ?
0: म कवितादेखि बाहिर म यसरी नै नेपाली नै जति सक्दो मेरो घरमा भएको पुस्तकहरू छन् सबै प्राय जस्तो नेपालीमै छन्। म फ्री टाइम छ भने त्यो पुस्तकहरू पढ्ने गर्छु। जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन कहानी म सधैँ पढ्छु, उहाँको जीवन कहानीले नै मलाई प्रेरित गरेको हो। त्यसरी नै अरू कविताहरू जुन महाकाव्य खण्डकाव्यहरू हुन्छ, यसरी म देवी भागवतहरू पनि पढ्ने गर्छु जुन नेपालीमा उल्था गरिएको छ, त्योहरू पढ्ने गर्छु। तर अङ्ग्रेजी चाहिँ म त्यस्तो पढ्दिनँ पनि, अनि म कुनै सोसियल मिडियामा लेख्दा पनि मेरो पोस्टहरू हजुरहरू सबैले हेर्नुहुन्छ, तर मेरो अङ्ग्रेजीमा त्यति हुँदैन, सबै म नेपालीमै पोस्ट गर्छु। किनभने जुन यो नेपालीलाई हामीले जोगाएर राखेनौँ भने, हो अङ्ग्रेजी पनि हामीले जान्नुपर्छ, तर नेपाली नै जानेको छैन भने अङ्ग्रेजी जानेर के फाइदा? त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अहिले चाहिँ अङ्ग्रेजी टोटल्ली भन्दा पनि टोटल्ली त बोइकट गरेको छुइनँ। कति जग्गामा हामीले यसलाई युजमा ल्याउनै पर्छ, बोल्दा पनि कति जग्गामा अङ्ग्रेजी शब्द निस्किन्छ, तर पनि नेपालीलाई चाहिँ नेपाली मात्र भन्दिनँ। जसरी हामी सिक्किममा भुटिया, लेप्चा, लिम्बू, राई, गुरुङ जति पनि भाषा हाम्रो भाषाहरू छन् सबै बाँच्छन् र यो भाषाले ठुलो एउटा कृति छाओस् भन्ने चाहिँ मेरो पनि चाहना छ।
1: हजुर, र तपाईँ एकदमै भाषा प्रेमी हुनुहुन्छ है, साहित्य प्रेमी हुनुहुन्छ है, र तपाईँले यो कविताको ठाउँबाट तपाईँ कहाँसम्म पुग्नु भएको छ?
0: कविता मैले एकपल्ट

0: यो मेची नगरको धुलाबाडीमा गएर मैले एउटा कविता गरेको थिएँ है, जहाँनिर अब यो नेपालमा देशको हाम्रो भारतसँग जुन एउटा बोर्डर साटेको छ त्यहाँनिर गएर भनेको थिएँ। अनि साथसाथै म पोहोरको साल भन्दा पनि अस्ति जनवरी महिनामा माघ महिनामा आसाम गएको थिएँ। आसाम जाँदाखेरि मैले डिब्रुगढमा पनि उहाँ पनि नेपालीहरू धेरै बसोबासो गर्नुहुँदो रहेछ र उहाँहरूको पनि त्यहाँनिर एउटा कवि गोष्ठी थियो र त्यहाँ पनि मैले कविता वाचन गर्ने उहाँहरूले मलाई मौका दिनुभयो, किनभने उहाँहरूले पनि मेरो पोस्टहरू हेरिरहनु रहेछ। अनि त्यहाँ पुगेपछि उहाँहरूले मलाई भेट्नु भयो र उहाँले तपाईँले पनि यो कवि गोष्ठीमा एउटा एउटा कविता वाचन गरिदिनुपर्छ भनेर मलाई जब आग्रह गर्नुभयो तब मैले त्यहाँनिर पनि यसरी गरेको छु र बाँकी बाहिर त्यसको बादमा त म त्यति साह्रो गएको छुइनँ भन्दा पनि हुन्छ, तर सिक्किमको हरेक ठुल्ठूलो मञ्चमा जुन साहित्य एकाडेमीको मञ्चमा यो जुन गान्तोकमा भएको हाम्रो साहित्य परिषदको मञ्चमा जुन पाक्योङको साहित्य प्रतिष्ठान मञ्च यसरी नै पाक्योङ जिल्ला अन्तर्गतै पर्छ, यता बिरिङमा बिआर युवा साहित्य मञ्च यसरी तुम्लाबुङमा हिमाली भन्ने जुन संस्थाहरू छ उहाँहरूले सदैव मलाई यसरी नै निम्तो दिइबस्नुहुन्छ। कुनै पनि कवि गोष्ठी भयो भने तपाईँ पनि आएर एउटा छन्द कविता चाहिँ लिएर आइदिनु होला भन्नुहुन्छ, खालि मलाई छन्द कविता मात्रै माग्नुहुन्छ, म त्यसरी छन्द कवितै लिएर वाचन गर्ने गर्छु।
1: हजुर, तपाईँको कविताहरू एकदमै रोचक लाग्यो है, अहिले तपाईँले जति पनि कविताहरू श्रोताहरू समक्ष सुनाउनु भयो एकदमै रोचक कविताहरू थियो, एकदमै सुनौ सुनौ भयो है, फेरि पनि तपाईँले एउटा कविता श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: यो कविता मैले कसरी लेखेको छु भने यो मैले भर्खरै लेखेको अस्ति असारको समयमा लेखेको थिएँ यो कविता।
1: हजुर,
0: यो कविता न त अलङ्कार हो न त छन्द हो, छन्दमा पनि छैन अलङ्कारमा पनि छैन, तर जुन शब्द पहिलो वाक्य कबाट सुरु भएको छ भने कमै अन्त हुन्छ, दोस्रो वाक्य खबाट सुरु भएको छ भने खमै अन्त हुन्छ, तेस्रो वाक्य गबाट सुरु भएको छ भने गमै अन्त हुन्छ, र यो एउटा एउटा अक्षरबाट सुरु भएर त्यही अक्षरमा अन्त हुने खालको कविता लेखेको छु। यो छन्द भने छन्द पनि होइन, अलङ्कार भने अलङ्कार पनि होइन। यो जस्तै यो कविताको शीर्षक छ कवितामै कुहियो, कवितामै कुहियो, कल्पनाको कल्पनामा कल्पनै कुथिन, जुन यो पहिलो लाइन सबै कबाटै सुरु भएको छ, कल्पनाको कल्पनामा कल्पनै कुथिन, भावनाको भावनामा भावनै भरेन, सृजनाको सृजनशील सृजनै सकेन, कविताको कविता कवितै कहेन, कल्पनाको कल्पना कलियुगे कह्यो, भावनाको भावना भत्किएको भयो, सृजनाको सृजना सुनसान सर्यो, कविताको कविता कवितामै कुयो, कल्पनालाई कल्पनाको कसौटीले कस्यो, भावनालाई भविष्यको भुमरीले भुट्यो, सृजनाको सृजना शमशानतिर सुत्यो, कविताको कविता कवितामै कुयो, कल्पनाको कल्पना कतातिर कुद्यो, भावनाको भावना भौतारी नै भयो, सृजनाको सृजना सुस्तरी सुक्यो, कविताको कविता कवितामै कुयो। धन्यवाद। यो कविताले चाहिँ के बुझाउँछ भने भावना भन्नुको मतलब जुन कवियत्री है, भावनालाई हामी केटीकै रूपमा भन्छौँ, कल्पना पनि केटी नै हुनुहुन्छ, र कल्पनाको कल्पनामा कल्पनै कुथेन, जुन कल्पना कवियत्री हुनुहुन्थ्यो उहाँले कल्पना गरिरहनु भयो कविता लेख्नको लागि, तर कुनै पनि कल्पना आएन, कविता लेख्ने कुनै पनि कल्पना आएन। अनि भावनाको भावनामा जुन भावनाले पनि चाहनुभयो कविता लेख्नको लागि, तर उहाँको मनमा भावना मिन्स मनमा भावनै भरेन, कुनै प्रकारको भाव नै आएन, कविता लेख्ने कस्तो भाव कस्तो भङ्गी हुनुपर्ने त्यो भावनै आएन। त्यसरी नै सृजनाको सृजनशील सृजनै सकिन, यसो त्यसो गरेर सृजनाले त कुनै न कुनै एउटा न एउटा कविता सृजना गरिन्, तर त्यो कविताको त्यो सृजनाको सृजना जब कविता सृजना गरिसकेपछि सृजनै सकेन, त्यो फस्टाएर जानै सकेन। अनि अन्तिममा गएर कविताले कविता लेखिन् तर त्यो कवितालाई कवितै भनिएन, यो कविताले चाहिँ यो दर्शाएको थियो।
1: हजुर, एकदमै गहिरो कविता है र एकदमै नयाँ तरिकाको कविता तपाईँले सुनाउनु भयो, एकदमै रमाइलो लाग्यो है। र हजुरलाई के लाग्छ, हामीले एउटा कलमले जुन चाहिँ एउटा कविताले हामी आफ्नो मानसिक तनाव हल्का पार्न सक्छौँ जस्तो लाग्छ?
0: मानसिक तनावलाई हामीले यसले एकदमै हल्का गर्न सक्छौँ, किनभने जब हामी लेख्न कुनै पनि कविता होस् कथा होस् निबन्ध होस् कुनै पनि होस् गजल होस् कुनै पनि जब हामी लेख्न बस्छौँ लेख्न बस्दाखेरि हामीलाई बाहिरको कुनै याद आउँदैन कुनै सम्झनै आउँदैन हामीलाई, हामीलाई लेख्न बस्दाखेरि जुन विषय हामीले पहिला निकालेको हुन्छौँ त्यही विषयभित्र मात्रै गइरहेको हुन्छौँ, भन्नुको मतलब बाहिरको हामीलाई बाहिरको

0: नकारात्मक हाम्रो मनमा आउँदै आउँदैन, सोचाइ नै आउँदैन भने मानसिक तनाव हामी अवश्य पनि यसबाट हटाउन सक्छौँ। अनि यो कलम चाहिँ यस्तो हो जसले चाहिँ जो बोल्न सक्दैन, प्रष्ट रूपमा खुलेर आएर बोल्न सक्दैन, यहाँ समाजमा यो विकृति, यहाँनिर यो भइरहेको छ, त्यहाँ त्यो भइरहेको छ, हामीले यसलाई यो सुधार्नुपर्छ भनेर प्रष्ट रूपमा खुल्ला रूपमा भन्न सक्दैन, त्यस्तो मान्छेले पनि एउटा कलमले कपीमा उतारेर जब समाजलाई दिन्छ भने त्यो समाजले पनि त्यसको मूल्याङ्कन गरेर त्यहाँबाट काम गरेर धेरै सुधारहरू आउन सक्छ भन्ने मलाई लाग्छ।
1: र तपाईँले जुन चाहिँ यो कविताको जोड्नी छ, तपाईँको जुन चाहिँ 22-23 वर्ष अघिदेखि तपाईँले सुरु गर्नुभएको जुन चाहिँ जोड्नी छ है, यो जोड्नीलाई चाहिँ तपाईँले कहाँसम्म लिएर जाने सोच्नु भएको छ?
0: अब यो त आफूलाई जुन मनमा त धेरै आफ्नो साहित्यलाई अलिकति टेवा पुर्याउँ भन्ने लागेको छ है, जबसम्म आफूलाई अब यो सबै हाम्रो आयु नै उपरवालाको हातमा छ, जबसम्म उपरवालाले धरतीमा राख्नुहुन्छ तबसम्म चाहिँ आफ्नो साहित्यलाई टेवा पुर्याइरहन् भन्ने खालको नै मेरो चाहना छ।
1: हजुर, तपाईँको कविताहरू एकदमै रोचक लाग्यो है, र हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्दैछौँ है, र फेरि पनि आएको बेलामा है फेरि पनि एउटा तपाईँको कविता, छन्द कविता भए पनि हुन्छ, छन्द बिनाको कविता भए पनि हुन्छ, जस्तै भए पनि तपाईँको एउटा मिठो कविता जानुभन्दा अगाडि श्रोताहरूलाई सुनाइदिनुहोस्।
0: अहिले मेरोमा लिएर आएकोमा छन्दको भन्दा पनि मैले व्यङ्ग्यात्मक कविता लिएर आएको थिएँ, र व्यङ्ग्यात्मक कवितामै म गइरहेको छु, र कविताको शीर्षक छ म रबर्ट ब्रुसको माकुरो बन्नेछु। जन्मिँदै सिकेर जानेर नआए पनि म सिक्ने जान्ने र बुझ्ने मन मस्तिष्कको मानव शरीर लिएर आएको हुँ, तर विडम्बना यहाँ बुद्धि विवेक र क्षमता भन्दा धन र तेलले पोत्नेहरूको चलखेल हुँदो रहेछ। आफू सत्यमा भएर के गर्नु महोदय, सत्यलाई पनि त्यही तेलले चिप्लाइदिँदो रहेछ। पाखण्डको प्राकाष्ठ नागेपछि महात्मा सुकरातले विष पिउनु पर्दो रहेछ। सत्यलाई असत्यको थुन्सेले छोपेपछि नेल्सन मान्डेला पनि जेल जानु पर्दो रहेछ। विश्वमा असत्यको जित हुँदै जाँदा सीताले अग्नि परीक्षण दिनु पर्दो रहेछ। अहंकार र घमण्डका ढिकुटीहरू हो तिमीहरू पनि एक दिन रावण मृत्यु मर्नुपर्छ। अहिंसाको बाटो हिँड्नेले पनि गान्धीजै तातो गोली खानु पर्दो रहेछ। अरूलाई निचा देखाएर के पाउँछौ महोदय, मुर्दालाई पनि खरानी बन्न आगो कमाउनु पर्दो रहेछ। बाघलाई पिंजडामा राखेर कति दिन जिस्काउँछौ तिमी, ऊ मर्छ तर घाँस खाएको इतिहास छैन। त्यसैले अहिले म एक पत्थर बनिसकेको छु, अब तिमीले मलाई पल्टाउँदा केही फरक पर्नेवाला छैन। खस्रो पत्थर पल्टाउँदा चिल्लो हुँदै जानेछु, हम्बर र छिनु लगाऊ कारीगर हो तब त म एउटा सुन्दर चित्र बन्नेछु। न त अब मलाई घरको डर छ, न त डरै छ घाटको, लडाउ लडाउ कति लडाउँछौ मेरो गुण र बाटोहरू, तब त म रोबर्ट ब्रुसको माकुरो बन्नेछु। धन्यवाद।
1: एकदमै व्यङ्ग्यात्मक कविता, एकदमै मिठो थियो है। हजुर, हामी कार्यक्रमको अन्ततिर पनि आइसकेको छौँ है, र तपाईँको जुन चाहिँ कविताको जोड्नी थियो त्यो एकदमै मिठो रहेछ है, र आउने दिनहरूमा पनि तपाईँको जुन चाहिँ यो कलम तपाईँले समाउनु भएको छ, यो कलम निरन्तर अघि बढेर जाओस् भन्ने हामी कामना गर्दछौँ। र जाँदा जाँदै है तपाईँले श्रोताहरूलाई के मेसेज दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रोताजनलाई जुन यो कार्यक्रम सुनिदिनु भयो र यसलाई मनन चिन्तन गरेर भोलिको दिनमा कुनै पनि भाषा होस्, चाहे नेपाली होस्, चाहे सुब्बा होस्, चाहे भुटिया होस्, चाहे लेप्चा होस्, चाहे गुरुङ होस्, चाहे राई होस्, चाहे मंगर होस्, कुनै पनि हाम्रो सिक्किम एउटा घर हो, र घरभित्र हामी आमा बाबु दाजुभाइ दिदी बहिनी बसे जस्तै हाम्रोमा धेरैवटा भाषा छन्, ती भाषालाई चाहिँ भोलिको दिनमा एउटा सिक्किमको चिन्हारी होस् भन्ने खालको मनमा लिएर आफ्नो भाषालाई झगडा गरौं, र आफ्नो भाषालाई सदैव उच्च कोटीको सम्मान दिँदै आफ्नो भाषाको सधैँ सम्मान गरौं भनेर सम्पूर्ण श्रोतावृन्दलाई मेरो यहाँबाट यही आह्वान गर्दछु।
1: हजुर श्रोता, हामीसँग हुनुहुन्थ्यो युवा कवि श्री कुशनारायण शर्मा, र हामीले उहाँसँग कुराकानी गरिसकेको छौं, र फेरि पनि हामी यस्तै विभिन्न कार्यक्रमहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छौं। तबसम्मलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा विशेष मतदाता सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनोमोरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्ने

0: छ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोताहरू यतिन्जेल सुन्दै हुनुहुन्थ्यो यसै केन्द्रबाट प्रसारित कार्यक्रम युवावाणी। स्टुडियोको घडी अनुसार समय यति बेला रात्रिको 8:07 भइसकेको छ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम गीत गजल अन्तर्गत गजलकार जसवन्त सिंह अनि जसविन्दर सिंहको आवाजमा मिठा मिठा गजलहरू। पहिलो गजल पस्कन्दैछौ गजलकार जसवन्त सिंहको आवाजमा गरज बरस प्यासी।

श्रोताहरू, यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गीत गजल। कार्यक्रमको तेस्रो प्रस्तुतिको रूपमा बजाउँदैछौ गजलकार जसवन्त सिंहको आवाजमा सामने है जो उसे।

भर्खरै हामीले सुन्यौं अत्यन्तै मार्मिक अनि भावुक गीत चिट्ठी ना कोही सन्देश, स्वर दिएका थिए जगजीत सिंहले। कहिलेकाहीँ जीवनमा केही सम्बन्धहरू यस्ता हुन्छन् जसको सम्झना समय बित्दै जाँदा अझ गहिरो बन्दै जान्छ। शब्दहरू टाढा पुग्छन् तर भावनाहरू मनभित्र सधैँ जीवित रहिरहन्छन्। यही पीडा, यही प्रतीक्षा र यही मौनतालाई यो गीतले निकै सुन्दर ढंगले व्यक्त गरेको छ। अब कार्यक्रमलाई अगाडि बढाउँदै फेरि केही उत्कृष्ट गीततर्फ लागौं। अर्को गीत बजाउँदैछौ 15 अक्टोबर 1971 सालमा आएको चलचित्र बुद्ध मिल गया बाट रात काली एक ख्वाब।

सपना जस्तै कोमल भावना, प्रेमको मिठो स्पर्श अनि पुराना दिनहरूको सुगन्ध बोकेको यो गीतले यहाँहरूको मन अवश्य छोयो भन्ने विश्वास लिएका छौँ। अब कार्यक्रमलाई अगाडि बढाउँदै अब अर्को गीत बजाउँदैछौँ। किशोर कुमार अनि

श्रोताहरू, हिन्दी फिल्मी गीतहरू सुन्ने क्रममा अब अर्को गीत बजाउँदैछौ। 1982 सालमा आएको चलचित्र साथ साथबाट जगजित सिंह अनि चित्रा सिंहको आवाजमा तुमको देखा तो ये ख्याल आया।

श्रोताहरू, हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउने क्रममा अब अन्तिम गीत सुनाउँदैछौँ। 1994 सालमा आएको चलचित्र विजय पथबाट रहा मे उनसे।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम हिन्दी फिल्मी गीतको निर्धारित समय अब यही समाप्त भएको छ। यससँगै आजको हाम्रो रात्रिकालीन प्रसारण पनि यही समापन हुँदैछ। अब भोलि बिहान ठिक 6:30 फेरि नयाँ ऊर्जा र रमाइला कार्यक्रमहरूका साथ पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट नमस्कार, शुभरात्रि।